0: यो दसैँमा सेनसेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भए पुग्छ। सेनसे, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं तिहार तथा छठ पर्वमा काठमाण्डुबाट जिल्ला उचाउ गर्ने यात्रुहरूका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गरिने भएको छ। यातायात व्यवसायीले असोज 23 गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेका हुन्।
3: नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने बताएका छन्। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर भन्दा बढ़ी हो। त्यस्तै 70%ले अप्रत्याशित कुनै समस्या आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्थामा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
2: केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नै नगरी र नेपाल सरकारको स्वीकृति समेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। संघीय संसद राष्ट्रिय सभामा यही असोज 12 गते प्रस्तुत भएको आयोगको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,81,543 रूपियाँ बराबर आन्तरिक ऋण परिचालन गरेका छन्।
3: 2026 स्थापित गैर नाफामूलक संस्था ताजा इनिशिएटिभ नेपालले काठमाण्डु उपत्यका 1200 बासिन्दाहरूमाझ गरेको नयाँ सर्वेक्षणले वायु प्रदूषणप्रतिको तीव्र जनचासो र आधिकारिक तथ्याङ्कमा पहुँचबीच गम्भीर खाडल रहेको देखाएको छ। सर्वेक्षण अनुसार उपत्यका 81.2% बासिन्दाहरूले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मान्दै आएका छन्।
2: अन्तर्व्यवस्थापिका संघको 153 सभाले नेपालद्वारा प्रस्तुत जलवायु न्याय र पूर्व सूचना प्रणाली सम्बन्धी आपतकालीन प्रस्ताव पारित गरेको छ। विश्वभरका सांसदहरूको प्रतिनिधित्व रहेको अन्तर्राष्ट्रिय मंचमा नेपालको तर्फबाट प्रस्तुत आपतकालीन प्रस्तावलाई 2/3 सदस्य राष्ट्रहरूले समर्थन गर्दै पारित गरेको प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार प्रस्तावमाथि बिहिबार छलफल हुनेछ।
3: विशेष महाधिवेशनबाट आएको कंग्रेसको नेतृत्वले जनसम्पर्क समिति कोटाबाट महिला 2 सहित विभिन्न क्षेत्रमा 7 जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमै गरेको छ। सोही अनुसार 33 जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। कंग्रेसको विदेशमा 37, देशमा भ्रातृ संस्था जनसम्पर्क समिति क्रियाशील छन्। एशियाका देशहरूमा भारत स्थित जनसम्पर्क समितिबाट 1 जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
2: अब शेयर बजार मापक निप्सी परिसूचक बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका अनुसार बुधबार निप्सी परिसूचक 6.38 अङ्क अर्थात 0.24% घटेको हो। दिनको कारोबार सकिनु यताको अन्तिम मिनटमा करिब 6 अङ्कको सुधार हुँदा पनि निप्सी परिसूचक बढ़न सकेन। अपरान्ह 2:58 2,566.2 रहेको निप्सी परिसूचक दिनको कारोबार सकिँदा 2,572.34 अङ्कमा बन्द भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेशले आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र संचालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत अभाव अन्त्य हुने आशा बढ़ेको छ। तर संयन्त्र नजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता भने कायमै छ।
3: अब खेल खबर। अर्जेन्टिनाका महान फुटबल खेलाड़ी लियोनल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट विदाई लिएका छन्। ब्यूनस आयर्स स्थित मोनुमेन्टल स्टेडियममा 85,000 समर्थक माझ बेनिनलाई 3-0 पराजित गर्दै उनले 21 वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन्। 39 वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी 208 अन्तर्राष्ट्रिय खेलमा 126 गोल गर्दै विदाईलाई अविस्मरणीय बनाएका छन।
2: अब विचार विश्लेषणको पालो। कंग्रेस महाधिवेशन नियाल्दा शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। मनोनित गर्ने कुरामा भावी सभापतिले ध्यान दिनै पर्दछ। आफूसँग प्रतिस्पर्धा गरेकाले 30-40% मत पाएको छ भने सबैलाई समेटेको प्रत्याभूति दिन पनि त्यस्ता उम्मेद्वारलाई मनोनित गर्नु उपयुक्त हुन्छ। 100-200 10-12 मत ल्याएकालाई पनि मनोनित गर्ने हो भने त्यसले योग्यता र सुज्ञता उम्मेद्वारी दिने यस्तै विकृतिहरूलाई बढ़ावा दिन्छ र भोलिका दिनमा ठेगी नसक्नुहुन्छ।
3: आँखालाई माया गरौं दृष्टि रक्षा गरौं शीर्षकमा डाक्टर शैलेश कुमार मिश्रको विचार नागरिक दैनिकमा छापिएको छ। आँखाको स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्नु पनि उचित हुँदैन। राम्रो दृष्टिले बालबालिकाको सिकाईदेखि वयस्कको रोजगारी र उत्पादकत्वसम्म प्रत्यक्ष प्रभाव पार्छ। विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूले दृष्टि सुधारका कारण शिक्षा र कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्। त्यसैले आँखाको उपचारमा गरिएको लगानी वास्तवमा मानव पुँजी र देशको उत्पादकत्वमा समेत गरिएको लगानी हो।
2: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Xiaomi One Redmi को फोन किन्दा उपहार नहीं उपहार। यो दशैं तिहार मा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI space IMEI number टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi dealer मा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार everyday बम्पर मा Thailand Holiday।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेंट।
4: हार्दिक निमन्त्रणा।
5: रामेछापको माकुण्ड गाउँपालिका एक घुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CIN को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असोज 22 गते बिहीबार अक्टोबर 8 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको त्रयोदशी तिथि विश्व दृष्टि दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश। 45 दिन मात्र राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण सहज हुने सरकारवालाको भनाई।
3: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्याम कृष्ण खड्की प्रतिस्पर्धामा 7255 जना मतदानमा सहभागी हुने।
2: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कानून बन्दै। सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र। काली गण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
3: युक्रेनमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण। कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्ल्यूएचओद्वारा थप जानकारी माग।
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजित।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको शुरूमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
3: सरकारले बाढ़ी पहिरो लगायतका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्नुपर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकोशी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
4: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकोशीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने। नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
3: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 पछि खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सरह घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सजाय घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सजाय घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
2: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा दुई भिन्नाभिन्नै विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
3: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्य केन्द्रीय कार्य समितिमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको र पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
2: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबहरालाई परिवारको जिम्मामा छाडिएको थियो। जबहरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जबरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जबराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जबराले चलखेल गरेको पुष्टि भएको छ। जबरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जबरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व,
6: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
2: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका 5 व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाई प्रभु शमशेर र पूर्व न्यायाधीश युवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसेना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलो पटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलो पटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छालासहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ़दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलेला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै कालीगण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सड़क विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि कालीगण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले कालीगण्डकी करिडोर क्षतविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभराउ हुने पनि खबरमा उल्लेख गरिएको छ।
2: यसैबीच बर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याई नभ्याई भएको छ। दिनमा 6,600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यस्तै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ। मध्य प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चीनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका संचालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ। अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेप्रास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौं क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
2: आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा 2 विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकेडेमी टर्फ 2 ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जीत हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग 2 तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयर्स स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
10: विपदमा सामूहिक प्रयत्न महत्व र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा।
13: आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: साझा खबरमा अब विपदपछिको उद्धारमा सामूहिक प्रयासको कुरा। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिम पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ, हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं।
6: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ, सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।
16: यहाँले जुन भोटेको सीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
6: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमाण्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहुन्छ, अहिले हामीसँग यो डिमाण्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आगलागी लाग्दा तत्काल गाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौं। प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ। त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि। एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ। त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस।
16: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश, 45 दिन मात्रै राख्ने प्रस्ताव, सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
16: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय समितिद्वारा कार्यविधि तयार, कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7255 जनाले मतदान गर्ने।
5: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान
2: युक्रेनमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण कम्तीमा 21 जनाको मृत्यु मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग
5: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी ओमन ए दुई विकेटले पराजित
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौ यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रा, रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोड़ेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ रेल अघि बढ़िसक्यो रे रूख छोडेर रे
5: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: हजुरको रेडियो 102.1 MHz।
1: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई ₹2500, उत्कृष्ट स्पाइकरलाई ₹2000, बेस्ट लिब्रोलाई ₹2000 र बेस्ट सेटरलाई ₹2000 प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै सर्वेन गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति समय स्थान।
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681, 9844249989।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभगाई कृषि उद्यमी व युवा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
1: लक्ष्य 22 पटक
2: स्वीकृत बजेट 88 लाख
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपंक्षी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
2: व्यावसायिक पशुपंक्षी मत्स्य पालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
7: सम्पर्क नम्बर 0447-590-466 98-692-65-998।
9: रङ बहार रङ बहार
10: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: वर्ज पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: वर्ज पेन्स।
11: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
15: अहिले बिहानको 7 बजे

0: हजुर को रेडियो 102.1 MHz।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: रामे छापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
1: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
0: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू
2: प्रथम पुरस्कार नगद 50,000
3: द्वितीय पुरस्कार नगद 30,000
2: तृतीय पुरस्कार नगद 20,000
3: सान्त्वना पुरस्कार नगद 10,000
2: उत्कृष्ट खेलाड़ीलाई ₹25,000 उत्कृष्ट स्पाइकरलाई ₹2,000 बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
3: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
3: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
3: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान
3: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311 9844249989
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
3: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 48-45-100 छ। इमेल sp.sinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगा
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475946698 9692 65998।
0: हजुरको रेडियो 102

0: हालमा चाडपर्वको समयमा चाहिने अत्यावश्यक खाद्य सामग्री, यसको बजार माग, मूल्य र साना व्यवसायका समस्याका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य।
1: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद छ।
1: चाडपर्वको मुखमा छौं, समग्र बजारको गतिविधि विशेष गरी आम उपभोक्तासँग प्रत्यक्ष सरकार राख्ने यो खुद्रा व्यापारका विषयमा कुराकानी गर्छौं। दशैं तिहार जस्तो चाडपर्व नजिकै गर्दा बजारको अवस्थालाई कसरी लिनुभएको छ?
2: दशैं तिहार आउँदैछ होइन, यही बेला फेरि विपदका घटनाहरू पनि घटे। यस्तो घटना नघट्दाखेरि पनि दशैं तिहार आउन थाल्यो भनेपछि यो खाद्यान्नको चाहिँ मूल्य वृद्धि हुने चलन छ होइन। खास गरेर यस्तो बेला डिमाण्ड बढ़ी हुन्छ, डिमाण्ड बढ़ी भएपछि सप्लायरहरूले चाहिँ अलिक मौकाको फाइदा उठाउने जस्तो गरेर भाव बढ़ाइदिने चलन छ। अहिले पनि त्यस्तै भइरहेको छ होइन, चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो होइन, त्यस्तै अरू दालहरूको गेडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ। यो त एकदम देखिने, सबैले तत्कालै अनुभव गर्न सक्ने कुराहरू भयो। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबैमा पनि मूल्य वृद्धि भएको छ, तर त्यता त्यति चासो दिएको छैन। दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ केही भयो कि तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै अत्यावश्यक वस्तुहरूमा चाहिँ केही मूल्य वृद्धि चाहिँ भएकै छ।
1: पछिल्लो समय यो चिनीको विषय धेरै विवादित भयो, बजारमा चाहिँ अचाक्ली मूल्य वृद्धि भयो भन्ने थियो, यो कारण के हो? आपूर्तिको सन्दर्भलाई लिएर हो अथवा चाहिँ बजारमा त्यस्तो कुनै शंकास्पद कालोबजारीको पनि कुराहरू कतिपय ठाउँमा उठे है?
2: यो सबैले थाहा भएकै कुरा हो कि यो दशैं तिहार छठको समयमा भनेको अलिक चिनीको उपभोग चाहिँ बढ्छ, अनि त्यो कुरा त हामी उपभोक्ताहरूलाई त थाहा छ, एकजना रिटेलरलाई थाहा छ भने त्यो उत्पादकहरूलाई इम्पोर्टरहरूलाई थाहा नहुने त्यो कुरै भएन। अनि उनीहरूले यसैको लागि चाहिँ मौकाको फाइदा उठाउने काम गर्छ कि हो, वर्षभरिमा अलिक कमाउने टाइम नै यही जस्तो चाहिँ हिसाबले चाहिँ लिने चाहिँ गर्दछ ठूला व्यवसायहरूले होइन। यहाँ चाहिँ मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने बजारमा खास गरेर मूल्य कसरी निर्धारण हुन्छ भन्दाखेरि हामी सानोमा कलेज पढ्दाखेरि पनि होइन पढ्ने भनेको त प्राइस भनेको डिमाण्ड र सप्लाईको बीचमा होइन जहाँ बिन्दु मिट हुन्छ त्यहाँको प्राइस हुन्छ भन्छ। तर यहाँको सवालमा चाहिँ अहिले त्यस्तो होइन कि त्यो जुन बेला डिमाण्ड चाहिँ बढी हुन्छ सप्लाई नभएको चाहिँ होइन होइन, सप्लाई चाहिँ पर्याप्त छ तर चाहिँ अब सर्टेज भन्नेहरू चाहिँ हल्ला फैलाइदिन्छ होइन। अनि त्यो हल्ला हल्लाकै भरमा अब उपभोक्ताहरूलाई पनि अब दसैँ तिहार जस्तो बेलामा चिनी नपाउला भन्ने डर हुन्छ, अनि उनीहरूले महँगै भए पनि चिनी किन्ने गर्दछ, त्यसैको फाइदा चाहिँ ठूला व्यवसायहरूले चाहिँ पाइरहेको चाहिँ छ।
1: खुद्रा व्यवसायीले अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेर केलाई बुझ्ने, चलायमान भएन बजार भन्ने खालको पनि गुनासो आउँछ।
2: निश्चित रूपमा जो साना छन् होइन उनीहरूले समस्या बढी भोग्ने भनेको स्वाभाविकै हो। जो बलिया छन् बलियाको लागि त जस्तो सुकै सरकार आए पनि जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढ़िहाल्छ होइन, उनीहरू सक्षम छन् सबै गर्छन्। बजारमा ठूला ठूला होइन जायन्ट रिटेलर भन्छ नि त होइन, भाटभटिनी जस्तो बिग मार्टहरू जस्तो होइन धेरै अरू पनि मार्टहरू ठुल्ठूलो खोलेका छन् होइन, ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो। त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ। अब यस्तो बेला गभर्मेन्टले सबभन्दा फोकस गर्नुपर्ने संरक्षण गर्नु भनेको त सानो रिटेलर हो नि त। यदि ती साना रिटेलरहरू जसको लागि सरकारले केही एक पैसा लगानी गरेका छैन केही गरेका छैन होइन, उनीहरूलाई रोजगारी पनि दिनु परेका छैन सरकारले, ती साना व्यवसायहरूले आफ्नै घरखेत तितो राखेर भए पनि उनीहरूले काम गरेर आफ्नो परिवार पालेर बसेका छन्, कमाएकोमा केही कर पनि तिरिएछन् होइन, भन्दाखेरि यस्तो व्यवसायीहरूलाई चाहिँ होइन त्यहाँ ठूला व्यवसायहरूसँग कम्पिटिसन गर्नु पर्दाखेरि त बिस्तारै बिस्तारै बजारबाट चाहिँ ती साना व्यवसायहरू त विस्थापित भएर गयो नि त। अनि अर्को समस्या चाहिँ के त भन्दाखेरि एकजना कन्ज्युमरले पनि के बुझेन भन्दाखेरि भाटभटिनीमा किने पनि त्यही प्राइस हो, एउटा सानो रिटेलर कहाँ किने पनि त्यही प्राइस हो। अहिले यो किन पनि भन्दाखेरि अहिले सबै प्रडक्टहरूमा त एमआरपी प्रिन्ट गरेका हुन्छन्, एमआरपी भन्दा महँगोमा त कसैले पनि बेच्दैन होइन। कतिपय समयमा मैले पनि कहिलेकाहीँ चाहिँ बिग मार्ट वा भाटभटिनीमा यसो पस्छु म, त्यहाँ के गरिरहेको छ त यिनीहरूले भनेर जाँदाखेरि कति सामान त हाम्रो पसलमा भन्दा पनि महँगो त त्यहाँ भाटभटिनीमा बिग मार्टमा भइरहेको छ नि त त्यही सामान होइन। अब त्यो कुरा चाहिँ कन्ज्युमरहरूले पनि बुझेको छैन र खास गरेर अलिकति आर्थिक रूपले सम्पन्न मानिसहरू भयो भने प्रेस्टिजको लागि पनि उनीहरू चाहिँ त्यस्तो ठाउँमा किन्न जाने गर्छ। जुन कुरा आफ्नै टोल छेउमै पाइराखेको हुन्छ तर चाहिँ उनीहरू बाटोमा जाँदाखेरि आफ्नो चाहिँ हैन स्ट्यान्डर्ड बढेको चाहिँ अनुभव गर्दो रहेछ। क्यास तिरेर किन्नु पर्यो भने बिग मार्ट बाटोमा जाने, अनि जो आर्थिक रूपले अलिक कमजोर छन् होइन महिनाको तलब नआएकन पैसा तिर्न सक्दैन त्यस्ता त्यस्ता खालका ग्राहकहरू कहाँ जाने भन्दाखेरि त्यही खुद्रा पसलमा जाने गाह्रो भयो। कतिपय त्यसरी क्रेडिटमा लाने मानिसहरू होइन समस्या भएरै क्रेडिटमा लान्छन् र उनीहरू पनि फेरि चाहिँ होइन गाह्रो भयो भने त्यहाँबाट चाहिँ फेरि सरिदिन्छन् होइन डेरा सर्छन् के गर्छन् त्यो पैसा पनि गुम्यो। त्यस्तो समस्या पनि धेरै छन् होइन एकजना व्यवसायी भनौँ न एकजना सानो होइन आर्थिक रूपले चाहिँ अब कमजोर खालकै मानिसहरूले चाहिँ खुद्रा पसल राख्ने हो नि त होइन अब उसले एउटा पसल खोल्दाखेरि उसले के गर्नुपर्छ पनि थाहा हुँदैन कि होइन कहाँ कहाँ दर्ता गर्नुपर्छ के गर्नुपर्छ थाहा भइराखेको हुँदैन तर उनीहरूलाई चाहिँ सिकाइदिने चाहिँ कुनै सरकारी निकाय चाहिँ छैन। तर के भने उनीहरूबाट केही अनि कमजोरी भयो यताउति भयो भने कारवाही गर्नलाई चाहिँ फेरि त्यस्तो सरकारी निकायहरू चाहिँ छन् होइन अब कसैलाई चाहिँ सक्षम बनाउनलाई चाहिँ कुनै निकाय छैन सरकारको तर कमजोर उनीहरू चाहिँ उनीहरूबाट केही मिस्टेक भयो भने उनीहरूलाई कारवाही गर्नलाई भने कहिले वाणिज्यले कारवाही गर्छ महानगरपालिकाले कारवाही गर्छ होइन सिडिओ कार्यालयले कारवाही गर्छ आन्तरिक राजस्व विभागले कारवाही गर्छ कति कति त्यस्तो त होइन यस्तो खालको भएको कारणले गर्दाखेरि पनि अहिले आएर चाहिँ धेरै साना व्यवसायहरू विस्थापित भएर गएको चाहिँ मैले चाहिँ पाएको छु। यो बीचमा फेरि अब कतिपय चाहिँ अब विदेशमा रोजगारीमा गएका मानिसहरू फर्किए उनीहरूले यतै रोजगारी गर्छ भनेर आउँदाखेरि उनीहरूले पनि अब मोडर्न ट्रेड भनेर चाहिँ अब मार्टहरू खोल्न थालेको पनि हामीले देख्छौँ। अब टोल टोलमै त्यस्तो आउन थालेपछि भने चाहिँ त्यहाँ चाहिँ साना रिटेलरलाई मर्का पर्ने स्वाभाविक भयो र यही बीचमा फेरि अर्को एउटा समस्या पनि फेरि के आएको छ भन्दाखेरि ठूलो लगानी गर्ने होइन व्यवसायहरू पनि टोल टोलमा जो होलसेल गर्छन् उनीहरूले चाहिँ अब खुद्रा सामान पनि उनीहरू नै आफ्नै पसलमा पनि बिक्री गरिदिने गर्दो रहेछ होइन अघिजा होलसेल भनेपछि वा डिलर भनेपछि यिनीहरूले त त्यही अनुसार मात्रै बिक्री गर्नु पर्थ्यो आफ्नो नर्म्सभित्र बसेर गर्नु पर्थ्यो। एक प्याकेट बिस्कुट चाहिँ भनौँ न एकजना रिटेलरले किन्दाखेरि उसको आफ्नै चाहिँ 9 रुपियाँ पर्छ भने होइन 9 रुपियाँमा किनेर 10 रुपियाँमा बेच्छ अत्त हामी कहाँ किन्न आयो भने हामी 9 रुपियाँमा किनेर 10 रुपियाँमा बेच्छौँ भने त्यो होलसेल कहाँ किन्न गयो भने उसले एकजना उपभोक्तालाई पनि 9 रुपियाँमै बेचिदिन्छ अनि अरूको नजरमा के देख्छ भन्दाखेरि एकजना रिटेलरले बढी पैसा लिए जस्तो देखिने भयो नि त त्यो होलसेल त्यो रिटेलर होइन त्यो भएको कारणले गर्दाखेरि त्यससँग चाहिँ यति पैसा पर्छ भन्ने कुरा चाहिँ भएन। अहिले कतिपय रिटेलरहरूलाई चाहिँ समस्या भनेको यस्तो कारणले पनि छ होलसेलले नै अब होलसेल भावमै खुद्रा पनि बिक्री गरिदिने अब यो कुराले गर्दाखेरि अब पत्रकारहरूलाई पनि थाहा हुँदैन रहेछ अनि पत्रकारहरू आएर पनि मलाई सोधिरहन्छ कि अब एउटै सामान होइन एउटै टोलमा पनि दुईवटा पसलमा दुईवटा भाव छ किन भन्छ होइन अति हुने त स्वाभाविक भएन र फेरि अर्को एउटा कुरा के त भन्दाखेरि हरेक वस्तुमा अब एमआरपी प्रिन्ट भएर आउँछन् त्यही अनुसार होलसेलरले हामीले सामान दिन्छ। अब यो हप्तामा आएको सामान कुनै चिज 100 रुपियाँमा आएको छ भने नेक्स्ट विकमा आउँदाखेरि त्यही भाउ वा अर्को महिनामा आउँदाखेरि त्यही सामान चाहिँ 110 भएर आइदिन्छ अनि के हुन्छ भन्दाखेरि जोसँग चाहिँ पुरानो स्टक बाँकी हुन्छ उसले 100 रुपियाँमै बेच्या हुन्छ होइन अब नयाँ सामान उठाएर ल्याउनेले उसले 110 बेच्नुपर्ने हुन्छ अनि कन्ज्युमरलाई लाग्छ नि त्यसको पसलमा किन्दाखेरि त्यही सामान 100मा पायो अर्को पसलमा आउँदाखेरि 110 पऱ्यो भन्छ तर किन पऱ्यो त्यो सबै कन्ज्युमरलाई थाहा हुँदैन इभन पत्रकारहरूलाई त थाहा छैन होइन उनीहरूले कति लेख्छन् होइन बजारमा चाहिँ जथाभावी मूल्य राख्यो भन्छ नि तर त्यसमा एमआरपी नै त्यसरी भएर आइसकेको हुन्छ नि त होइन अब त्यही कारणले गर्दाखेरि कन्ज्युमरमा पनि अलिक अन्यल पनि पर्ने होइन त्यो भएर पनि रिटेलरहरूलाई चाहिँ अलिक नराम्रो दृष्टिकोणले हेर्ने बानी बस्यो नि त।
1: र नियमनकारी निकायले पनि यस्ता विषयहरू जस्तो मूल्यका कुराहरूमा उपभोक्तालाई बुझाउने कुराहरूमा राज्य कति सक्षम छ
2: अब गर्नुपर्ने हामीले त बरोबर कुरा उठाउँछौ। यसपालि पनि मैले कुरा उठाएँ वाणिज्यको दिदीसँग होइन उहाँले चाहिँ ल अब रिटेलरहरूलाई पनि ट्रेनिङ गर्ने खालका कामको लागि हामी पनि बजेट छुट्याउँछौँ हामी पनि केही कार्यक्रम राख्छौँ भनेर भन्नुभयो भनेको अर्को हप्तामै उहाँ सरुवा हुनुभयो अब त्यो हुने नहुने थाहा छैन होइन तर कन्ज्युमर अवेरनेसको लागि भनेर पनि उहाँले त होइन बजेट त छुट्याएको हुँदो रहेछ, कति धेरैवटा चाहिँ उपभोक्ताबारी संस्थाहरू पनि छन्, उनीहरूबाट पनि कार्यक्रम त हुन्छन् भन्छन्, तर त्यो चाहिँ त्यति देखिने गरेर चाहिँ भइरहेको चाहिँ पाउँदिन। अब सीमित मानिसहरू बीचमा मात्रै त्यसो कार्यक्रम भयो कि भन्ने चाहिँ हामीलाई लाग्छ, होइन? त्यो एक्चुली साँच्चै ग्रासरुट लेभलमै गएर उपभोक्ताहरू कहाँ पुग्ने गरेर त्यसो खालको चाहिँ प्रचार प्रसारका कामहरू गरिदिएको भए, यस्तै कुरा पनि बुझाउने काम गरिदिएको भए त कन्ज्युमरहरूमा त्यो अवेरनेस डेभलप हुन्थ्यो नि त। र त्यस्तै रिटेलरहरूमा पनि होइन, एउटा पसल खोल्नलाई के आवश्यक छ, कहाँ कहाँ दर्ता गर्नुपर्छ, होइन, कति इन्कम गर्यो भने कति कर तिर्नुपर्छ, यो जम्मै कुराको जानकारी दिने कोही निकाय त छैन नि त हामी कहाँ, होइन? त्यो हुँदाखेरि चाहिँ यस्तो खालको ट्रेनिङहरू गर्न पाएको भए उनीहरूले पनि ढोकसँग व्यापार व्यवसाय गर्न सक्थ्यो, होइन भने त किन कहिले के कारणले चाहिँ उनीहरूलाई कारवाही हुन्छ भन्ने कुरा नै थाहै हुँदैन, होइन? अनि अर्को एउटा फेरि अर्को एउटा ठूलो समस्या के छ भन्दाखेरि बिल बिजकको कुरा, होइन? आजकल त धेरै उठ्छ कुरा उठ्छ नि त, झन् यसपालि त सरकारले होइन पुरस्कारै घोषणा गरिदिएछ, त्यो कारणले गर्दाखेरि प्रत्येक रिटेलर कहाँ चाहिँ कन्ज्युमरले बिल माग्छ। अब त्यो बिल लिने दिने अब कानूनमा त लेखिया छ, होइन? त्यो लिने दिनु राम्रो कुरा पनि हो, तर हाम्रो जस्तो ठाउँमा त्यो कतिको व्यवहारिक हुन्छ त्यो कुरालाई चाहिँ ध्यान दिएको चाहिँ पाएन। अब एउटा मास्क चाहियो भन्छ, पाँच रुपियाँ जाने मास्क, अब त्यसको पनि बिल चाहिँ दिने कि नदिने त हामीले? त्यो बिल एउटाकै पाँच रुपियाँभन्दा बढी पर्छ नि त, होइन? पानी बोतल किन्छ बिस रुपियाँको, त्यसमा चाहिँ अब क्युआरबाट पेमेन्ट गरिदिन्छ, अब क्युआरबाट पेमेन्ट भएको सबैको बिल बन्नै पर्छ भन्छ। यसले के हो त भन्दाखेरि एकजना रिटेलरलाई धेरै नै बोझ भयो, यति धेरै बिल काट्नु परिरहेको छ कि अहिले, होइन? सबै कायल भएका छन्, होइन? कमसे कम पनि ल यति अमाउन्ट भन्दा माथिको चाहिँ कम्पलसरी बिल काट्ने भनिदिएको भए अलि राहत हुन्थ्यो। अब खाद्यान्नको खुद्रा पसलहरूमा तपाईँ हामी सबैलाई थाहा छ बिहान कति भिड हुन्छ होला, होइन? रुन्ड चिनी चाहियो, होइन? त्यहाँ पानी तटाएर आएको छ, दुध चाहिँ स्टोभमा बालेर आएको छ, मलाई चिनी तुरन्त चाहियो भनेर कति कराउँछ, होइन? चिनी दिने कि बिल काटेर बस्ने, होइन? पसलमा त खाँदैनको पसलमा त बिहान एकचोटि भिड हुन्छ नि। अब त्यस्तो बेलामा पनि बिल काटेन भनेर भोलि कारवाही हुन थाल्यो भने त त्यो त व्यावहारिक हुँदैन भनेको, होइन? यो धेरै त्यस्ता समस्या छन्। कुनै पनि ऐन नियमहरू लागू गर्दाखेरि त्यो ऐन पालना गर्नुपर्ने, त्यो नियम पालना गर्नुपर्ने वर्ग को हो? उनीहरूसँग बसेर छलफल गरेर ऐन नियमहरू बनाइदिएको भए, होइन, सिस्टम बनाइदिएको भए त्यो चाहिँ व्यावहारिक हुन्थ्यो, होइन? अब त्यो बनेको ऐन कार्यान्वयन गर्नुपर्ने, पालना गर्नुपर्ने रिटेलरहरू, तर ऐन बनाइदिन्छ उपभोक्ताले वा कुनै प्रशासकले बनाइदिन्छ, कोही लिडरले बनाइदिन्छ, जसलाई त्यो व्यापार व्यवसायको विषयमा केही थाहै छैन, होइन?
3: बजारको अवस्थै बुझ्दैन।
2: अनि यसले गर्दाखेरि ऐन पनि सही ढङ्गबाट लागू हुन सकेन, र त्यो ऐनको कारणले गर्दाखेरि व्यवसायहरू पनि दराई दराई काम गर्नु पर्यो। अनि ठूला ठूला व्यवसाय, होइन, जसलाई चाहिँ जसले झन् बढी चाहिँ बदमासी गरेको हुनसक्छ, यतापट्टि हुनसक्छ, ऐनले चाहिँ जरिमाना तोकिया गरी छ भन्दाखेरि म्याक्सिममै 3 लाख छ। अब करोडौंको करोडौंको कारवाही गर्नेहरूलाई, होइन, अरबौंको कारोबार गर्नेहरूलाई त्यो 3 लाख जरिमाना भनेको के मतलबको कुरा हो र, होइन? अनि एकजना रिटेलर जसको लगानी नै चाहिँ 1-2 लाख लगानी गरेर काम गरे हुन्छ, अनि उसलाई चाहिँ भोलि 3 लाख जरिमाना गरिदियो भने के हो नि त? पसल ससलै छोडेर निस्कनुपर्ने स्थिति त आउँछ। भन्दाखेरि यो जुन उपभोक्ता ऐन बनिया छ त्यो ऐन आफैमा पनि व्यावहारिक छैन। त्यो त जसले बदमासी जति गर्छ त्यो अनुरूपको जरिमाना हुनु पर्थ्यो वा कारवाही हुनु पर्थ्यो नि त। भन्छ नि बिगो बमोजिमको सजाय भन्छ नि त, लास्ट टाइमै हामीले आफैले देख्यौं 9 करोड चामचुनको चाहिँ एक्सपायर भएको सामानमा चाहिँ डेट मेटेर अर्को डेट प्रिन्ट गरिराखेकै बेलामा समात्यो, तर उनीहरूलाई जरिमाना कति गर्यो त भन्दाखेरि 3 लाख जरिमाना। अनि 9 करोडको सामान चाहिँ अखाद्य वस्तुलाई डेट मेटेर नयाँ डेट राखेर प्रिन्ट गरेर फेरि कन्ज्युमरलाई बेच्ने व्यापारीलाई 3 लाख जरिमाना भनेको उसको लागि त के त केही मतलबकै कुराहरू भएन नि त। त्यस्तो त 10 रुपियाँ जरिमाना गरेर पनि तिर्छ नि त उनीहरूले 9 करोडलाई क्यास गर्न पाएको भए त,
3: होइन?
2: तर के हो भन्दाखेरि एउटा खुद्रा पसलमा एक्सपायर सामान देख्यो भने उसलाई 3 लाख जरिमाना, पसलै सिल गरिदिने, होइन? त्यस्तो गरिदिँदाखेरि चाहिँ कतिपय व्यवसायहरू त डिप्रेसनमा गएर मृत्युसुद्धा भएको चाहिँ हामीसँग रेकर्ड छ। होइन त्यो सही भएन भने के त्यो अब ऐनमा चाहिँ त्यस्तो अधिकार छ भन्दैमा त्यो अधिकारलाई प्रयोग गर्नेहरूले पनि सदुपयोग गरेन कि ऐनको दुरुपयोग गरेको जस्तो देखियो नि त त्यस्तो पनि समस्या छ त्यही कारण एकजना रिटेलर जसलाई चाहिँ सबभन्दा सरकारको चाहिँ साथको चाहिँ जरुरी छ नि सरकार भनेको त कमजोरको लागि हो नि त बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन् नि त होइन भन्दाखेरि सरकार चाहिँ सधैँ जे ऐन नियम बनाउनु परे पनि जे गर्नु परे पनि बजेट बनाउनु परे पनि उद्योग वाणिज्य च्याम्बर होइन सिएनआईसँग सल्लाह गरेर गर्छन् तर साँच्चै उसले सल्लाह गर्नुपर्ने त साना व्यवसायहरू हो नि त होइन यहाँ त लाखौं चाहिँ रिटेलरहरू छन् नि त लाखौं रिटेलरहरूको चाहिँ फेभरमा सरकारले काम गर्ने कि सीमित अब हजार दुई हजारको संख्यामा भएका ठूला व्यवसायहरूको लागि काम गर्ने हो होइन त्यो त एकदमै सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ होइन भने चाहिँ के हुन्छ अब रिटेलरहरू बिस्तारै होइन कमजोर हुँदै जान्छन्
1: एमआरपी भन्ने कुरा अलिकति शिक्षित मान्छेले बुझ्ने कुरा हेर्ने कुरा त्यसको मिति उत्पादन मिति म्याच सकिने मिति तर ज्येष्ठ नागरिकहरू सामान्य स्तरको मान्छेले निरक्षर मान्छेले पनि त्यो व्यवसाय सञ्चालन गरिहाल्छ उहाँहरूलाई त त्यो सामान एक्सपायर भयो भएन अथवा त्यो अवस्था के हो भन्ने बुझ्न पनि त समस्या होला यो पनि एउटा छ त्यसमा चाहिँ त्यो कुरा सरकारले विचारै नगरी नियमन मात्रै गर्ने कारवाही गर्ने कुराहरू पनि एउटा चुनौती छ
2: यही हो कि मैले भन्न खोजेको कन्ज्युमरले त्यो थाहा हुने नहुने एक ठाउँमा छ होइन बुढाबुढीहरू किन आउँछन् जसले पढ्नै जाने हुँदैनन् होइन त्यसमा चाहिँ एमआरपी कति छ थाहा हुने कुरा पनि भएन त्यसको चाहिँ उत्पादन मिति कहिले एक्सपायर मिति कहिले भन्ने थाहा नहुने त्यो स्वाभाविक छ अहिले आएर अलिअलि मान्छेलाई थाहा हुन थालिएको छ हामी कहाँ किन्न आउँदाखेरि बुढाबुढी मानिसहरूले पनि यसको म्याद बाँकी छ कि छैन हेरिदिनुहोस् भनेर हामीसँग भन्ने गर्छ र हामीले म्याद बाँकी छ भने यति छ भनेर भनिदिन्छौँ होइन
1: बेच्नेको पनि कुरा
2: बेच्ने अब यो खरिद गर्ने जुन व्यवसायहरू छ नि कतिपय व्यवसायहरू होइन गाउँघरबाट बल्ल सहरमा आएर चाहिँ काम गरेका हुन्छन् होइन उनीहरू आफैले थाहा छैन उनीहरूले सप्लायरबाट लिएको सामान त म्याद भएको आयो कि आएरै थाहा हुँदैन सामान कुरोको ल्याएर राखिदिएपछि त्यो चाहिँ होइन नयाँ आएको भन्ने हिसाबले चाहिँ होइन उनीहरू चाहिँ सोध्छन् र यसले गर्दाखेरि कहिलेकाहीँ त्यो रिटेलरहरू जसले सामान किन्छन् उनीहरू आफै पनि समस्यामा परेको चाहिँ धेरै पाएको छ होइन म आफै पनि व्यवसाय गरेर बस्दाखेरि मेरै पसलमा पनि सामान आउँदाखेरि त्यस्तो म्यादै गुज्रिसकेको सामान पनि यहाँ पनि आएको छ सप्लायरबाट आएकै म्याद गुज्रेको सामान आएको चाहिँ त्यस्तो चाहिँ घटना छ र खास गरेर सहर बजारमा जहाँ अलिकति मानिसहरू चाहिँ सचेत छन् त्यहाँ त डेट भएकै सामान पठाउँछन् तर गाउँघरतिर जान थाल्यो भने त जो जो एक्सपायर भएका सामानहरू छन् त्यो त गाउँतिर चाहिँ पठाउने चलन चाहिँ चलिसकेको छ होइन एक्चुली उद्योग वाणिज्य सङ्घकै एकजना उपाध्यक्षले मलाई भनिएको थियो जिल्ला जिल्लामा भ्रमण गर्ने सवालमा जाँदाखेरि त्यहाँ चाहिँ एकजना बसले कहाँ गयौँ त्यहाँ उनीहरूलाई चाहिँ चिया खानलाई चाहिँ होइन रिक्वेस्ट गरेर चियासँगै बिस्कुट ल्याइदियो बिस्कुट हेर्दाखेरि त एक्सपायर हिजो मात्रै आएको भन्थ्यो तर चाहिँ एक्सपायर सामान पर्यो भन्छ नि त भन्दाखेरि सप्लायरले नै एक्सपायर सामान पनि रिटेलरलाई चाहिँ दिने गर्दो रहेछ भन्ने कुरा भयो नि त त्यही कारण यी कुराहरू रिटेलरहरूलाई पनि होइन हामीले चाहिँ ट्रेनिङ दिने खालको कामहरू भइदिएको भए यो घटना घट्दैन थियो नि त होइन मैले आफैले वाणिज्यको डिजीलाई भने तपाईँले सोच्नुपर्ने कुरा त यो हो नि त एकजना रिटेलर सचेत भइदिएको भए उसको ग्राहकहरू सबैलाई सही सामान पुग्थ्यो नि त एकजना ग्राहक सचेत भयो भने उसको परिवारलाई राम्रो हुन्छ तर एकजना रिटेलर सचेत भयो भने त सयौं ग्राहकहरूलाई राम्रो हुन्छ नि त भन्दाखेरि फोकस कहाँ गर्ने त सरकारले रिटेलरलाई गर्नु राम्रो हुन्थ्यो नि त होइन यतातिर तपाईँले ध्यान दिनुपर्छ भनेर मैले भनेको छु तर अब खोइ कहाँसम्म हुने हो थाहा छैन होइन हामीलाई लागेको सही कुरा भनेर चाहिँ हामीले सरकारलाई त सुझाव दियौँ त्यो सुझाव लागू गरेको भए सरकारलाई पनि राम्रो हुन्थ्यो र उपभोक्ताहरूलाई पनि राम्रो हुन्थ्यो नि त
1: मूल्यकै सन्दर्भमा यो खुद्रा व्यवसायहरूले अब्जस खेप्नुपर्ने विषय पनि जोड्न चाहे मैले अलिकति जस्तो होलसेल व्यवसायहरूले प्रत्यक्ष उपभोक्तासँग सरकार उहाँहरूको हुँदैन सामान कमै मात्रामा त्यो मार्टहरू ठुल्ठूलो यहाँले भने जस्तै सुपर मार्केटहरूमा कुनै ठाउँमा जोडिए पनि त्यही होलसेलबाट ल्याएर यदि कसैले रिटेलमा सामान बेचिरहेको छ भने सानो व्यवसायले चाहिँ मूल्य वृद्धि चाहिँ तपाईँहरूले बढाउनु भन्ने खालको अब्जस खेप्नुपर्ने अवस्था देखिन्छ
2: निश्चित रूपमा यो कुरा मैले सधैँ भन्ने गर्छु होइन एकजना खुद्रा व्यापारी भनेको उपभोक्ताहरूसँग होइन नजिकमा बसेर काम गर्नुपर्ने भयो कुनै पनि सामानको मूल्य वृद्धि भयो भन्ने कुरा एकजना उपभोक्ताले खुद्रा पसलमा किन्न गएपछि मात्रै थाहा हुन्छ तर यथार्थमा के हुन्छ भन्दाखेरि खुद्रा पसलमा मूल्य वृद्धि हुनुभन्दा हप्ता दिन दस दिन पन्ध्र दिन अगाडि नै थोकमा मूल्य वृद्धि भइसकेका हुन्छ। तर खुद्रा पसल एकसँग चाहिँ आफूसँग भएको पुरानो स्टकको सामान उसले पुरानै रेटमा बिक्री गरेको हुन्छ होइन। त्यो भन्दाखेरि एकजना रिटेलरले चाहिँ महँगोमा किनिसकेपछि मात्रै उपभोक्ताले पनि महँगोमा चाहिँ पाउने भयो होइन। त्यो कुरा रिटेलरलाई कन्ज्युमरलाई त थाहा हुँदैन। यसले गर्दाखेरि के भयो त भन्दाखेरि बजार मूल्य वृद्धि भयो कि दोष पाउने को त भन्दाखेरि खुद्रा व्यवसायी भयो होइन। अनि अहिले भनौँ न अहिले पनि ठूलो एक्जाम्पल भनेको त अहिले बजारमा चिनीको सर्टेज भयो भनेर चिनीको मूल्य वृद्धि गरिदियो धेरै। अब एकजना खुद्रा व्यवसायीले आफूले किन्ने नै 130-135-140 किन्नु पर्यो 140 किन्नु पर्यो। त्यो भन्दाखेरि 140 किन्नेले 150 बेच्नु भयो, 130 किन्नेले 140 बेच्ने भयो। अनि हामीले यी कुरा चाहिँ सरकारले दबाब दिएपछि सरकारले चाहिँ र रिटेलर्स एसोसिएसनले तपाईँ खुद्रा व्यापार संघबाट हामीलाई सपोर्ट गर्नु पर्यो, तपाईँहरूलाई चाहिँ हामी चाहिँ 105 चिनी उपलब्ध गराउँछु, तपाईँहरूले 110 बेचिदिनु पर्यो भने ल हामीले पनि ओके भने। किन भन्दाखेरि उपभोक्ताहरूसँग नजिकमा बसेर काम गर्नुपर्ने भएपछि उपभोक्तालाई राम्रो हुने काम गर्न त हामी सधैँ तयार छौँ नि त। अब 105 हामी चिनी किनेर 110 बेच्दाखेरि हामीलाई केही नाफा हुँदैन। 105 त आफ्नो परेकै छ होइन, त्यसमा झोला राख्थ्यो यताउति गर्दाखेरि त 110 त हाम्रै परिसकेका हुन्छ। तैपनि उपभोक्ताहरूको हितका लागि भनेर हामीले 110 बेच्दियो। तर यसो गरिरहँदाखेरि पनि ती ठुला व्यवसायहरूले साना व्यवसायहरूलाई ल हामी चाहिँ होइन सहज ढङ्गबाट चिनी उपलब्ध गराउँछौँ, तपाईँहरूको पसल पसलमै पुर्याइदिन्छौँ होइन, ल हामी भ्याट बिल पनि दिन्छौँ, हामी चाहिँ तपाईँलाई 130 दिन्छौँ 125 दिन्छौँ भनेर भनिरहेको हुन्छ। अब खुद्रा व्यापार सङ्घले चिनी लिएर हामीले चाहिँ 110 बेच्नुपर्छ भन्दाखेरि केही नाफा नपाउने भयो। अनि त्यो ठुला व्यवसायहरूले उक्साएर नाफा लिन मिल्ने गरेर भनेर उनीहरूले गरिदिँदाखेरि कतिपय रिटेलरहरू पनि अनि 110 चिनी नबिचिकन अहिले पनि 130-140 चिनी त बेचिरहेको छ होइन। कतिपयको आफ्नै कस्ट बढी परेको छ नि त। त्यो कारणले गर्दाखेरि बजारमा यस्तो स्थिति हुन्छ अनि कन्ज्युमरले खालि रिटेलरलाई मात्रै आरोप लगाउने गर्छ होइन। अहिले भर्खरै मेरै पसलको पनि त घटना भएको थियो नि त होइन, 125 किनेकै चिनी त्यहाँ बाँकी छ, अब त्यो चाहिँ 110 बेच्नु भनेको त किलोमा 15 घाटा खाएर बेच्ने भयो नि त होइन।
3: ग्राहकको लागि त एउटै चिनी हो,
2: ग्राहकलाई चिनी एउटै हो, यो खालको परिस्थिति चाहिँ मार्केटमा छ। तर अहिलेसम्मको हाम्रो अनुभवमा के भनिएको छ भन्दाखेरि रिटेलरहरू यति धेरै छन्, उनीहरू आफै आफै बीच कम्पिटिसन छ, त्यही कारणले गर्दाखेरि कुनै पनि रिटेलरले मोनोपोली गरेर बढी पैसा लिएर बेच्ने वातावरण चाहिँ बन्दै सक्दैन अहिले। तर ठूला सप्लायरहरू भनेको सीमित हुन्छन्, उनीहरूमा पनि फेरि उनीहरूले कार्टेलिङ गरिदिन्छन्। त्यो भनेको जस्तो कि अब घिउटेल उद्योग सङ्घ भन्छन्, घिउटेलमा जति पनि कामहरू हुन्छ अब 8-10 कम्पनी मिलेपछि त मूल्य बढाए पनि भयो घटाए पनि भयो जे गरे पनि भयो सर्टेज छ भनिदिए पनि भयो होइन, जहिले पनि जे पनि गर्न सक्ने भयो। दाल चामल उद्योग सङ्घ हुन्छन्, उनीहरू मिलेर होइन सर्टेज क्रिएट गरिदिन्छन् सबै गरिदिन्छन्। यो जम्मै कुरा त सरकारले थाहा हुनुपर्ने भने कि सर्वसाधारण मान्छेलाई त थाहा हुँदैन। जो सरकार होइन मन्त्रालय छन् त्यही हेर्ने मन्त्रालयहरू छन् होइन भन्दाखेरि उनीहरूले यो विषयमा बढी जानकारी राख्नुपर्छ। तर त्यस्तो परिस्थिति मैले चाहिँ देखिरहेको छैन। अनि सरकारमा पनि छिनछिनमा कर्मचारी फेरिरहने होइन, विगतमा भन्ने हो भने त मन्त्री नै छिनछिनमा फेरेर बस्ने भन्दाखेरि कसैले मार्केट के छ भनेर बुझ्नै पाएको हुँदैन। मन्त्री फेरिसकेका हुन्छ, सरकार फेरिसकेका हुन्छ, कर्मचारीहरू सर्वहरिसकेका हुन्छ। यसले गर्दाखेरि पनि अब बजारलाई सही ढंगबाट सरकारले चाहिँ होइन ध्यान पुर्याउन सकिरहेको चाहिँ मैले चाहिँ देखिरहेको छैन।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रममा नजिकै गरेको चाडपर्व, बजारमा अत्यावश्यक सामग्रीको मूल्यमा आएको वृद्धि, खुद्रा व्यापारको अवस्था लगायतका विषयमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा आम उपभोक्तासँग प्रत्यक्ष जोड़िएको दैनिक उपभोग्य वस्तुमा हुने गरेको मूल्य असमानता, व्यवसायका समस्या, चाडपर्वको समयमा व्यापारको अवस्था, साना व्यवसायका लागि राज्यले गर्नुपर्ने काम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य।
3: विगतका सरकारहरू, पुराना दलहरूबाट बन्ने सरकारहरू अस्थिर भने, निजी क्षेत्रलाई बुझ्न सकेन, आफैमा पनि उहाँहरूको कमजोरी भयो भनेर यो आमूल राजनीतिक परिवर्तन सहित अघिल्लो वर्ष भदौ 23-24 घटना पछाडि नयाँ खालको वातावरण बन्यो। अहिले सरकारको 6 महिना पनि पूरा भयो। अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारबाट ठूलो अपेक्षा थियो। यसलाई कसरी लिनुहुन्छ? यहाँले सरकारको मूल्याङ्कन कसरी गर्ने यो बीचमा व्यवसायसँग गरेको सम्बन्धको हिसाब?
4: होइन, जति पनि हामीले समाचारमा हेर्छौं, होइन, समाचार सुन्छौं, पढ्छौं, त्यहाँ त हरेक पटक व्यवसायहरूकै पक्षमा सरकारले बोलिरहेको चाहिँ मैले चाहिँ देख्छु, होइन। तर कुन लेभलको व्यवसाय भन्दाखेरि उद्योग वाणिज्य संघ, च्याम्बर, सीएनआईका ठूला ठूला व्यवसायहरूको हकमा त्यस्तो कुरा गरिरहेको पाउँछौ। तर सरकारले यो रिटेलरहरूसँग त भेट्ने कहिल्यै चाहिँ होइन प्रयास गरेकै छैन। हामी आफैले प्रयास गर्दाखेरि पनि उहाँहरूले समय दिइराख्नु भएको चाहिँ छैन। भन्दाखेरि अब कुन तहको व्यापारीहरूको पक्षमा सरकारले काम गर्न खोजेको छ भनेर चाहिँ अब हामीले बुझ्न सकेका चाहिँ छैन, होइन। अब यसरी भइरहँदाखेरि पनि फेरि ठुला व्यवसायहरूले फेरि गुनासो त गरिरहेकै छ, फेरि होइन, सरकारले चाहिँ व्यवसायहरूको पक्षमा काम गरेको छैन भनेर बोलिरहेको छ, होइन। भन्दाखेरि अब के हो, हामीले चाहिँ बुझ्न सकिराखेको चाहिँ छैन। अब हाम्रो हिसाबले साना व्यवसायहरूलाई सरकारले अलिकति होइन सपोर्ट गर्नु पर्थ्यो भन्ने चाहिँ लाग्छ हामीलाई। हामीसँग बोलाएर हामीसँग कुरा गर्नु पर्थ्यो। हामीले भेट्न जाँदाखेरि पनि सरकारले समय नदिनु भनेको त उनीहरूले महत्त्व नदिएको जस्तो देखियो। साँच्चै यदि यो रिटेलरहरू जम्मै खत्तम भएको भए के हुन्थ्यो त? टोलटोलमा सबै भएको भए पहिले हामीले सुन्थ्यौँ नि, रुसमा चाहिँ कहीँ मान्छे लाइन बसेको देख्यो भने त्यहाँ के बेचेको थाहै हुँदैन, त्यहाँ गएर लाइन पनि पहिले बसिहाल भन्छ। किन भन्दाखेरि आउटलेट थोरै छ, त्यहाँ जे बेचेको भए पनि किनिहाल्नुपर्छ हुन्छ नि त। अनि भोलि चाहिँ साना व्यवसायहरू जम्मै खत्तम भएर जाने भयो भने अनि बाट भटिने बिग मार्टले मात्रै सबै कन्ज्युमरलाई सक्नु दिन सक्छ त? अनि त्यो बेला उनीहरूले मोनोपोली प्राइस राखे पनि नकिनिकन साध्य हुन्छ त? उनीहरूको त मोनोपोली हुन्छ, होइन। त्यो कुरालाई त सरकारले ध्यान दिनुपर्छ भनेको, जति पनि आउटलेटहरू साना साना खुलिया छन् त्यो भनेको त जति डिस्ट्रिब्युसन सेन्टर धेरै हुन्छ कन्ज्युमरलाई त त्यति नै सजिलो हुने हो नि त। अहिले तपाईँले भनौँ न, अब खाद्य संस्थानले होइन ठाउँ ठाउँमा चाहिँ भनेर दसैँ तिहार लक्षित भनेर आउटलेट खोलिया छ। अब त्यहाँ गएर चिनी किन्न गयो भने अब 100 रुपियाँमै चिनी दिन्छ होला, होइन, 1 किलोमा हामीले बेचेको भन्दा 10 रुपियाँ सस्तो पायो अरे। अब खाद्य संस्थानमा किन्नलाई स्वयम्भूको मान्छे त्यसमा किन्न जान सक्छ त? 5 किलो चिनी किन्दाखेरि 50 रुपियाँ सस्तो हुन्छ होला, अनि त्यहाँ आउजाउ गर्नलाई नि उसको चाहिँ 50 रुपियाँभन्दा बढी त जान्छ नि त, ट्रान्सपोर्टेसन हुँदैन।
2: यो बीचमै सरकारले यो ग्यास वितरणमै अन्यलता सृजना भयो, एक दिनमै फिर्ता लिने अवस्था आयो, उदाहरणै चाहिन्छ।
4: त्यही कारण चाहिँ के त भन्दाखेरि यो रिटेलरहरूसँग जिन्दगी भयो त्यसमा काम गरेर बसेको रिटेलरहरूसँग बजारको विषयमा जति आइडिया छ नि, अनुभव छ, त्यो कुनै कर्मचारीसँग पनि छैन, कोही नेताहरूसँग पनि छैन, होइन। भन्दाखेरि त्यो वर्गसँग बसेर सरसल्लाह गरेर मार्केटमा चाहिँ आपूर्तिका व्यवस्थाहरू गरेको भए, यताउति गरेको भए आनन्द त सरकारलाई नै हुन्थ्यो नि त, होइन। आपूर्ति मन्त्रालय छ जसको काम त बजारमा हरेक चिज होइन सस्तोमा सहज ढङ्गबाट उपलब्ध गराउने उसको जिम्मेवारी हो नि त। तर आपूर्ति मन्त्रालयको नाम कहिले सुन्छौँ भन्दाखेरि जहिले समस्या हुन्छ नि त बजारमा भयो भने त्यही बेला मात्रै अनि हामीले चाहिँ आपूर्ति मन्त्रालय भन्नुपर्ने परिस्थिति आउँछ नि त, होइन। उसले समयमै त्यो जम्मै कुरालाई ध्यान दिएको भए यस्तो हुँदैन थियो, होइन। ग्यासकै सिलसिलामा पनि त्यस्तै भएको, सरकार पहिल्यै चनाको भइदिएको भए ग्यासको प्रब्लम त्यस्तो हुँदैन थियो। यदि ग्यासको प्रब्लम आइहाल्यो भने पनि सरकारले त मेहनत गर्न सक्थ्यो कि त्यो। म आफै पनि ग्यासकै प्रब्लम हुँदाखेरि म पनि मिटिङमा बसिया थिएँ, होइन। ग्यास चाहिँ पर्याप्त मात्रामा छ, कालीबिहारीमा मात्रै भएन, किनभने यही बाढी पहिरोले गर्दाखेरि यता कति ठाउँमा पुल गयो, कति ठाउँमा बाटो गयो, त्यो हुँदाखेरि चाहिँ ठूलो बुलेटबाट सामान ल्याउन सकेन भ्यालीभित्रलाई चाहिने चाहिँ होइन, त्यो हुँदाखेरि अनि अन्य बाटो प्रयोग गर्नु पर्यो, त्यहाँ ट्रान्सपोर्टेसनमा धेरै पैसा लाग्यो, त्यही कारण चाहिँ महँगोमा बिक्री गर्नु पर्यो भन्दाखेरि त्यो महँगोमा बिक्री गरेको कारणले गर्दाखेरि कारवाही गर्छु भनेर हिँड्यो होइन, विभागमा एकजना मन्त्रीले रिजाइन पनि गर्नुपर्ने स्थिति आयो, त्यो साँच्चै यथार्थ बुझेको भए त्यो प्रब्लम हुँदैन थियो, वा त्यो प्रब्लम भइहाल्यो अरे, प्रब्लम भयो कसरी त्यो प्रब्लमलाई सल्टाउने भनेर एकचोटि राम्रोसँग बसेर सरसल्लाह गरेको भए त्यो बेला गर्न नसक्ने कुरा थिएन कि त्यो, खालि एकले अर्कालाई दोष मात्रै दिएर समस्या समाधान त भएन नि त होइन, अहिलेसम्म पनि ग्यासको समस्या त छ, पहिलेभन्दा सहज त भयो तैपनि
3: अहिले पनि
4: भन्नासाथ पाउने परिस्थिति अहिले पनि बनिरहेको छैन होइन, यो कुरामा पनि मैले धेरै भनेको थिएँ, सरकारलाई पनि भनेको थिएँ, जुन कुरा चाहिँ बाहिर चाहिँ हल्ला बढी भयो होइन, चाहिने भन्दा बढी हल्ला भएपछि जोसँग दुई तिनवटा सिलिन्डर छ उनीहरूले पनि फेरि अर्को सिलिन्डर चाहिँ थप्न थाल्यो जसलाई आवश्यकतै थिएन होइन, हुँदाखेरि चाहिँ जोसँग एउटा मात्रै सिलिन्डर छ उनीहरूलाई त मर्का पर्यो नि त, उसको ग्यास सिद्धि कि सिद्धियो नि होइन, हुँदाखेरि प्रायोरिटी कसलाई दिने के गर्ने त्यो त त्यो जो जो आउटलेट छन् उनीहरूलाई थाहा छ कि मेरो पसलमा यदि ग्यास छ भने कुन परिवारले कति महिनामा एकचोटि ग्यास लिन्छ मलाई थाहा हुन्छ नि त, सरकारलाई थाहा हुने कुरा भएन नि त होइन, मैले त आफ्नो चाहिँ ग्राहकहरूलाई रोक्न सक्थेँ नि त, तपाईँलाई हतार छैन होइन, तपाईँले अस्ति मात्रै ग्यास लगेको तपाईँको हात दुई माइललाई पुग्छ होइन, त्यही भएर चाहिँ म चाहिँ जसलाई आपत छ उसलाई नै दिन्छु भन्न सक्थ्यो नि त, तर के गरिदियो ग्यास छैन भनेर सरकारले त्यो जो जो आउटलेट छन् उनीहरूलाई बिक्री गर्न दिएन होइन, अनि कम्पनीले बिक्री गर्ने होइन
3: निगमले
4: बिक्री गर्ने भने उनीहरूलाई के थाहा छ कसको घरमा कतिवटा सिलिन्डर छ भनेर होइन, जो टोल टोलमा आउटलेट खोलेर बसेको छ उसलाई त आफ्नो ग्राहकहरू सबै कहाँ कति कति सिलिन्डर छ उसलाई थाहा हुन्छ बरु, भन्दाखेरि उसले कन्ट्रोल गर्न सक्थ्यो कि, उनीहरूलाई कन्फिडेन्समा लिएर सरकारले काम गरेको भए यति असहज हुने थिएन, यो कुरा मैले किन पनि भनेखेरि मैले अनुभव गरिरहेको छु, भुइँचालो आयो 72 सालको भुइँचालो आउँदाखेरि कल्पना गर्नुहोस् त कत्रो डरलाग्दो भुइँचालो थियो त्यो होइन, र त्यो भुइँचालो भनेको पहिले पहिले जस्तो एकचोटि भुइँचालो आयो गयो त होइन नि त, हप्ता दिनभन्दा बढीसम्म त दिनदिनै भुइँचालो आएको आइथ्यो, त्यस्तो बेला जुन बेला भुइँचालो त्यसको राति नै जहाँ मान्छेहरू घरबाट निस्केर घुलघुलमा बसिआएको थियो चोर चोरमा त्यहाँ एक बोतल पानीको चाहिँ 50 रुपियाँ वाइवाई चौचो एक प्याकेटको 100 रुपियाँ भनेर चाहिँ त्यो हातमा भुकी भुकी होइन बेच्न आउने मान्छेले त्यस्तो लियो भनेर चाहिँ कुरा उठ्यो, त्यो उठेपछि मैले भोलिपल्टै बिहानै खुद्रा व्यापार संघमा चाहिँ मैले बैठक राखेँ, यो बेला हामीले पसल खोलिदिनुपर्छ भनेर मैले प्रस्ताव राखेँ, सबै मान्छे डरायो होइन, यस्तो भुइँचालो आएको आइछ, कतिजना मान्छेले भुइँचालोमा पसलभित्रै पुरिएर मरेको पनि छ, भन्दाखेरि मैले चाहिँ पसल खोल्नलाई भन्यो भनेर मान्छेहरू मसँग रिसाएको पनि थियो, तर मैले उनीहरूलाई रिक्वेस्ट गरेँ सम्झाएँ बुझाएँ होइन, यस्तो बेला हामीले उपभोक्ताहरूलाई चाहिँ होइन साथ दिनुपर्छ, भुइँचालो गरेर कति तहस नहस भएको छ, कति बर्बार भएको छ, कति मान्छे मरेको छ, भोलि हामीले पसल खोल्दैनौँ भने त खान नपाएर पनि मान्छे मर्छ, त्यही कारण हामीले पसल खोलिदिनुपर्छ, बर हामी पसलभित्र बस्दैनौँ, पसल बाहिर बसिराख्छौँ, भुइँचालो गइहाल्यो भने हामी बाँड्न सकिहाल्छ होइन, कोही सामान किन्न आयो भने खुरको भित्र पैसा सामान लिएर दिएर पठाइदियो, हामी पसलभित्र चाहिँ नबसौँ, अब हामी सतर्क भएरै बस्यो भने भुइँचालो गइहाले पनि हामी बस्न सक्छौँ होइन, भुइँचालो जाँदाखेरि भनौँ न मर्ने भनेको त थाहै नपाउने बेलामा आउँछ, हामी सतर्क भइसकेका हुँदैनौँ, त्यो भएर न मर्ने हो भने मैले धेरै रिक्वेस्ट गरेपछि सबैले पसल खोल्यो, र सबैलाई मैले आह्वान गरेको थिएँ कसैले पनि एक पैसा पनि बढीमा नबेच्ने होइन, जतिमा पहिले बेचेको त्यही रेटमा बेच्ने हो हामी सबैले भनेरै आह्वान गरिदिएँ नि, त्यही कारण सबैलाई थाहा छ, सबै पत्रकारलाई थाहा छ, सबै कन्ज्युमरलाई थाहा छ, सरकारलाई थाहा छ होइन, कि त्यो भुइँचालो त्यत्रो हुँदाखेरि कहीँ पनि मूल्यवृद्धि भएन होइन, तपाईँ आफैले पनि अनुभव गर्नुभयो होला त्यो बेला, हामीले गर्न चाह्यो भने गर्न सक्दो रहेछ भने कि सरकारले त सहयोग लिनुपर्ने हामीसँग हो नि त होइन, त्यो गरेको भए त जहिले पनि बजार राम्रो बनाउन सक्थ्यौँ नि हामीले, र भुइँचालको त्यो एउटा इक्जाम्पल हो भने कोभिडको समयमा कुरा गर्नुहोस् त, मान्छेहरू आफ्नो छिमेकीसँग बोल्न डराउने टाइम होइन, यसो कोही घरबाट निस्कनै नहुने, त्यस्तो समयमा हामी खुद्रा व्यवसायहरूले खाद्यान्नको खुद्रा व्यवसायहरूले पसल खोलिदियौँ, त्यो बेला पनि हामीले नै सरकारलाई चाहिँ दबाब दिएर खोल्न लगायौँ हामीले, किन भन्दाखेरि सरकारले त घोषणा गरिदियो है कोही घरबाट निस्कन पाउँदैन पसल सब बन्द गर्नुपर्छ भन्दियो नि त तर त्यसरी पसल बन्द गर्दाखेरि जनतालाई कति दुःख हुन्छ भन्ने कुरा सरकारले थाहा हुनुपर्छ कि पर्दैन होइन त्यो बेला पनि मैले नै सरकारले दबाब दिएँ होइन कोविडको समयमा पसल खोल्नुपर्छ यता कोविड भएर मान्छे मरिया मरि छ अनि खान नपाएर पनि मान्छे मर्ने त अनि भोलि खानै पाएन भने त मान्छेहरूले पसलले तोडफोड गर्न गयो भने त्यसको जिम्मा कसरी दिने त लुटपाट त हुन्छ नि त संसारभरि त्यस्तो घटना गर्दाखेरि हामी टेलिभिजनमै न्युज हेर्छौँ होइन त्यत्रो ठुल्ठुलो सुपर मार्केटले लुटेर लगेको हामीले देख्छौँ नि त त्यो घटना हुन नदिनुको लागि ल हामी पसल खोलिदिन्छौँ भनेर चाहिँ हामीले भन्यौँ त्यही बेला पनि मैले त्यही आह्वान गरेँ त्यो बेला त मार्केटमा स्थिति के थियो त बाहिरबाट केही सामान आउने स्थिति छ त कोविडको समय कति लम्बिया थियो तर कुनै सामान यहाँ सर्टेज हुन दियौँ त हामीले दिएन नि त मजाले सबैले सामान दुई घन्टा मात्रै पसल खोल्दाखेरि पनि सबैले चाहिने सामान त पाएको थियो भन्दाखेरि यति काम गर्न सक्ने रिटेलरहरूलाई सरकारले किन वास्ता नगरे आउला भनेर म आफै छक्क पर्छु कि त विगतमा त ठिक छ व्यापारीहरूकै होइन प्रभावली सरकार चल्छ भन्छ उनीहरूकै चन्दाली सरकार बन्छ भन्छ सबै भन्छ अहिले त त्यस्तो होइन होला भन्ने लाग्छ नि त होइन अब त्यस्तो हो भने त यो आएको सरकारले त बुझ्नु पर्थ्यो कि कमसे कम एक साँच्चै जनताको लागि काम गर्ने हो भने त यो रिटेलरहरू उनीहरूको लागि त एउटा राम्रो होइन सपोर्ट हुन सक्छ जनताको लागि राम्रो काम गर्ने सवालमा यो रिटेलरले धेरै ठुलो चाहिँ कोअपरेट गर्न सक्छ भनेर त उनीहरूले बुझ्नु पर्थ्यो होइन तर मलाई आफैले हाँसो हुन्छ कि हो हामीले भेट्ने प्रयास गर्यौँ अर्थमन्त्रीलाई भेट्ने प्रयास गर्यौँ उहाँले अहिलेसम्म समय दिएको छैन होइन उहाँहरूको मन्त्रीमण्डल बनेको पनि कति भइसक्यो बजेटको अगाडि भेट्न खोजिएका थियौँ हामीले उहाँले समय दिनु भएन अहिलेसम्म पनि समय दिनु भएन उहाँले भन्थ्यो मेरो फोन नम्बर लिनुभयो तपाईँले फोन गरेर ल्याउँछ भन्नुभयो तर अहिलेसम्म फोन गरेर ल्याएन भनेको मतलब त उनीहरूले चाहिँ खासै महत्त्व नदिएको जस्तो लाग्यो नि त तर यसले के हुन्छ भन्दाखेरि हामीलाई त के हुन्छ हामी सामान्य रूपमा काम गरेर बसेका छौँ काम गरेर बस्छौँ होला तर भोलि त्यस्तो सङ्कट आयो भने त अनि के त त्यो ठुला व्यवसायले गर्छ त त्यो आखिर गर्नुपर्ने त साना व्यवसाय नै होइन त्यो कुरालाई चाहिँ सरकारले चाहिँ एकदमै मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन होइन भने चाहिँ अब यस्तै भइरह्यो भने त्यो साना व्यवसायहरू बिस्तारै विस्थापित भएर जान्छन् उनीहरूको ठाउँ सबै ठुला ठुला व्यापारीले लिन्छन् अनि साना व्यवसायहरू वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति आउँछन् होइन यो भनेको सरकारको लागि राम्रो हो या नराम्रो हो अब त्यसको समयले पनि गर्छ अब सरकार आफैले पनि भोग्छ नि त
3: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यजी हुनुहुन्छ अलिकति यो बाढ़ीबाट पीड़ित व्यवसायहरूको पनि प्रसंग जोडौं त्यहाँ ठूलोदेखि सानोसम्मको अझ सानो व्यवसायसम्म त बढ़ी पीड़ित हुन सक्छ थोरै सामान राखेर पनि व्यवसाय गरिराख्या त्यहाँ के थियो भदौ दशको भोटेकुसी बाढ़ीबाट त्यो क्षेत्रमा कति प्रभावित भयो खुद्रा व्यवसाय संघसँगको तपाईँहरूसँगको अहिलेसम्मको प्रारम्भिक तथ्याङ्कले के देखाउँछ
4: अब त्यहाँको स्थितिको विषयमा हाम्रा साथीहरू पनि त्यहाँ गएर आएका छन् होइन त्यहाँका साथीभाइहरूसँग बुझेका छन् जो बचेका छन् उनीहरूसँग भेटघाट भएको छ होइन मेरै पनि फोनमा कुराकानीहरू भएको छ होइन एकदमै त्यहाँको कुरा सुन्दाखेरि एकदमै पीड़ा हुने हामीलाई नै होइन असह्य खालका घटनाहरू घटेको रहेछ होइन अब त्यसको लागि दोष कसलाई दिने थाहा छैन हामीलाई होइन प्राकृतिक प्रकोप भन्छौं तर प्राकृतिक प्रकोप हुनुको पछाडि पनि धेरै कारणहरू त हुन्छन् त्यो विषयमा त अब प्रधानमन्त्री आफैले पनि युएनमा गएर पनि कुरा उठाएको छ होइन हामी सबैलाई पनि त्यो थाहा छ होइन अब त्यहाँ चाहिँ जुन त्यो बाढ़ी पहिरोबाट चाहिँ क्षति भयो होइन कति अब जीवधन नै होइन खत्तम भयो परिवार परिवारै सखाप भयो सबै भयो यो सबै भइसकेपछि अनि त्यहाँ चाहिँ अब राहतको लागि भनेर होइन प्रधानमन्त्री राहत कोषमा सबैले चन्दा दिने कुराहरू भयो त्यही अनुसार भयो पनि र त्यहाँबाट पनि उनीहरूले आफ्नो ढङ्गबाट सहयोग गरिराखेकै होला होइन अब त्यो तत्कालको लागि अब खान होइन लाउन बस्नलाई त अहिले तत्कालै सरकारले चाहिँ सहयोग पुर्याइरहेको छ त्यसबाट सामान्य हुन्छ तर अब केही दिनपछि के हुन्छ त भन्दाखेरि जो कृषक हुन् उनीहरू फेरि खेतीपाती गर्छन् उनीहरूको रोजगारी चल्यो सिद्धि जो कर्मचारी छन् होइन उनीहरू त फेरि जागिरमा जान्छन् उनीहरूको त रोजीरोटी त पाक्ने भयो तर जो व्यापारी छन् नि उसको त खेत पनि गयो व्यापारमा लगानी गरेको पनि गयो सबै गयो नि त अब उनीहरूले के भयो भने त उनीहरूसँग अब लगानी गर्न पैसा पनि छैन,
5: धितो समेत भयो राखेको,
4: अनि कतिले त अब ऋण तिर्नुपर्छ, त्यो के गर्ने होला होइन? यो त एकदम ठूलो समस्याको रूपमा रहेको छ, खास गरेर अन्यलाई भन्दा पनि व्यापारी व्यवसायहरूलाई नै त्यहाँ ठूलो मर्का परेको देखिन्छ। जो धेरै ठूला व्यवसायहरू छन्, जसको काठमाडौँमा घर छन्, ठाउँ ठाउँमा घर छन्, यता पनि व्यापार छ, उता पनि व्यापार छ होइन, उनीहरूको लागि परिवार जन होइन बित्यो, त्यो दुःखद कुरा हो, उनीहरूको पनि व्यापारमा नोक्सान भयो, त्यो पनि दुःखद कुरा हो, तर उनीहरू चाहिँ के भन्दाखेरि फेरि पनि उठ्न सक्ने स्थिति होला। तर साना व्यवसायहरू जसको सबै गयो नि त, उनीहरू त बर्बादै भयो नि त भन्दाखेरि, जुन अब सरकारले चाहिँ सबैलाई एउटै दालोमा राखेर जसरी चाहिँ अब राहत दिन्छन्, त्यो राहतले चाहिँ यी व्यवसायहरूलाई चाहिँ खासै चाहिँ उनीहरूको मर्का तर्ने म देख्दिनँ। जसरी अरूले चाहिँ फेरि चाहिँ होइन आफ्नो रोजीरोटी कमाउने बाटोहरू छ, त्यस्तै चाहिँ यी साना व्यवसायले पनि रोजीरोटी कमाएर खाने वातावरण चाहिँ बनाइदिनु चाहिँ सरकारले पर्छ भन्छु म। त्यो खत्तमै भएकाहरूलाई फेरि रोजगार गर्नलाई चाहिने होइन अब ऋणको व्यवस्था गर्ने हो वा चाहिँ अनुदान दिने हो होइन, अनुदानै पनि दिनु पर्यो नि त, धेरै विदेशबाट सहयोग आएको छ, सबै आएको छ होइन, ती कुराहरूलाई लिएर सरकारले चाहिँ त्यसलाई साना व्यवसायहरूलाई कमसेकम आफ्नो एउटा व्यवसाय इस्टाब्लिस गरेर परन्तुसम्म उनीहरूले होइन कमाएर खान सक्ने व्यवस्था गरिदिन पाएको भए त्यसले चाहिँ व्यवसायहरूले पनि ल सरकारले त होइन राम्रै गर्यो भन्ने स्थिति चाहिँ बन्न सक्छ जस्तो लाग्छ। मेरो त सरकारलाई एकदमै होइन आग्रह गर्न चाहन्छु वा मैले चाहिँ के भन्ने अब रिक्वेस्ट गर्न चाहन्छु कि यस्तो विषयमा चाहिँ तथ्याङ्क लिएर होइन जो चाहिँ बर्बारै भएका छन् फेरि उठ्न सक्ने उनीहरूसँग केही बाटो नै छैन भने उनीहरूलाई चाहिँ अनुदानकै रूपमा पनि एउटा सानो पसल खोलेर फेरि काम गर्न सक्ने वातावरण चाहिँ बनाइदिनुपर्छ। र जो चाहिँ होइन बर्बादै भएका छैनन् तर पनि धेरै नोक्सान भएका छन् भने उनीहरूलाई पनि अब सरकारले कमसे कम ब्याज दरमा होइन सहुलियत दरमा ब्याजमा चाहिँ उनीहरूलाई चाहिँ ऋण उपलब्ध गराइदिने होइन लङ टर्म लोनहरू दिइदिने यस्तो गरेर गरिदिनु पायो भने भोलि उनीहरू आफै मेहनत गरेर कमाएर होइन बस्छन्, त्यतातिर पनि सरकारले ध्यान दिनुपर्छ भनेर म चाहिँ भन्न चाहन्छु।
5: पवित्र बजारचार्यजी, अहिले हामी दशैं तिहारको मुखमा छौँ, अघि पनि अलिकति प्रसंग हामी शुरूमा कोट्यायौं, बजार विगतको जस्तो अलिकति चलायमान नहुने, व्यवसायहरूको सबैभन्दा बढी चाहिँ रोजीरोटीको समय भनिन्छ यो दशैं तिहारलाई, वर्षभरिको अरू समयमा नहुँदा पनि यसपटक चाहिँ अलिकति व्यस्तता बढ्ने, बजारतिर चहलपहल बढ्ने, दैनिक उपभोग्य सामग्री लत्ता कपडादेखि लिएर सबै चिजको, तर यो मुख्य बजार क्षेत्रहरूमा पनि अलिकति त्यस्तो देखिँदैन विगत एक दुई वर्षदेखि यता, यो चाहिँ समस्या
4: सरकारले ध्यान दिनुपर्छ भनेर म चाहिँ भन्न चाहन्छु।
5: पवित्र बजारचार्यजी, अहिले हामी दशैं तिहारको मुखमा छौँ, अघि पनि अलिकति प्रसंग हामी शुरूमा कोट्यायौं, बजार विगतको जस्तो अलिकति चलायमान नहुने, व्यवसायहरूको सबैभन्दा

0: ले कोविड भन्दा अगाडि पनि बजार त अलिकति फरक भइसकेको थियो. पहिले भनौँ न अलि मिठो खाने होइन भनेकै दसैँ तिहारमा हुन्थ्यो. पहिले त्यही कारण पनि त्यो बेला धेरै बिक्रीहरू हुन्थ्यो, पसलहरू पनि सीमित मात्रामा हुन्थ्यो, होइन धेरैको चाहिँ व्यापार व्यवसाय राम्रो हुन्थ्यो. पछि बिस्तारै चेन्ज हुँदै के हो त भन्दाखेरि मासु खाने भनेको त दिनदिनै खाने भयो. बरु भेजिटेबल महँगो भयो, मासु सस्तो भयो भन्छ नि त होइन. अब भेजिटेबल खाने कहिले काहीँ मासु खाने चाहिँ दैनिक जस्तो हुन थाल्यो नि त. त्यही कारण दसैँमा मात्रै आएर मासु खानुपर्छ भन्ने चाहिँ भएन. त्यस्तै पहिले लुगा किन्ने भन्ना साथै दसैँमा मात्रै किन्थ्यो नि त नयाँ लुगा भनेको, अरू बेला त किन्दैनथ्यो. तर परिस्थिति चेन्ज भएर अहिले जहिले चाह्यो त्यो बेला लुगा किन्ने चलन चल्यो नि त. दसैँमै किन्नुपर्छ भने त भएन होइन. त्यो हुँदाखेरि पनि दसैँ आयो भन्दैमा चाहिँ अब पहिले जस्तै चाहिँ लुगाफाटाहरूको व्यापार व्यवसाय धेरै हुने भन्ने चाहिँ स्थिति पनि बनेन. अनि खाद्यान्न पनि दसैँमा धेरै बिक्री हुन्छ भन्ने परिस्थिति पनि बनेन. अनि अर्को कुरा के हो त भन्दाखेरि ठूला व्यापारीहरू ठूला होइन जो धनाले छन् पैसाले पैसा तान्छ भन्छ नि उनीहरूको चाहिँ इन्कम बढ्दै गयो. अब मिडल क्लासका मानिसहरूको चाहिँ इन्कम चाहिँ घट्दै गयो. यसले गर्दाखेरि के हो भन्दाखेरि अब दसैँ तिहारहरू आउन थाल्यो भने त के हुन थाल्यो त भन्दाखेरि विदेश भ्रमणका कुराहरू बढ्न थाल्यो होइन. अब ठुला धनाद्योहरू त अरू बेला फुर्सद छैन, दसैँ तिहारहरू आयो भने ल धेरै दिन व्यापार बन्द हुन्छ ल. ठुला आर्थिक रूपले सम्पन्न मानिसहरू चाहिँ अब विदेश भ्रमण गर्ने भयो होइन. अहिले विज्ञापन दसैँ अगाडिको विज्ञापन हेऱ्यो भने पनि थाहा हुन्छ होइन, थाइल्यान्ड टुर हप्ता दिनको यति होइन, टोकियो टुर, फ्रान्स भ्रमण, युरोप भ्रमणकै कुरा हुन्छ. त्यसैबाट पनि हामीले थाहा हुन्छ कि अहिले चाहिँ मार्केट चाहिँ कतातिर चाहिँ गइराखेको छ भनेर होइन. अनि यही दसैँ तिहार आयो भने मोटरसाइकल र गाडीको पनि व्यापार व्यवसाय बढ्छ, खाद्यान्नको बढ्दैन. भन्दाखेरि त यो कति हेर्दाखेरि कति सामान्य कुरा जस्तो छ, कतिले बुझिरहेको छैन कि त्यो कि यहाँ धनीहरू धेरै धनी भएर गए होइन, मोज गर्नलाई चाहिँ पैसा उनीहरू चाहिँ धेरै भए, तर अत्यावश्यक वस्तु पनि किन्न नसक्ने मानिसहरू चाहिँ अझ उनीहरू त धेरै भयो नि त. भन्दाखेरि यो कुरालाई चाहिँ सरकारले बुझ्नुपर्छ, गरीबहरू धेरै बढेर गए होइन, धनीहरू सीमित धनीहरू चाहिँ फेरि धेरै धनी भएर चाहिँ गए होइन. उनीहरूले सहयोग गर्ने कुरा भनेको व्यापार का विदेश भ्रमण होइन, नयाँ नयाँ गाडी किन्ने, जसको आफ्नो पहिले गाडी छ त्यो गाडी चाहिँ सस्तोमा बेचेर नयाँ गाडी किन्ने, पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने होइन, त्यत्रो फेसन बढ्यो. फेसनको लागि खर्च गर्नेहरू चाहिँ वृद्धि हुँदै गयो, अत्यावश्यक उपभोग गर्न सक्ने मान्छेहरू घट्दै गयो होइन. बाध्यताले दसैँ मनाउनु पर्ने स्थिति आयो. दसैँ चाहिँ रमाउने होइन कि दसैँ चाहिँ आएको होइन, दशा आयो भन्छ नि त. त्यस्तो परिस्थिति पनि धेरैलाई भएको छ. यही हो कि खास गरेर विगतका सरकारहरूदेखि जनता असन्तुष्ट भएको कारण पनि त्यस्तै हो होइन. धेरै संख्यामा मानिसहरू चाहिँ गरिब हुँदै गए, थोरै संख्यामा मान्छेहरू धेरै धनी भए. अनि सरकारको फोकस पनि सधैँ ठुला त्यही धनीहरूसँगै मात्रै हुन्छ, त्यो गर्दाखेरि परिवर्तन आवश्यक भयो नि त. त्यो भएको कारण पनि त्यही होला होइन.
1: विपन्न वर्ग पनि झन् अहिले खर्च गर्ने अवस्थामा अझै कम छ, यसको प्रभाव पनि अलिकति रहला.
0: अब विपन्नहरूको त स्थिति त झनै खतमै भयो नि त, दयनीय नै भयो नि त होइन. उनीहरूले त अब बाध्यता बस दसैँ मनाउला, त्यो आफ्नै ठाउँमा होला, तर त्यति दसैँ मनाउँदाखेरि कति फेरि ऋणमा पर्ने हो होइन, छोराछोरीको हालत बच्चाहरूको हालत के हुने हो होइन, एकदम डरलाग्दो स्थिति चाहिँ छ.
1: उपभोक्ता एनको कुरा गर्नुभएको थियो, अब अहिलेको चाहिँ अन्यल के हो बजारमा, यो खुद्रा व्यवसायहरूका लागि उपभोक्ता एन चाहिँ कहाँ प्रतिकूल बनाएको छ र सरकारले यसमा ध्यान दिनुपर्ने कुराहरू के हो, खास के भयो भने चाहिँ त्यो व्यावहारिक बन्छ.
0: अब उपभोक्ता ऐनमा जे कुरा लेखेका छन् त्यो कुरा भनेको युरोपियन स्ट्यान्डर्डका कुराहरू लेखेका छन् होइन, र त्यहाँ विदेशमा डलर कमाउने मानिसहरूले युरो कमाउने मानिसहरूले होइन गर्न सक्ने खालको, उनीहरूले लिने सुविधा खालका कुराहरू चाहिँ हाम्रो उपभोक्ता ऐनमा बन्यो. तर हाम्रो बजार त त्यस्तो त छैन. यदि त्यो स्ट्यान्डर्डमा हामीले खाद्यान्नहरूलाई प्याकेजिङ गरेर हरेक गरेर बिक्री गर्ने हो भने मलाई लाग्छ यहाँको साना उपभोक्ताहरूले होइन मध्यम वर्गका मानिसहरूले किनेर खान सक्ने स्थिति चाहिँ बन्दैन. अहिले पनि हामीले देखेका छौँ होइन, खाद्यान्नहरू चाहिँ अब प्याकेजिङ गरेर बेच्नुपर्छ भन्छ. खुद्रा व्यवसायीहरूले आफैले चाहिँ आफ्नो पसलमा भएको सामान प्याकेजिङ गरेर बिक्री गर्दाखेरि उनीहरूलाई कारवाही गर्छ होइन, गर्न पाउँदैन. यदि कुनै प्याकेजिङ गर्नु हो भने प्याकेजिङ गर्ने चाहिँ होइन कम्पनी दर्ता गर्नुपर्छ भन्छ. नगरिकन तपाईले चाहिँ बेच्यो भने कारबाही हुन्छ हुन्छ हैन तर प्याकेजिङ गर्ने एउटा

0: बढाइदियो कि सरकार आफैले। अनि प्याकेजिङ हुना साथै प्रत्येक सामानको मूल्य चाहिँ 15-20%, 25% पनि वृद्धि भएको चाहिँ छ। किन भनेको एउटा त बडा छ, उसले पनि आफूलाई नाफा त राख्ने भयो होइन, त्यहाँ उसले काम गर्नलाई पैसा दिनु पर्यो, सबै गर्नु पर्यो, यसले गर्दाखेरि बजार मूल्य वृद्ध भयो नि त। त्यो कुरालाई चाहिँ ध्यान दिन नसकेको हो कि होइन, यो कुरालाई त एकदमै सिरियसली लिनु पर्थ्यो, त्यो चाहिँ गरेको चाहिँ पाएन मैले होइन। अब त्यस्तै जरिमानाकै कुरा गरेँ, एकजना साना व्यवसायी जसलाई चाहिँ होइन व्यापार व्यवसायको विषयमा कसैले तालिम दिएको छैन, केही गरिया छैन, उसले गल्ती केही गरिहाल्यो भने उसलाई चाहिँ सजाय चाहिँ होइन 3 लाखसम्म जरिमाना गर्ने भन्ने कुरा छ होइन। तर ठूला व्यवसायले जे जस्तो बदमाशी गरे पनि होइन, करोडौंको अरबौंको उसले बदमाशी गरे पनि उसलाई पनि जरिमाना त्यही 3 लाखभित्र परेपछि त, अनि त्यो ठूला बदमाशी गर्नेहरूलाई त नियन्त्रण गर्न सक्छ त, त्यो नियन्त्रण हुँदै हुँदैन नि त होइन। 3 लाख फालेर उसले करोड कमाउन सक्छ भने त गरिरहन्छ गरिरहन्छ त्यसले त भन्दाखेरि, यो कुरा पनि उपभोक्ता ऐन चाहिँ ठिक छैन जस्तो लाग्यो। उपभोक्ता ऐन बनेको चाहिँ उपभोक्ताले बनाएको ऐन बनिदिएको कारणले गर्दाखेरि के हो भन्दाखेरि, उपभोक्ताले तत्काल जुन पक्षसँग कारोबार गर्छ, अहिले हामीले कुरा गऱ्यौँ नि त, कुनै महँगो भयो भने खुद्रा पसलेलाई दोष दिन्छ भने जस्तै, त्यो ऐन पनि खुद्रा पसलेलाई लक्षित खालको ऐन बन्यो कि। त्यो 3 लाखसम्म जरिमाना भने पनि 3 लाख जरिमाना गरेको एकदम खुद्रा व्यवसाय त फटक्कै दल्छ, अनि त्यो डराएर गर्दैन भन्ने खालको कुरा भयो। तर करोडको चाहिँ बदमासी गर्नेलाई त त्यो 3 लाखको जरिमानाले त नसुनी भयो नि त होइन, भन्दाखेरि उनीहरूले जति पनि बदमासी गरिरहने भयो त। त्यही कारण त्यो ऐन चाहिँ त्यहीदेखि पनि मिलिरहेको छैन भन्ने हामीलाई लाग्छ होइन। प्याकेजिङकै कुरा गरेँ, एकजना रिटेलरले आफूसँग भएको सामान आफैले प्याक गरेर बिक्री गरिदिएको भए त्यसमा चाहिँ प्राइस धेरै फरक हुँदैन। त्यो प्लास्टिक झोला प्रयोगलाई चाहिँ अब जसरी पहिले ब्यान गरिएको थियो नि, एकचोटि पैसा लगाएर ब्यान गरिसकेका थियो, त्यही भएर सबै कन्ज्युमरहरूले पनि आफ्नै झोला लिएर किन्न आउने बानी त बढिसकेका थियो, तर भुइँचालो जान साथ फेरि प्लास्टिक खुलम खुल्ला चाहिँ प्रयोग गरिदियो। त्यसले गर्दाखेरि के भएको छ भने, एकजना रिटेलरले वर्षको त उसको त धेरै होइन हजारौं रुपियाँ होइन, सानो एकजना रिटेलरले पनि वर्षको चाहिँ 10-15 हजारको प्लास्टिक झोला चाहिँ उसले प्रयोग गर्नुपर्छ होला। र त्यो प्लास्टिक झोला कस्तो भन्दाखेरि कहिले चाहिँ नष्ट नहुने होइन, हुँदाखेरि त जति प्रयोग गर्यो त्यत्तिकै उसको चाहिँ होइन नेपाल त चाहिँ फोहोर बन्दै गयो नि त। अनि पैसा तिरेर होइन सफा गर्नुपर्ने ठाउँमा पैसा तिरेर हामी देशलाई फोहोर बनाउँदैछौँ नि त।
1: आम व्यवसायहरूलाई प्रतिनिधिमूलक संस्थाको प्रमुख भएको हिसाबले पनि देशभरिका खुद्रा व्यवसायहरूलाई चाहिँ बजार चाहिँ कसरी चलाउने, दशैंमा उपभोक्तालाई पनि मर्का नपर्ने गरी उहाँहरूले पनि व्यवसाय सञ्चालन गर्ने हिसाबमा अलिकति सुझाव चाहिँ,
0: आफै पनि एउटा उपभोक्तावादी संस्थामा कोषा संस्थापक कोषाध्यक्ष भएरै काम गरेको मान्छे म होइन, त्यो भएर पनि मेरो त सधैँ नै उपभोक्ताहरूको हितमा काम गर्नुपर्छ भन्ने पक्षमा छु म। आफैले पनि मेरो पसल खोल्दाखेरि पसलको नामै राइट मार्ट भनेर राखेँ, राइट मात्रै काम गर्ने, रङ नगर्ने भनेर होइन। त्यही कुरा म सबैलाई सुझाव दिन चाहन्छु होइन, उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गरौं। अब कन्ज्युमर इज गड भनेर चाहिँ हामीले पढ्या हुन्छौं होइन, त्यो हो भने हाम्रो उपभोक्ताहरूलाई जे गरिदिँदाखेरि उनीहरूलाई राम्रो हुन्छ भने उपभोक्ताहरू पनि हामीसँग नजिक हुन्छन्। त्यो कुरालाई ध्यानमा राखेर यो दशैं तिहारमा आफूले सक्दो किसिमले होइन सुपथ मूल्यमा सहज ढंगबाट खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेल्दिन म आग्रह गर्न चाहन्छु, ताकि कुनै पनि उपभोक्ताले ल फना रिटेलरले त दशैं तिहारमा चाहिँ होइन मन परी गर्यो नाफा बढी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्न नपरोस् होइन। हामी खुद्रा व्यवसायीहरू भनेको उपभोक्ताको पक्षमा काम गर्ने व्यवसाय हो भनेर चाहिँ देखाउने अवसर भनेको यही समय हो, त्यो अवसरलाई सदुपयोग गर्नुहोस्।
1: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
0: मेरो तर्फबाट पनि उज्यालो एफएमलाई धेरै धेरै धन्यवाद छ। साना व्यवसायहरूको कुरा जनता माझ पुर्याउने सम्बन्धित निकायमा पुग्ने खालको वातावरण तपाईँहरूको माध्यमबाट हुनेछ भनेर मैले विश्वास लिएको छु, तपाईँहरूलाई पनि धन्यवाद छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य। उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 4-93-555।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि 0142-3588-898 98 98 98।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकिड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00।
2: नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी के जिस्के किने।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अहिले बिहानको 9 बज्यो।
2: हजुरको रेडियो 102.5 मेगाहर्ज।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह। दशैं तिहार जस्ता चाडबाड़का लागि सवारी आवागमन र यात्रुको संख्या वृद्धि हुन थालेको बेला रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष स्थापना। वैदेशिक रोजगारीका नाममा ठगी गर्ने 4 जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ। 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको सुझाव। र विश्वकप लीग 2 को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कंग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिको लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। कंग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्केबीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ। 4 उपसभापति मध्ये 2 खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्र राज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको 1 उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाहा मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी 5 जना प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह मोहर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनील कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकिएको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही हुनेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहक यातायात संचालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो। महासंघले सात प्रदेश, जिल्ला समिति तथा सदस्य संघ संस्था र काठमाण्डुको गंगबु बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। दशैंको भीड़लाई व्यवस्थापन गर्दै असोज 25 गते घटस्थापनादेखि आउँदो कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा ट्रेलर लगायत ठूला गाड़ी चलाउन रोक लगाइनेछ। प्रचलित कानून अनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका गाड़ीको आवत जावतमा भने कुनै रोक लाग्ने छैन। त्यसै गरी घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म यात्रुवाहक गाड़ीका लागि देशभर लामो तथा मध्यम रूट परमिट खुल्ला गरिएको छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न जोड़ दिएको छ। सन् 1981 नेपालमा अन्धोपनको प्रचलन 0.84% रहेकोमा सन् 2022 आरएएबी सर्वेक्षणमा यो 0.28% झरेको देखाएको छ। तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन्। नेत्र ज्योतिष संघका कार्यकारी निर्देशक डाक्टर शैलेश कुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको प्रदाह सम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाको रोग र दृष्टिदोष जस्ता समस्या पनि बढ़दो चुनौती बनेका छन्। बढ़दो औषधायु, नसर्ने रोगको भार, बदलिदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन्। संघले हालसम्म 5,02,489 जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने 56,59,624 जनाको आँखाको शल्यक्रिया गरिसकेको छ। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विपद सम्बन्धी के नेपाल एन संशोधनको लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको हो। मन्त्री परिषद बैठकले भोटेको स्थित त्रिशुली बाढ़ी पीड़ित केन्द्रित 3 अध्यादेश जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ। भूमि, वन र विपद सम्बन्धी कानून संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको हो। विपदमा परेका नागरिकलाई जग्गा उपलब्ध गराउन सहज बनाउने गरी अध्यादेश ल्याउन लागि सरकारले जनाएको छ। सरकारले तत्काल आवश्यक देखिएका विषयमा कानूनी व्यवस्था गर्न अध्यादेश मार्फत ऐन संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको बताएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म 17,06,80,41,464 रूपियाँ मौजात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजात 12,57,28,76,523 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। राष्ट्रिय मानवाधिकार आयोगले 85 वर्ष नागिसकेका ज्येष्ठ नागरिक एवं राजनीतिज्ञ नवराज सुवेदीलाई निजकै निवासमा गैर कानूनी रूपमा 25 दिनसम्म स्थान हदमा राखेको ठहर गरेको छ। 2081 साल चैत्र 15 गते भएको तीन कुने घटनामा बिना पूर्जी स्थान हदमा राखेको पाइएकाले तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई सचेत गराई आगामी दिनमा यस्ता प्रकृतिका घटना नदोहोर्याउन समेत आयोगले निर्देशन दिएको छ। आयोगले सुवेदीलाई गैर कानूनी रूपमा स्थान हदमा राखेको देखिँदा राष्ट्रिय मानवाधिकार आयोग उजुरी कार्यवाही तथा क्षतिपूर्ति निर्धारण नियमावली 2069 नियम 25 बमोजिम दैनिक रू 500 दरले 25 दिनको क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ। उक्त नियमावली अनुसार सुवेदीलाई कुल रू 12,500 क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै तत्कालीन सरकार प्रमुख तथा मन्त्रीहरूले फरक आस्था र विचार राख्ने दल वा समूहप्रति घृणाजन्य अभिव्यक्ति दिएको समाचार संचार माध्यममा प्रकाशित तथा प्रसारित भएको विषयमा पनि आयोगले ध्यान खिचेको छ। जिम्मेवार नेतृत्वबाट हुने यस्ता कार्यले समाजमा नकारात्मक प्रभाव पार्ने देखिएकाले त्यसतर्फ सचेत रहन आयोगले आग्रह गरेको छ। दशैं तिहार जस्ता चाडबाडका लागि सवारी आगमन र यात्रुको संख्या वृद्धि हुन थालेको बेला रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। बुधबारदेखि सञ्चालनमा ल्याइएका यात्रु सहायता कक्षमा मन्थलीको देवकोटा चोक सेलेघाट र खिम्ती रहेका छन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयका सुरक्षाकर्मीले संयुक्त रूपमा यात्रु सहायता कक्षमा सेवा गर्नेछन्। यात्रु सहायता कक्षले चाडबाडमा क्षमता भन्दा बढ़ी यात्रु हालेर गुड्ने सवारी साधन बढ़ी भाड़ा असुल गर्ने साधनहरूको अनुगमन गुनासो सम्बोधन र सहज गैर कानूनी रूपमा सवारी सञ्चालन भएको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने सचेतना गर्ने लगायतको कार्य पनि यस बीचमा हुने जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692695998।
10: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है कि।
11: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
12: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले चारजनालाई पक्राउ गरेको छ। बेरोजगारी युवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म चुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीड़ितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग हाचाल पठाइएको छ। पक्राउ पर्ने व्यक्तिहरूमा धनुषाका योगेन्द्र राउत यादव 41 वर्षका रहेका छन् भने भक्तपुरकी एरिसा अधिकारी 25 वर्षकी छन्। दार्चुलाका हरिश सिंह मोहरा र बाह्रका राजेश प्रसाद जयसवाल रहेका छन्। ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दोलखाका 204 युवक पक्राउ परेका छन्। भक्तपुरको सूर्य विनायक नगरपालिका 4 अनन्त लिङ्गेश्वर खड्का गाउँस्थित बादी ज 8642 नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा भक्तपुर प्रहरीले दोलखाका 204 युवकलाई पक्राउ गरेको। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका 6 घर भई भक्तपुरको सूर्य विनायक नगरपालिका 7 गुण्डु बस्ने 19 वर्षीय सौरभ मगर, कालिन्चोक गाउँपालिका 4 घर भई सोही वडा बस्ने अस्मित गजमेर, रामेछापको मन्थली नगरपालिका 1 घर भई हाल भक्तपुरको सूर्य विनायक नगरपालिका 4 दधिकोट बस्ने 19 वर्षीय नवीन राउत र काठमाडौँ कीर्तिपुर नगरपालिका 4 गरेका 30 वर्षीय नील कुमार बस्नेत रहेका छन्। ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी उनीहरू फरार भएका थिए। फरार भएका उनीहरूलाई प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो। दोलखामा स्क्रब टाइफस संक्रमण तीव्र बनेको छ। पछिल्ला केही महिना यता जिल्लाभर स्क्रब टाइफसको संक्रमण फैलिएको छ। दोलखा सदरमुकाम चारीकोटका 2 अस्पताल र जिरी अस्पतालको तथ्याङ्क अनुसार साउन यता मात्रै करिब 200 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। त्यसमध्ये सबैभन्दा बढ़ी जिरी अस्पतालमा 100 जना भन्दा बढ़ी स्क्रब टाइफसका बिरामी उपचारका लागि आएका छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकामा नकली नेपाली नोट सहित 2 पक्राउ परेका छन्। कृषिजन्य पशु चौपाया खरिद बिक्री गर्ने क्रममा नकली नोट नेपाली नोट प्रयोग गरी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार असोज 19 गते दिउँसो सुनकोशी गाउँपालिका 9 ककनीबाट प्रहरी अधिकृत सहितको टोली खटिएर 2 पक्राउ गरेको। पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका 4 सौरेनी बस्ने 21 वर्षीय कृष्ण खत्री र सोही स्थानका 33 वर्षीय ध्रुव बहादुर खत्री रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नकली नोट जस्तो देखिने 1000 रूपियाँ दरका 19 थान नेपाली नोट बरामद गरेको जनाएको छ। यस्तै बजाज पल्सर 200 सिसीको मोटरसाइकल 1 थान, MY1 लेखिएको किप्याड मोबाइल 1 थान र 2 बोका समेत बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका 2 ओखलढुङ्गा जिल्ला अदालतबाट 4 म्याथप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोलुखुम्बुको प्रमुख पर्यटकीय क्षेत्र खुम्बुमा समुद्री सतहबाट 4620 मिटरको उचाइमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। खुम्बु पासिङ लामो गाउँपालिका 4 थुक्लामा 206 मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको। गाउँपालिकाका अनुसार यो संसारको उच्च स्थानमा रहेको सबैभन्दा लामो झोलुङ्गे पुल हो। पुलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले पुल सञ्चालनमा आएसँगै खुम्बुको पर्यटन उद्योग थप सहज हुने बताउनु भएको छ। सगरमाथा आधार शिविर जाने प्रमुख मार्गमा पर्ने थुक्लामा गाउँपालिकाको 5,05,95,000 रूपियाँ लागतमा पुल निर्माण गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार पुल निर्माण भएपछि थुक्ला खोला पार गर्न यात्रुले यसअघि भोग्दै आएको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ। देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा चटाङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातसँगै केही स्थानमा असिनासहित वर्षा हुन सक्ने जनाएको छ। मध्य प्रदेशसहित कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि चटाङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। आज राति पनि कोशी प्रदेशका सबै भूभाग सहित देशका अधिकांश हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बदली रहनेछ। कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्ष भन्दा कम उमेरका बढ़ी तौल भएका बाल बालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको। 10-19 वर्ष उमेरसम्मका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्ल्यूएचओको भनाइ छ। विशेष गरी टाइप 2 मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ। अघिल्लो वर्ष सन् 2025 डिसेम्बरमा जारी वयस्क सम्बन्धी निर्देशिकामा ओजेम्पिक र माउन्जारो जस्ता जीएलपी 1 वर्गका औषधि सहित तौल घटाउने तथा मधुमेह नियन्त्रणका औषधि प्रयोग गर्न सकिने उल्लेख थियो। सन् 2024मा विश्वभर 5-9 वर्ष उमेरसम्मका झण्डै 7 करोड़ बालबालिका र 10-19 वर्ष उमेरसम्मका झण्डै 10 करोड़ किशोर किशोरी मोटोपनबाट प्रभावित थिए। समाचारको अन्त्यमा केही खेल समाचार। आईसीसी विश्वकप लिग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाउनुभयो। आशिष शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह एरीले 19 रनको योगदान दिनुभयो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान हमाद मिर्जाले सर्वाधिक 54 रन बनाउनुभयो। जिक्रिया इस्लामले 35 तथा सञ्जु सजीवले 34 रन जोड्नुभयो। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिनुभयो। करण केसी र सन्दीप लामिछानेले 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र साहब आलमले 1-1 विकेट लिनुभयो। नेपाल ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लिग 2 अन्तर्गत 1 दिवसीय श्रृंखला खेल्दैछन्। र फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समिति बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारी निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 को धारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन दिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेण्डामा राखिएको छ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह। दशैं तिहार जस्ता चाडबाडका लागि सवारी आगमन र यात्रुको संख्या वृद्धि हुन थालेको बेला रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष स्थापना। वैदेशिक रोजगारीका नाममा ठगी गर्ने 4 जना काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ। 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको सुझाव। र विश्वकप लिग 2 को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म स्टुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाइ छ। तपाईँलाई जे प्रस्तुति सजिलो लाग्छ त्यही खालको प्रस्तुति तपाईँले हामीलाई सुनाउन सक्नुहुन्छ। हजुरको रेडियो मार्फत बसेका कार्यक्रमहरू मध्ये तपाईँलाई सञ्चालन गर्न आउँछ भने तपाईँले कार्यक्रमहरू चलाउन सक्नुहुन्छ। कि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म गीत गाउँछु भन्ने साथीले लोकगीत गाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले लेख्नुभएका लेख रचना, कथा, कविता, गजल, शायरीहरू छन् भने पनि आजको बसाइमा सुनाउन सक्नुहुन्छ। तपाईँलाई जे सहज लाग्छ सोही खालको प्रस्तुति हामीले सुन्नेछौ। तपाईँले 048-40-0026 सहभागिता जनाउनुहोला। साथै तपाईँ यो समय उकाले उराली लेख्दैछ गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोताभित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम साताको साथै दिन आउँछ। तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ भने चाहिँ मैले तपाईँलाई जानकारी गराइसकेको छु र तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई चाहिँ थाहा पनि भइसकेको छ आज के गर्नुपर्छ भन्ने कुरा। यति बेला प्रविधि सबैजनामा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छ म तपाईँकै साथी ललिता हायौ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। रातो टीका श्रीमा जमरा एकदमै मिठो दशैंको गीत बस्छ कार्यक्रममा, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख यदि मिश्र मैं गीत रातो टीका श्री में जमरा भोल को गीत बजी सकते पालो तपाई फटाफट सहभागिता जनाउनुहोला आजको बसैमा तपाईले आफ्नै प्रस्तुति सुनाउन सक्नुहुन्छ यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ
1: बोल्दैछु यता मन्थालीदेखि अप्सरण
0: के भन्नुभयो नाम
1: अप्सरण नेपाली भन्नु
0: अप्सरणजीको खबर के छ ल भन्नुहोस्
1: मेरो खबर एकदम ठिक छ दिदी हजुरको के छ भन्नु
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ मौसम चिसो चिसो छ कार्तिक लाग्दैछ होइन
1: हजुर यतातिर नि बिहान त चिसो चिसै छ अहिले त घाम लागिहाल्छ
0: ल अब त लगभग पके पनि चिसो महिना सुरु हुने दिन आइसकेको छ
1: हजुर
0: अनि खाना खानुभयो कि बाँकी छ त हाम्रो अप्सराजीले
1: मेरो खाना बाँकी नै छ अनि दिदीहरू खानुभयो त
0: मैले पनि खाइसकेको छु कार्यक्रम यो समय सुन्दै हुनुहुन्छ
1: सुनिरहेको छु
0: ल आज के सुनाउनुहुन्छ त हामीलाई
1: एउटा कविता
0: ल अप्सराजीले हामीलाई कविता सुनाउनुहुन्छ सुरु गर्नुहोला
1: किताब च्यातिएपछि गाताको के काम अरूले उख भनेर सोद्धा खासिन भन्ने नाताको के काम पानी परेर लुछुक्क भिजिसकेपछि पानी परेर लुछुक्क भिजिसकेपछि मुसुक्क हाँसेर दिएको खासा के गम मुसुक्क हाँसेर दिएको खासा गम
0: भिजिसकेपछि त जति हाँसे पनि जति खुसी बनाए पनि खुसी कोही पनि हुँदैन
1: हजुर
0: त्यस छाताको काम पनि छैन
1: हजुर
0: अनि यो आफैले लेख्नुहुन्छ यस्तो खालको कविताहरू चाहिँ हाम्रो अवसर हजुरले कतिको लेख्ने गर्नुहुन्छ
1: म लेख्छु अलिअलि
0: अलिअलि लेख्नुहुन्छ योभन्दा बाहेक अहिले योभन्दा बाहेक अरू कुन चाहिँ कविता लेख्नु भएको छ त त्यसो भए
1: अब अर्को अर्को हप्तामा सुना
0: जस्तो कि कविता लेख्नेहरूलाई चाहिँ होइन अब धेरैवटा अहिलेको अहिले पनि रचना गर्न सक्नुहुन्छ अब हामीलाई त आउँदैन त्यो हुँदा हामीले अहिलेको अहिले रचना पनि गर्न सक्दैनौ होइन लेखिरहने रचना गर्नेलाई चाहिँ तत्कालै पनि आउँछ अरे कि अवसर आज त्यही भएर सोधेको भन्नै पर्छ भन्न खोजेको होइन तर अब अहिले जुन यहाँले लित्रुक भिजिसकेपछि मुसुक्क मुस्कुराएर दिएको छाताको के काम भने जस्तै यस्तै खालको अर्को लेख्नु भएको छ मात्रै भन्न खोजेको ठिक छ यहाँले अन्य साथीहरूलाई पालो दिनुभएको छ कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो एउटा कविता सन्देशमूलक बन्छु नि जे भने पनि होइन कविता सुनाउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अन्य बसाइमा पनि आउनुहोस् अहिलेको लागि भने हामी छोड्छौँ है त हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अप्सरा नेपालीजी मन्थलीबाट हुनुहुन्थ्यो उहाँले एकदमै मिठो कविता सुनाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ तपाईँले कार्यक्रमै चलाउनु पर्छ भन्ने हामीले पहिला चाहिँ राखेका थियौँ कार्यक्रम चलाउन आउने साथीले कार्यक्रम चलाउनुहोस् आउँदैन भने लोकगीत गाउनुहोस् तर मात्रै लोकगीत गाउनुपर्ने हुन्छ यदि होइन म गीत पनि गाउँदिन म मेरै लेख रचना सुनाउँछु भन्ने साथीले हाम्रो अप्सराजीले जस्तै कथा कविता गजल शायरीहरू सुन्दा सुनाउन सक्नुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हरियो
2: नमस्ते नमस्कार
0: यो नमस्कार त धेरै पछि पाइयो त
2: हजुर एकदमै धेरै भन्दा पनि धेरै नै भयो भनौँ न
0: हामीलाई चटक्कै माया मार्नु भएको हामीलाई बिर्सनु भएको छ है हामीलाई धनुजीले चित्त दुखाइछ
2: होइन त्यस्तो होइन नि हिजो अस्तिको पानीले लाइन सबै थिएन एक हप्तासम्म हेरौँ अनि कति बिजोग थियो अनि त्यही भएर नि हिजो अस्ति मात्रै लाइनहरू आयो अनि त्यही भएर अब चाहिँ कार्यक्रम पनि सुन्न पाइयो त्यही भएर
0: भनेपछि यो एक हप्तासम्म चाहिँ यहाँले चाहिँ अब बत्ती पनि भएन केही भएन त्यही भएर हामीलाई बिर्सनु भएको
2: हजुर हजुर मोबाइलहरू त सबै अफ थियो अनि गर्न यस्तै हो कहिले कहीँ कहिले काहीँको विडम्बना सम्झिँदा अब दुःख लाग्छ है
0: त्यो दुःख पनि यति धेरै पाउनु भएछ एक एक हप्तासम्म मोबाइल चार्ज गर्न नपाउनु बत्ती नआउनु भनेको त योभन्दा विडम्बनाको कुराहरू के हुन सक्छ?
2: एकदमै दिदी, एकदमै गाह्रो थियो। नजिकतिर अब चार्ज गर्ने ठाउँ पनि थिएन, लाइन नहुँदाखेरि एकदमै लोकल बत्ती हो, त्यही भएर खम्बा सबै ढलेर सबै टाकटुकै बिग्रेर अनि बल्ल बल्ल चाहिँ अब एक हप्ता चाहिँ बनाएर कति दिन लाग्यो बनाउन पनि, अनि बल्ल चाहिँ अहिले चाहिँ रेडियो पनि सुन्न पाइएको छ दिदी। अनि सन्चै हुनुहुन्छ सबैजना?
0: हामी सबैजना एकदम सन्चै आरामै छौँ। म त कता जानुभयो कि अब काठमाडौँ फेरि पो जानुभयो कि फेरि चाडबाड लाग्दैछ त्यस्तो त होइन होला भनेर मनमा चाहिँ धेरै खुल्दरी भइरहेको थियो। अब यहाँ चाहिँ अलिकति समस्यामा हुनुहुँदो रहेछ, तर आज भए खुसी लाग्यो। सूचना लगायत मनोरञ्जन हरेक कुरामा चाहिँ यहाँले सुन्न नपाएर होइन, अथवा कुनै पनि सूचनाहरू जानकारीहरू प्राप्त भएन, जस्तो कि गाउँ बस्तीमा सबै ठाउँमा नै त्यही भयो होला नि।
2: हजुर, एकदमै नि, एकदमै एकदमै
0: ल अब हावा भए सायद चल्दैन पनि होला, अब लगभग पानीले नेटो काटिसकेको होला, पानी अब पर्दैन पनि होला, सम्भवतः यो हुँदैन पनि होला जस्तो लाग्छ।
2: हजुर, अब खै अब हामीले भनेर हुँदैन है, अब पर्दैन होला जस्तो त लाग्छ, अब के हुन्छ के हुन्छ
0: भन्नै सकिँदैन। अस्ति अब एक हप्ता पानी परेर रहेर फेरि पर्यो, हिजो पानी पर्यो कि परेन त्यतातिर?
2: हिजो हल्का हल्का पर्यो दिदी, त्यता कस्तो पर्यो कि परेन कि?
0: यता पनि हल्का मात्रै पर्यो, अब जे होस् लगातार पानी हुँदैन, अब सिनसिन पानी कहिले काहीँ त आउँछ नै होइन।
2: हजुर हजुर,
0: ल खाना खानु भयो कि बाँकी छ?
2: खाना एकदमै बाँकी छ, हजुरले त पक्कै पनि बिहानै खानु भयो होला 9 बजी नै भनेर विश्वास लाग्छ है।
0: मैले त खाइसकेँ धनुजी, मैले खाएन भने त फेरि टाइम मिल्दैन अरू समयमा, त्यही भएर एकैचोटि सबै काम एकैचोटि गरिदिने, एकैचोटि सघाइदिने, अब कति सफलता होला, कति राम्रो होला, कति नराम्रो होला, बरु त्यसलाई दोहोऱ्याएर गर्ने हो काम भनेको छ, खाने काम र अब सकेसम्म गर्नै पर्ने काम पनि एकैचोटि नै गरिदिने हो कि धनुजी?
2: हजुर हजुर, एकदम खाना खाएपछि ढुक्क हुन्छ नि त।
0: ठिक छ, अब रमाइलो मिठो कुराकानी भयो, दुःखको पनि कुरा सुनाउनु भयो यहाँले, अब कार्यक्रमतर्फै लागौँ हामी।
2: हुन्छ, लागौँ न त दिदी। हुन्छ,
0: के सुनाउनुहुन्छ आज?
2: आज चाहिँ म कार्यक्रम चलाउन चाहिँ अलिक के भन्नु बिर्सिएको छु होला, सायद कार्यक्रम नसुनेको पनि धेरै भयो। म गीत एउटा दसैँ भएको गाउँछु नि है।
0: ल हुन्छ, सुरु गर्नुहोस्। दसैँ लाग्दैछ, पके दसैँको गीतबाटै स्वागत गर्नुहोस् न त धेरै दिन पछि।
2: हुन्छ,
0: ल सुरु गर्नुहोस्।
2: आउँछ चारबार पानी सराई दुख्छ, एकजनाको कमाइले के पुग्छ, दसैँ त आइसक्यो तिहार आउँदैमा, परिवार धेरै छन् के गरि राखु के पर्नु मनमा बिर्लाउँदैछ, आउँछ चारबार मानिसको कमाइले के पुग्छ, दसैँ

0: দিনে মানছিল
1: ल धनुजले दसैँ अनि तिहार आउँदैछ भन्दै हुनुहुन्थ्यो। एकदम मिठो गीत गाउनुभयो, यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु। अब कार्यक्रममा बत्ती आएको छ होइन, सुन्नुहोला, साथ दिनुहोला, अन्य बसमा पनि आउनुहोला। अहिलेको लागि छोड्छौँ है।
0: नमस्ते।
1: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले एकदमै मिठो दसैँको गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, हामी कार्यक्रम लोककोसेलीको बसाइमा छौं। तपाईँ उकाली उडाली गर्दै हुनुहुन्छ, बन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला, खाना खाइराख्नु भएको छ, कति बनाइराख्नु भएको छ, कति यात्रा गर्दै हुनुहुन्छ, सम्भवतः हामीलाई पनि सुनिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँ गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँलाई गीत गाउन आउने, कथा कविता गजल सुनाउने र कार्यक्रम चलाउन आउने साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हरियो, सम्पर्कमा साथी आउनुहुन्छ, गइहाल्नुहुन्छ, ठिकै छ। आउने साथीले तपाईँको तपाईँलाई प्रस्तुति सुनाउन आउने साथीले मात्र फोन गर्नुहोस् भन्दैछु मैले। आउने जस्तो गीत गाउन आउने आफ्नो प्रतिभा सुनाउने साथीहरूको चाहिँ फोन नलागिरहेको हुनसक्छ, त्यो हुँदा अन्य साथीले चाहिँ कार्यक्रमलाई सुनेर साथ दिनुहोला। आज चाहिँ तपाईँले अन्य बसाइमा पनि फोन गर्न सक्नुहुन्छ, आजको बसाई आफ्नो प्रतिभा सुनाउनको लागि र सुन्न सुनाउन आउने साथीको लागि रहेको छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: दिदी, नमस्कार, गुड मर्निङ।
1: नमस्कार, गुड मर्निङ। हजुर, को बोल्दै हुनुहुन्छ?
2: म तलको रिया योगी बोल्दैछु है।
1: मेरो घरभन्दा मास्तै पर्नुहुन्छ होला नि, तलतिर हो र?
2: ए भन्दा तलतिर त खोला छ, कारण नि गाह्रो छ। ऊ चाहिँ तपाईँ घरभन्दा अलिकति मास्तिरबाट बोल्दैछु, रिया योगी।
1: ल, अब यहाँबाट चाहिँ कोसी भन्दा पारी भन्नुहोस् न।
2: अब त्यो मलाई भन्नै आएन दिदी।
1: ठिकै छ, केही छैन, के गर्दै हुनुहुन्छ दिदी, बेला भन्नुहोस् न।
2: कार्यक्रम सुन्दै बसिरहेको छु भन्नुभयो छ दिदी, केही पनि गरेको छैन।
1: कार्यक्रम सुन्दै बस्थे हुनुहुन्छ, दसैँ लाग्ला लाग्ला जस्तो छ कि नलाग्ला नलाग्ला जस्तो छ रियाजीलाई?
2: दिदी मलाई त कार्यक्रम सुन्दाखेरि त्यो गीतहरू बजेको सुन्दाखेरि भर्खर आइ नै सको जस्तो लाउँछ होइन, त्यो त भइसकेको फेरि आएकै छैन जस्तो लाउँछ, के भाव र?
1: अब त्यसो भए दसैँ लाग्ने लाग्ने क्रममा घर झिलिमिले पार्ने गाउँ बस्तीमा मान्छे अहिले नै नआएर होला नि त, जस्तो अब हामीले भोलि पर्सिका दिनहरूमा चाहिँ नयाँ नयाँ मान्छेहरू गाउँमा देख्छौँ, त्यसपछि चाहिँ आएको हो कि जस्तो लाग्छ नि?
2: अब त्यस्तै होला दिदी, अहिलेसम्म त होइन खासै आएको छ जस्तो लाग्दैन। अब गीतहरू कार्यक्रमहरू सुन्दा चाहिँ लाइ आइ नै सक्यो है, अब हाम्रो दाजुभाइ पनि फर्किन्छ होला होइन गाउँघरमा भनेर यस्तो सोच्छ, फेरि त्यो हराइसक्छ अनि आएकै छैन जस्तो लाग्छ।
1: जस्तो कि त्यसो भए रियाजीले कार्यक्रम सुन्ने क्रममा चाहिँ बसेको महसुस गर्नुहुन्छ, अब कार्यक्रम सकिसकेपछि गीत पनि सुनिँदैन अनि अब मान्छे आउने आइहाल्नुहुन्छ नआउने आउनुहुन्न, अब यस्तै छ भन्ने सोच्नुहुन्छ होला क्या, त्यही भएर होला।
2: त्यस्तो त होइन होला है दिदी,
1: मैले पो भनेको त तपाईँले त्यही नै सोच्नुहुन्छ, तपाईँ त्यही सोचेर बस्नु भएको होला भनेर त मैले भने, तपाईँले त्यो नसोचेको पनि त हुन सक्छ नि त।
2: त्यस्तो त सोचेको होइन दिदी, अब खोइ मलाई नै थाहा भएन।
1: ठिकै छ, त्यसो भए मलाई पनि थाहा भएन, कार्यक्रम त सुन्दै हुनुहुन्छ नि?
2: हजुर, कार्यक्रम मजाले सुरुवातदेखि नै सुन्दैछु होइन, दसैँ आएको जस्तो लाउँदैछ होइन, यस्तै नै छ भन्नुहोस् है।
1: ल ठिक छ, दसैँ राम्रोसँग मान्नुहोला। अब जस्तो कि अब बारीमा कोदो फुलेको मखमली सयपत्री फुलहरू पनि ढकमक फुलेका होलान्, वरपर हरियाली छ होला, त्यति जात लगभग आएको हो भन्ने त लाग्नुपर्ने हो रियाजीलाई, तर किन लागेन
2: दिदी? म खेतबारीमा गएकै छैन त्यही भएर होला कि आज।
1: अनि तपाईँ किन घरभित्र मात्रै बस्नुहुन्छ, घरभित्रबाट बाहिर निस्किनुहुन्न क्या, त्यही भएर हो कि क्या?
2: खै दिदी त्यही भएर है, के हो म कोठाभित्र बसेको बसेकै गर्छु।
1: धेरै कोठाभित्र नै नबस्नुहोस्, किनकि कोठाभित्र एकान्तमा बसिरहने मान्छेको चाहिँ सोच विचार मनस्थिति र हरेक हामीले जे काम गर्छौँ भनेर लाग्छौँ त्यो चाहिँ एकहरूपनको चाहिँ हुन्छ कि, त्यही भएर जस्तो तपाईँ साथीसँगै छरछिमेक भाइ भाइ दिदी बहिनीसँग भेटघाट घुलमिल बस्नुभयो कुरा गर्नुभयो भने राम्रो हुन्छ। तपाईँ कोठाभित्र मात्रै बसिरहनु भयो भने त तपाईँको दिमाग नै एकहोरो हुँदैन र
2: हुनै लागेको छ दिदी। अब केही महिना स्टे गरेर मेरो दिमाग हिँड्छ
1: धेरैकोहरू पनि नहुनु सायद किनकि जस्तो अहिले तपाईँकोहरू भइरहनु भयो भने पछि हामी मासमा गएर धेरै मान्छे साथीसङ्गीसँग कुरा गर्दा नि आफ्नै तालले एक्लै कुरा गर्ने त्यो खालको चाहिँ बानी बस्छ कि त्यही भएर चाहिँ भित्र भन्दा नि बाहिर साथीसङ्गीसँग बरु धेरै कुरा गर्ने नयाँ कुराहरू थाहा पाउने गर्नुहोस् कि। मैले भने घरभित्र नबस्नुहोस् एकहोरो नहुनुहोस् अनि कोठा ओल्लो कोठाको यताको भित्ता उताको भित्ता हेर्ने बस्ने मनमा चाहिँ अनि दस तरिकको कुराहरू सोच्ने बानीले चाहिँ हाम्रो मनस्थितिलाई नै बिगार्छ कि हामीले केही पनि सोच्नै सकिरहेका हुँदैनौ। त्यही भएर धेरै सोच्ने शक्ति लिनको लागि बाहिरको हावा पानीमा पनि घुम्नुपर्छ भन्छु है त म चाहिँ।
2: ओके हुन्छ दिदी
1: ल अब ओके भन्नुभएको छ ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो रमाइलो मिठो सुख दुःखका कुराकानी सधैँ तपाईँ हाम्रो भेट भएपछि यस्ता खालको कुराकानी हुनेछ कार्यक्रममा आउनुभयो आज के सुनाउनुहुन्छ।
2: हुन्छ म अलिकति गीत गाउँछु नि गीत गाउन आउँदिन कस्तो घाँटी दुखा जस्तो भए अलिकति गाउँछु अनि मैले म बिचमा फोन काटेर भागिदिन्छु ल।
1: फोन काट्न पाइँदैन है पाइँदैन मैले धेरै साथीहरूलाई भन्छु फोन चाहिँ काट्न पाइँदैन बरु गीत गाउन आउँदैन भन्ने आउँदैन भन्ने गाउँदा गाउँदै बिचैमा भाग्ने काम चाहिँ राम्रो होइन भन्छु म चाहिँ फेरि।
2: ल दिदी म अलिकति गाउने प्रयास गर्छु ल।
1: सुरु गर्नुहोस्।
2: फेरि आयो दसैँ र तिहार तिमी कहिले आउँछौ त तिहार रोयो गाउँ बेसी अब त छिट्टै

0: फिलिप दिदी आइनन्
1: गाउनु भएको छ त बिहाजी, अब रोएको छ गाउँ बेसी, सबैजना आएपछि हाँसी खुसी हुन्छ, घर परिवारमा पनि उमङ्ग छाउँछ। उमङ्ग छाउँदै गर्नुहोस्, म पनि आउँछु तपाईँसँगै उमङ्ग खुसी लिएर। होइन, यहाँले मिठो गीत गाउनु भयो, विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अन्डरभर्सनमा पनि आउनुहोस्। अहिलेको लागि छोड्छौँ है। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीको हृदयबाट रिया योगीजी, उहाँले दशैंको मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला चाहिँ हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि आउँछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
1: वर्ज पेन्स
4: हार्दिक निमन्त्रणा।
5: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
6: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना।
7: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
6: द्वितीय पुरस्कार नगद 30,000,
7: तृतीय पुरस्कार नगद 20,000,
6: सान्त्वना पुरस्कार नगद 10,000,
7: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
6: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
7: प्रतियोगिताका नियम तथा शर्तहरू।
6: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
7: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
6: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
7: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
6: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफरीको निर्णय अन्तिम हुनेछ।
7: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
6: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
7: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
6: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
7: खेल सञ्चालन हुने मिति समय र स्थान।
6: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे।
7: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-3161, 9844-3459।
7: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
8: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
9: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964014788।
9: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
11: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
12: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224544,
13: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
14: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
14: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9870475746। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
15: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
16: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
14: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
17: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: Karın kanları hakem edememi çöre mayını gıyıtı gizli çıkandı. Şurada bir usta gidi standor fogoyu. Bir standor çı kriya isi ki gazım. Az gubu şayma tabay gizli rostu diyor. Ramli suniru ay gazım. Tabay li pata akfod sunde ör salis. Salis da suni suni sabbis mas. Daha bayit edin amaz arne onca. Yedi bila koi saati on onca. Şampor koma kon onca. Şuagat gırşu. Hello.
1: Hello. Namaste di.
0: Namaste azur. Gade ki kubulde on onca.
1: ओखुरुङा किसिम बडी बटाङ गर्ने शेर्पा
0: अङ्गदिन बे शेर्पा भन्नुभयो
1: होइन गेल्मु
0: अङ्गदिन बे गेल्मु
1: होइन दिदी गेल्मु शेर्पा
0: गेल्मु शेर्पा भन्नुभयो
1: हजुर
0: मेरो दिमागमा चाहिँ एकजना साथीको नाम थियो कि मेरो साथीको त्यही भएर त्यही मात्र आइरहेछ कि के छ हाम्रो गेलमुजीको अरू खबरहरू सुनाउनुहोस् न
1: हजुर ठिकै छ अनि तपाईँको
0: मेरो पनि एकदम ठिक छ राम्रो छ रमाइलो छ यस्तै यस्तै छ भन्नुभएछ आइदा खाना खानुभयो कि बाँकी छ
1: हजुर भर्खर खाएको अनि तपाईँले
0: मैले पनि खाइसकेँ हामी कार्यक्रमतर्फै लागौँ आज के सुनाउनुहुन्छ हामीलाई
1: हिजै आउँदैन दिदी
0: के भन्नुहुन्छ हाम्रो गेलमोजीले मैले अघि पनि भनेको थिएँ कार्यक्रममा चाहिँ तपाईँलाई के प्रस्तुति आउँछ त्यो प्रस्तुति सुनाउन इच्छा हुने र आउने साथीले मात्रै फोन गर्नुहोस् भनेको थिएँ त मैले अघि गीत गाउन आउँदैन तपाईँ यत्रो बेर होल्डमा बस्नुको त कुनै अर्थ नै रहेन नि त गेलमुजे त्यही भएर तपाईँ होल्डमा चाहिँ बस्नुहुन्छ कार्यक्रम प्रस्तुति के गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई थाहा हुनुपर्छ होल्डमा बसेर त्यतिकै जानुभन्दा तपाईँलाई आउने खालको प्रस्तुतिहरू छन् मैले गीतै गाउनुपर्छ पनि भनेको पनि थिएन तपाईँलाई थाहा छ कार्यक्रम सुन्ने साथीहरूलाई थाहा छ सुन्नुहुन्न त्यसरी आउनुहुन्छ भने तपाईँलाई थाहा नहुन सक्छ यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्न चाहन्छु 10:43 गइसकेको छ पालो तपाईँको ताफत फोन गर्दै आउन सक्नुहुन्छ यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ हुनुहुन्छ पहिलो साथी फेसबुकमा हुने पहिलो साथी हुनुहुन्छ यति बेला मनोज सुन्दासी उहाँ लेख्नुहुन्छ हेलो दिदी नमस्ते के छ खबर म कार्यक्रम सुन्दैछु है सिन्धुलीको झाँगाझोली रातमाटा बजारबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ सपना तामाङजीले पनि दिदी नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ है नाना भन्दै हुनुहुन्छ त्यसै गरी मिलन घायल मोटोजी पनि लेख्नुहुन्छ हेलो दिदी नमस्ते म कार्यक्रम सुन्दैछु है तिनजुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु तेह्रथुम घर भइहाल्छ दुहा कतारबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मिडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ पूर्वेली सन्देशीले पनि सबैमा मिठोमा सञ्जना म यता पाँच पखन बाजा हो भन्दै हुनुहुन्छ बगरको शेषजीले पनि हेलो नमस्ते हजुर झोरले म पनि कार्यक्रम सुन्दैछु पाँच थरबाट अब बच्ने गीत सबै सबैको लागि समर्पण गर्छु भन्नुभएको छ त्यसै गरी कमल श्रेष्ठजी पनि लेख्नुहुन्छ आज मलाई किरण बाबु पुनको शब्द संगीतमा र चित्र प्रसाद आचार्य र टिका पुनको आवाजमा रहेको गीत विछोडको आँसु भन्ने बोलको गीत बजाइदिनुहोस् भन्ने हुनुहुन्छ सम्भवतः हामी राख्नेछौं यस कार्यक्रम मार्फत अब बज्ने गीतबाट मलाई चिन्ने नचिन्ने सबै सबैको लागि भन्न चाहन्छु भन्दै हुनुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि नमस्कार साई हजुर म पनि कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी रिया योगीजी पनि लेख्नुहुन्छ दिदी नमस्ते नमस्कार गुड मर्निङ के छ खबर म सन्चै आरामै सु तपाईँलाई पनि सन्चै होला भन्दै हुनुहुन्छ म पनि एकदम सन्चै आरामै कुशल मंगल ल्याइछु देवी आजी हाम्रो प्रदर्शन पनि भइसकेको छ अब बस्ने गीत सबैको लागि म सिन्धुलीको हिर्दिङबाट रिया योगी हो भन्दै हुनुहुन्छ सुमित सुनवार किरातजीले पनि लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ कमेन्टमा गुड मर्निङ दिदी हजुर खाना खानुभयो त म कार्यक्रम सुन्दैछु है देउराली घर भइहाल्छी काठमाडौँको बौद्ध जोर पार्टीबाट सुमित सुनवार किरात अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ भन्दै थिए साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: कुम्दिनीको विजयबाट, जानुका मगर।
0: जानुका जीको खबर के छ त भन्नुहोस्?
2: मेरो खबर एकदम ठिकठाक छ, रामी छाप डाँडातिर सुनाउनु।
0: म लगायत रामी छाप डाँडातिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो गमाइलो छ भन्नुभएको छ। आज मौसम खुलेको छ, कहिले खुल्छ कहिले बादल लाग्छ, कहिले चिसो हुन्छ घाम लाग्छ फेरि गर्मी हुन्छ, यस्तै छ त जानुका चाहिँ।
2: हजुर पक्कै पनि दिदी, यता पनि यस्तै छ भन्नुपर्छ।
0: ठिक छ, सबैतिर समग्रमा मौसम एकै नास्कै छ जस्तो छ है।
2: हजुर पक्कै पनि।
0: ल अनि जानुकाजीले खाना खानु भयो भन्नुभयो कि मैले सोधिन? म लगायत रामी छाप डाँडातिरको पनि एकदम ठिक छ, राम्रो रमाइलो गमाइलो छ भन्नुभएको छ। आज मौसम खुलेको छ, कहिले खुल्छ कहिले बादल लाग्छ, कहिले चिसो हुन्छ घाम लाग्छ।

0: भएको छैन भन्नुपर्छ।
1: मैले सोधेकै पो छैन
0: हजुर।
1: ल त्यसो भए खानु भयो कि छैन ल भन्नुहोस्।
0: मेरो खाना भइसक्यो दिदी, हजुरको भयो कि बाँकी छ?
1: मेरो पनि भइसकेको छ। तिन कन्यातिर कतिको रमाइलो छ, दसैँ लाग्दैछ लागिरहेको छ। आज असोज महिनाको 22 गते भइसकेको छ। लागिरहेकै छ। दसैँको सपिङ सकाउनु भयो कि सपिङ गर्न बाँकी नै छ भन्नुहोस् न जानु गाजे? बाँकी नै छ। अहिलेसम्म सपिङ गर्नु भएको छैन?
0: हजुर छैन भन्नुपर्छ, बिस्तारै बिस्तारै गर्नुपर्छ।
1: दसैँ त झपक्कै लागिसक्यो त कहिले सघाउनुहुन्छ त? मलाई पनि सपिङ गर्दैनुहुन्छ कि भनेर सोधेको, अब सपिङ त गर्नु भएको रहेन रहेछ, मलाई चाहिँ बोलाउनुहुन्छ कि हुन्न?
0: आउनु न दिदी, म गरिदिइहाल्छु नि सपिङ। हजुर
1: ल ठिक छ, पहिलेसम्म मैले सपिङ गरिदिन्छु भन्ने साथी दुईजना भेटाएँ है त। हाम्रो हिजो रमिलाजीले भन्नुभएको थियो, आज जानुकाजीले भन्नुभयो। ठिकै छ, बजार जाँदाखेरि चाहिँ मलाई सम्झनुहोस् त, सिन्धुली बजार जानुहुन्छ कि अनेत्र बजार जानुहुन्छ?
0: सिन्धुली बजारै भन्नुपर्छ।
1: ल त्यसो भए तपाईँ तिन कन्याबाट सिन्धुली आउनुहोस्, रामी चापबाट म सिन्धुली आउँछु है त।
0: हस् हुन्छ, म त्यति बेला कल गरेर भन्छु नि दिदीलाई।
1: ल हुन्छ, यहाँ जसरी भए पनि मैले नै फोन रिसिभ नगरे पनि अन्य साथीहरूले भए पनि रिसिभ गर्नुभयो भने पनि यसो भन्नुहोस् न, जानकारी मलाई छोड्नुहोस् है।
0: हस् हुन्छ दिदी।
1: ल ठिक छ, कार्यक्रम आउनु भयो र मैले मिठो कुराकानी भइसकेको छ, अब चाहिँ कार्यक्रमतर्फ लागौँ। के सुनाउनुहुन्छ आज?
0: गीत लोकदोहोरी गीत गाउँदा हुन्छ दिदी, अरू नै भन्नुपर्छ।
1: हुन्छ, तपाईँलाई गीत गाउन आउँछ भने हुन्छ, यहाँले गाउन सक्नुहुन्छ।
0: हस् हुन्छ, गाउँछु लोकदोहोरी गाउँछु। हस्
1: हुन्छ।

0: यति नै भन्छु दिदी।
1: यति मात्रै गाउनुहुन्छ तनुकाजुले?
0: हजुर, अन्य बसाइमा म ठिकै लिएर आउँछु।
1: ल ठिक छ, अर्को हप्ता दसैँभन्दा अगाडि नै हुन्छौँ हामी होइन, अर्को हप्ता दसैँको गीत मजाले गाउने गरी आउनु होला है।
0: हस् हुन्छ दिदी।
1: ल अहिलेको लागि छुटौँ।
0: हस् दिदी, बाई बाई।
1: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानुका मगर, सिन्धुलीको तीन कन्याबाट हुनुहुन्थ्यो। आजको विषयमा हामीले अप्सरा नेपाली, तनु गजमेर, रिया योगी, त्यसै गरी हुनुहुन्थ्यो गिलमो शेर्पा र जानुका मगरजी हुनुहुन्थ्यो। हामीलाई एकजना साथीले चाहिँ गीत सुनाउनु भएर गेलमुथीले, बाँकी सबै साथीले मिचा र माइला लोकगीत गाएर आजको कार्यक्रममा सुनाउनु भएकोमा सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिने लागिसकेको छ, साथसाथै हामीले कार्यक्रमबाट बिदा माग्नु पर्ने बेला भइसकेको छ भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन ट्यास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। कार्यक्रममा सहभागी हुने प्रयास गर्ने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे भने कार्यक्रम लोकुशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो एउटा दसैँको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यापर तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। कंग्रेसको नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदानको समय 3 घण्टा पर सारिएको छ। यसअघि बिहान 10 बजेदेखि मतदान शुरू गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान दिउँसो 1 बजेसम्मका लागि सारिएको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनु भएको छ। कंग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको हो। राष्ट्रिय सभागृह, खुला मञ्च र नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान केन्द्र राखिएको छ। सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुला मञ्चमै मतदान गर्नेछन्। प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। कंग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्याम कृष्ण खड्केबीच प्रतिस्पर्धा हुँदैछ। बडा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावट युक्त वस्तुको बिक्री, हुण्डी र नकली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखे। चाडपर्वका समयमा यात्रुको सहज आवागमनका लागि 408 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाडी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक यातायातमा विशेष निगरानी गर्नुभएको छ। प्रहरीका अनुसार सार्वजनिक गाडीले यात्रु बोकेर लामो दूरीमा सञ्चालन हुनु अघि 7 दिनभित्र गरिएका यान्त्रिक परीक्षण रिपोर्ट पेश गर्नुपर्नेछ। प्रहरीले नेपालमा पहिलो पटक यस्तो रिपोर्ट अनिवार्य गर्न लागेको जनाएको छ। यस्तै चालकको लाइसेन्स जाँच, लामो दूरीका गाडीमा 2 जना चालकको व्यवस्था र क्षमताभन्दा बढ़ी यात्रु नराख्ने नियमलाई कड़ाईका साथ कार्यान्वयन गरिनेछ। चाडपर्वका क्रममा हुन सक्ने बाढ़ी, पहिरो, दुर्घटना तथा अन्य विपदका घटनामा तत्काल उद्धार तथा राहतका लागि विपद व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। बडा दशैं र तिहार जस्ता चाडबाड नजिकै गर्दा पोखरा सहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढ़ेका छन्। सामाजिक सञ्जाल नक्कली विज्ञापन राखेर आकर्षक सामानको फलबन्द देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरी गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। पछिल्लो समय अनलाइन सपिङको मुह बढ़दै जाँदा प्रविधिलाई दुरूपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढ़ेको छ। भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइल मार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन्। प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायक उपेक्षक वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन्। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुँदैछ। पूर्व राष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको थियो। वरिष्ठ उपाध्यक्षको रूपमा उहाँ एमाले बैठकमा सहभागी हुन लाग्नु भएको यो पहिलो पटक हो। राष्ट्रपति बन्नु अघि उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले वरिष्ठ उपाध्यक्षको रूपमा विद्या भण्डारी आजको स्थायी कमिटी बैठकमा सहभागी हुने जानकारी दिनुभएको छ। तनहुँमा निर्माणाधीन 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ।
आयोजनाको प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज दुई अन्तर्गत मुख्य सुरुङ विद्युत क्रिया तथा सम्बन्धित उपकरण र प्याकेज तीन अन्तर्गत दमौली भरतपुर र 220 केबी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान पहुँच सड़क सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सकिएको छ। आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मका तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मका तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। भारतीय चलचित्र दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नो निवासमा निधन भएको। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले झन्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर चालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। निधनको यकिन कारण भने पोस्टमार्टम पछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। किशोर किशोरीले प्रयोग गर्ने चार जीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीका लागि चार जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ। 13-17 वर्ष उमेरसम्मका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ओपन एआईले 3 अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको विस्तृतले जनाएको छ। यस अन्तर्गत किशोर किशोरीलाई चार जीपीटीसँग अत्याधिक भावनात्मक रूपमा जोडिन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने तथा लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ। उपन्यायिका अनुसार किशोर किशोरीले चार जीपीटीमा दैनिक औसत 15 मिनटभन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयमा बढ़ी प्रश्न गर्ने गरेको कम्पनीको दावी छ। तर गैर नाफामूलक संस्था कमन सेन्स मीडियाले गरेको नयाँ अध्ययनले भने चार जीपीटी किशोर किशोरीका लागि अझै पनि अस्वीकार्य जोखिम रहेको निष्कर्ष निकालेको छ। खबरको अन्त्यमा खेल खबर। नेपाल क्रिकेट संघ क्यानले अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीगको तयारी जुटेको छ। एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। त्यसका लागि आईसीसीले माग गरेका आवश्यक कागजात समेत क्यानले पठाइसकेको छ। अब क्यान आईसीसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी दिनुभएको छ। आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ। त्यसले प्रतियोगिताको स्तरसँग नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्ने खड्काले बताउनु भएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट 2:02 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वले यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475946 98692965998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
10: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
7: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरी गरिएको छ।
12: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
7: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
12: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा रामेछाप।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
7: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
7: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
7: फलफूल प्रशोधन र बजारीकरण,
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
7: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
6: प्राङ्गारिक कृषि वस्तु निर्यात,
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सबैभन्दा पहिले मुख्य खबर कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव आईटीयू महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष संवेदनशील विषयमा समेत एआई च्याटबटको प्रयोग बढ़दो र नेपाल प्रिमियर लीगको तयारी तीव्र नेपाल खबरमा अब पूरा खबर कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि तय मतदानको समय 3 घण्टा पर सारिएको छ यसअघि बिहान 10 बजेबाट मतदान शुरू गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान आज दिउँसो 1 बजेसम्मका लागि सारेको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनुभयो मतदान शुरू हुने समय पटक पटक सार्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानको प्रतीक्षामा छन् कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्दैछन् मतदानका लागि 3 ठाउँमा 7 वटा केन्द्रको व्यवस्था गरिएको छ प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्याम कृष्ण खड्गे बीच प्रतिस्पर्धा चलिरहेको छ चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले सबै नागरिकहरूलाई आग्रह गरेको छ चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ आपतकालीन अवस्थामा नागरिकको ले प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्नेछन् सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाएको समेत प्रहरीले स्पष्ट पारेको छ चाडपर्वका समयमा बढ़न सक्ने डिजिटल ठगी सामाजिक सञ्जालबाट फैलिने गलत सूचना दुष्प्रचार र डिपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढ़ाएको छ एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समेटेको छ प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर नक्कली लोटरी तथा गिफ्ट म्यासेज फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम मोबाइल ब्याङ्किङ तथा डिजिटल वालेट ठगी र ओटीपी पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन पनि आग्रह गरेको छ चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली गरेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ चाडपर्वका समयमा नागरिकको सुरक्षा सहज आवागमन र शान्ति सुव्यवस्था कायम गर्न

0: पेश गरेको जलवायुजन्य विपत्ति न्यूनीकरण सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई भन्दा बढ़ी मतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपत सम्बोधन र उत्थानशीलता अभिवृद्धि शीर्षकको प्रस्ताव महासभाले छलफलपछि मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो। सभामुख अर्यालले प्रस्ताव प्रस्तुत गर्दै हिमालय क्षेत्रलाई एसियाको वाटर टावर तथा सम्पूर्ण मानव जातिको साझा सम्पदाका रूपमा चित्रण गर्नुभएको छ। उहाँले जलवायु परिवर्तनका कारण हिमाल तथा हिमनदीमा परेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यान आकर्षण गराउँदै जलवायुजन्य विपद न्यूनीकरणका लागि संसदीय जवाफदेहिता आवश्यक रहेको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति 78% पूरा, सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री ढाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिनजेल। हामीले कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू।

एक अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स प्याकेज दुई अन्तर्गत मुख्य सुरूङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज तीन अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदगालीका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। आज सुनको भाउ तोलामा 500 रूपियाँले बढ़ेर 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भयो। यता आज चाँदीको भाव भने 35 रूपियाँले घटेको छ। चाँदी आज 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रूपियाँले बढ़ेर 4,425 रूपियाँमा कारोबार भएको थियो। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलीफ मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय राहत तथा सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिनले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले यो सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत देशबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको धारणा राख्नु भएको छ। अब विदेशको खबर। किशोर किशोरीहरूले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीहरूका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको दावी गरे पनि 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 महिना अघि अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। ओपन एआईका अनुसार किशोर किशोरीहरूले च्याट जीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयका प्रश्न बढ़ी सोध्ने गरेका कम्पनीको दावी छ। यसैबीच बाल बालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस पनि उठेको छ। किशोर किशोरीले एआई च्याटबोटको प्रयोग पढ़ाई र जानकारीका लागि मात्र नभई मानसिक तनाव आत्महानि र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र बनेको छ। कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तर उन्नति, पारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र नयाँ प्रवेशद्वार निर्माणको काम अघि बढ़ाइएको छ। प्रतियोगिता शुरू हुन अघि नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हजारौं बकेट कुर्सी जडान गरिएका छन्। पहेँलो, रातो, सुन्तला र सेतो रंगका कुर्सीहरू मैदानको आकार अनुसार व्यवस्थित रूपमा जडान गर्दा त्रिवी मैदानको स्वरूप थप आकर्षक बनेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आईपीयु महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। संवेदनशील विषयमा समेत एआई च्याटबोटको प्रयोग बढ़्दो। र नेपाल प्रिमियर लीग एनपीएलको तयारी तीव्र। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: छ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्किएकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485405533 र 98540402039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485401443, 98630023422।
5: तन्नै पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिपसिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप। रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोटेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
10: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङ छोटेनमा हुनेछ।
4: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
10: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोटेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्तेल लाछेवा रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र आज बिहिबारको बसाई आजको बसाईमा तपाईँको माझमा हामीले केही प्रश्नहरू लिएर आएका छौं चलचित्र सम्बन्धी नै योभन्दा अगाडि पनि हामीले तपाईँलाई राखेका छौं र पुरानै प्रश्नहरू रहेको छ र तपाईँले कार्यक्रममा सहभागिता भएर भन्ने प्रयास गर्न सक्नुहुनेछ मिलाउनु भयो भने साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ भन्न चाहे र फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर गर्नुहोला र तपाईँले चाहिँ फेसबुक पेजबाट पठाउनुभएका सन्देशहरू पनि पठाउन सक्नुहुनेछ हामी कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्दैछौँ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौँ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: जानकारी कमा एकदम मीठो गीत राख्य दस आयो मोगलांचल चित्र को गीत रहेको थियो। सो गीत बाट हामीले कार्यक्रम सुने सौगात को शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईको रहेको छ। आज बिहीबार को बसाई तपाईको माझमा हामीले प्रश्नहरू लिएर आएका छौं। तपाईले फटाफट फोन गरेर प्रश्न को उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ। मिलाउनु भयो भने साथी संगीत पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते, गुड आफ्टरनुन दिदी।
0: नमस्ते, गुड आफ्टरनुन हजुर। कहाँ देखेको बोल्दै हुनुहुन्छ?
1: हजुर, म ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु दिदी।
0: निमबहादुर मगर बोल्नुभयो ओखलढुङ्गाबाट?
1: हजुर हजुर।
0: के छ नि ओखलढुङ्गातिरको खबर, हजुरको खबर के छ?
1: ठिक छ दिदी, अब घाम लागेको छैन, चिसो चिसो भइरहेछ, धुमो धुमो छ, आराम कुशली छु भन्न चाहन्छु। रेडियोमा फोन ट्राई गर्दै बसिरहेको, फोन पनि लाग्यो, हजुरसँग बोल्नु पाइयो। अनि अब दसैँको पनि अब सुरुवात भइसकेको छ, हजुरलाई र हाम्रो हजुरको रेडियो युनिटलाई दसैँको पनि शुभकामना व्यक्त गर्न चाहन्छु।
0: ल, हजुरलाई पनि हाम्रो तर्फबाट पनि दसैँको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ है त।
1: हुन्छ दिदी, थ्याङ्क यू।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर, सुनिरहेको छु दिदी।
0: सुनिराख्नु भएको छ भने अरू समग्रमा अब सबै ठिकै छ भन्नुभएको छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। खाना त भइसक्यो होला हजुरको?
1: हजुर दिदी, खाइसके मैले, हजुरले नि खानु भयो होला सायद।
0: हजुर, हाम्रो पनि खाना भइसकेको छ। अन्तिमसम्म कार्यक्रम सुनेर साथ दिनुहोला। आज चाहिँ हामीले केही चलचित्र सम्बन्धी नै प्रश्नहरू लिएर आएका छौँ, हजुरले उत्तर दिने प्रयास गर्नुपर्ने हुन्छ है त।
1: हुन्छ दिदी, प्रयास गर्छु।
0: ल, ठिक छ। नेपालको पहिलो गीती चलचित्र कुन हो?
1: अप्सन छ दिदी?
0: अप्सन चाहिँ यसमा मैले राखेको छैन है, अर्कोचोटि चाहिँ हामी अप्सन पनि राख्नु पर्छ कि जस्तो पनि लागिरहेको छ मलाई। यसमा चाहिँ अप्सन चाहिँ छैन है त।
1: गीती चलचित्र?
0: हजुर,
1: गीती चलचित्र आमा आमा हो भन्न चाहन्छु दिदी। आमा
0: आमा भन्नुहुन्छ?
1: हजुर।
0: ल, यसलाई अब मैले चाहिँ होइन सही उत्तर मानिन, ठिकै छ, प्रयास गर्नुभएको छ। यसको सही उत्तर रहेको छ गौथली रहेको छ है त। गौथली रहेको छ, प्रयास गर्नुभएको छ। साथी सङ्गीलाई सम्झन पाउनु भएन है त।
1: हुन्छ, धन्यवाद दिदी।
0: हवस् त, नमस्कार। उहाँलाई मैले विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर तपाईँ सहभागिता चलाउन सक्नुहुनेछ, प्रयास गर्नुहोला। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। र त्यसै गरी सोना कन्दुङमाजी हुनुहुन्छ, सेवारो नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ। र टीकाराम सुनवार, लेखक पान्तौराई, सुस्तानी भुजे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्किल, लक्ष्मी वर्मा, धनु गजमेल, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता विकास, सृजना युङहाङ, त्यसै गरी दिया लिम्बु, दिया राई, सुषम सामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुकिता थारू, रिमा साई, सम्झना नेवा, खड्गे, उर्मिला दियाली, लालपाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मिन छेत्री, क्रिस डुगाना, हिम्मत खड्गी, सुप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिमान सुनवार, देवेन किशोर, अन्जान समीर, स्वर्गीय किराथ, आर्थ जीवन चामलिङ राई, बेलिया समय, विनायकी सिंह, रत्न शमशेर थापा, सुनिता एङ्मी कुलुङ, बसन्त श्रेष्ठ, सबै सबैलाई धेरै धेरै सम्झना सहाय भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, मिलन घायल मोटुजी हुनुहुन्छ, उहाँले पनि हेलो सिस नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम सन्चै छौँ, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौँ। तिनजुरिया मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु, तिरथम घर भइहाल्छ, दुखा कतारबाट कार्यक्रम सुन्दैछु, अब बस्ने सङ्घ हजुरको लागि र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता दर्शकको लागि, रेडियो परिवारको लागि पनि सुनाउँदै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते जी, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। तिलक आइटीजी हुनुहुन्छ, नमस्कार हजुर, सबैमा मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ। त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, पोखरेल नमस्कार आरामै हुनुहुन्छ हजुर सुनिरहेको छ कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम राम्रो लाग्छ शुभ दिन भन्नुभएको छ टेकु छेत्रीजी हुनुहुन्छ उहाँलाई पनि हजुर नमस्ते है गुड आफ्टरनुन हजुर आरामको कामना साथ सुन्दैछु सुनि सौगात तनहुबाट भन्दैछ त्यसै गरी कृष्ण सुनवारजी हुनुहुन्छ उहाँले पनि दिदी नमस्कार है सुन्दैछु फेसबुक लाइभबाट म चाहिँ कृष्ण सुनवार हो अब बच्ने सँग दिदी हजुरको लागि प्राविधिक मित्रको लागि र धनु कसिमेर संगीता ठकुरी बबिता मगर अन्जिता अनिता तामाङ अल साथीको लागि भन्दै छुटिन्छु भन्नुभएको छ कृष्णजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा अवधि बढी मिठा गीत संगीतहरू राख्नेछौ यति बेला पनि हामी अर्को एउटा मिठो गीत तर्फ लाग्नेछौ त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

पूछा कि त्यस पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। अब कार्यक्रमको साथमा सम्झना खड्गे पनि प्रविधि समिश्रणबाट साथ दिनुभएको छ ललिता हायुले, र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। मिठाई गीत संगीतहरू बजिराखेका छन् होइन, दशैंको गीतहरू नै रहेको छ, चलचित्रको गीतहरू बजिराखेका छन्। सुन्दै हुन्छ होला सबैको गाली र अलि पनि जेन्सो तरिक राख्नु भएको छ होला। त्यसै नजिकैदेखि घर सिंगारेतर्फतिर पनि जुटिराख्नु भएको छ होला, र काममा पनि एकदम धेरै व्यस्त हुनुहुन्छ होला, अफिसियल कामतिर पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। र तपाईँले आजको बसाइमा चाहिँ मिठा गीत संगीतहरू साथसाथै हामीले केही प्रश्नहरू पनि लिएर आएका छौँ, र तपाईँले चाहिँ त्यसमा सहभागिता भएर आफूलाई जस्तो आउँछ त्यस्तै एन्सर दिने प्रयास गर्न सक्नुहुनेछ। तपाईँ सुनिरहेर यसमा यात्रा गरिराखेका छौँ। यदि तपाईँसँग हामी कुराकानी गर्न सफल भएनौँ भने पनि केही छैन, तपाईँको माझमा एकदमै मिठा गीत संगीतहरू राखेर हामी तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। तपाईँले चाहिँ फटाफट फोन गर्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार तासितेले, हाम्रो डोमाजी बोल्नुभयो। के छ नि हजुरको खबर? आरामै हुनुहुन्छ? मल एकदम आराम कुशलै छ, अनि हाम्रो रामेछापतिरको खबर पनि राम्रो छ, रमाइलो छ, मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ होइन। अब दसैँ नजिकै हो कि जस्तो पनि लाग्छ, र आज बिहिबारे हाट होइन, बजारतिर पनि मान्छेहरूको एकदम घुइजो छ होइन, बजारहरू मजाले लागिरहेको छ, मान्छेहरूको भिडभाड छ, यस्तै छ यताको खबर। अरू समग्रमा सबै ठिक छ है त? अनि हजुर कता हुनुहुन्छ त? प्रोग्राम सुन्दै गाईबस्तु चराउँदै हुनुहुन्छ ल, ठिक छ। अब व्यस्त समयमा पनि हजुरले सम्झिनु भयो, एकदमै खुसी लागेको छ। हामी कार्यक्रमतर्फ लागौँ ल, ठिक छ। एकदम सजिलै रहेको छ, हामीले सोधिराखेकै प्रश्नहरू रहेको छ। यसमा चाहिँ नेपालमा बनेको पहिलो रंगीन चलचित्र कुन हो? हजुर, हजुर हजुर, चलचित्रको नाम भन्नुपर्ने है त? डोमाजी, हेलो। साथी हुनुहुन्थ्यो, यदि आउँदैन भने तपाईँले आउँदैन प्रयास गर्न सक्नुहुनेछ, तर केही नभनेको यसरी फोन काट्नु भयो भने हामीलाई पनि कति अलिकति नरमाइलो जस्तो पनि फिल हुन्छ है। तपाईँले आउँदैन भने त्यसलाई आउँदैन भन्न सक्नुहुनेछ, हामी तपाईँलाई जानकारी गराउनेछौँ। र बिचमा यसरी फोन काट्नु भयो भने चाहिँ अलिकति नरमाइलो पनि लाग्छ है। डोमाजी हजुर बुझ्ने हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ, त्यो हामीलाई थाहा छ। ठिकै छ, अर्कोचोटि चाहिँ यस्तो नगरिदिनु होला भन्न चाहे। पालो त पाएको रहेको छ, फेरि पनि फोन गर्नुहोस् जो साथीहरूलाई कार्यक्रममा सहभागिता हुन मन छ, उहाँ साथीहरूले चाहिँ फोन गर्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 0840 40 0 0 26 खुल्ला भइसकेको छ। यति बेला हामी फेरि पनि अर्को एउटा मिठो चलचित्र गीतहरू फेरि लाग्छौँ, त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत सनकिन लन्डनको शीर्षले समाउला एकदमै मिठो गीत रहेको थियो। गीत हामीले राखिसकेका छौ। अब चाहिँ पनि कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँहरूमाझबाट हामी पनि बिदा लिने समय भइसकेको छ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ मिजोरको श्रीश्री हुनुहुन्छ। दशैं आउँछ जान्छ भोलिपल्ट साउले समाउँछ त्यसैले घाटी हेरेर हार्ने लौ देखासी के नगरौं जति छ त्यसमै रमाऊ बडा दशैंको हार्दिक शुभकामना। नमस्कार शेष म पनि कार्यक्रम सुन्दैछु है पाँच थर फालेलुङबाट मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मगर्ने मायाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्कार शेष म पनि सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ। विनिता दाहाल सुवेदीजी हुनुहुन्छ हेलो शेष के छ खबर म पनि कार्यक्रम सुन्दैछु दैलेखबाट सम्झनु पर्दा अल साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ सहयात्री उमेश अञ्चान राईजी हुनुहुन्छ हेलो शेष गुड आफ्टरनुन नमस्ते है आइम सहयात्री उमेश अञ्चान राई फ्रम कोटाङबाट चाहिँ गीत समर्पण गर्नुपर्दा फर्स्टमा शेष हजुरलाई र डियर फ्रेन्ड मुटु मिलन समर्पण त्यसै गरी बोनु सपना मगर दिदी विमला मगर दादा हुनुहुन्छ निमबहादुर मगर प्रेम विश्वकर्मा सुजन भुजेल खोटाङ्गे भाइ रोशन फुलाहाङ राई दादा हुनुहुन्छ टिकाराम सुनवार राज घले मगर राज विरही कैला जीवन चाम्रे राई गगन तेरे थुम्बे कान्छे त्यसै गरी मनको साथी जीवन खार्की बुनु कोइस मगर्ने सरी बुनु कञ्चन मगर्ने त्यसै गरी सिम्पल अञ्जिता राई बिना चामलिङ उर्मिला थापा मगरको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ अन्जानजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ फिकल आर्यन गाउँले भन्नुभएको छ उहाँले पनि नमस्ते दिदी म पनि सुन्दैछु है सिन्धुली फिकलबाट आर्यन मगर हो भन्नुहुन्छ आर्यनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। अब चाहिँ हामी पनि छुटिनु पर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद। र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउने साथीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो सम्पूर्णलाई एकदमै धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समितिमा एकजनासम्म मलाई साथ सपोर्ट दिनुभयो ललिताहरूलाई पनि मनभरिदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर पछिका मिठा विद्या सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: अहिले दिउँसोको एक बजे
5: हजुरको रेडियो

0: हजुरको रेडियो 102.1 मेगा।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।

0: पाउडर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि, भएन धेरै नभनौ भन्ने साध्य छैन, त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी कागजातहरू
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
0: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी

0: तलाउ पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस् पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
11: सम्पर्क नम्बर 0475-94-66, 9896-62-99-98।
13: तपाईले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
14: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
13: हुर्केकै गिरिराज चल्ला 150मा?
14: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
15: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
14: विराज किसानको साथी,
15: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
14: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेक्सले 2 थप्लेकिन्द्रज साथै तामाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रममा बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साल तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 को तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पुँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल ग्राहस्त उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 बढ़ेर 43.79% पुगेको छ। चालु खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च तान्न ऋणको भर पर्नुपर्ने व्यवस्था आएको आयोगले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म 17,06,80,41,464 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,523 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी साम्राज्य ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान निर्धारित समय अनुसार शुरू हुन नसक्ने भएको छ। निर्वाचन तयारी पूरा नभएपछि मतदानको समय पूर्ण परिवर्तन गरिएको हो। यसअघि दिउँसो 1 बजेबाट मतदान शुरू गर्ने तयारी गरेको थियो। महाधिवेशन शुरू भएको 5 दिन आज नेतृत्व चयनका लागि मतदान हुन लागेको हो। शुरूमा बिहान 10 बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि तयारीका कारण त्यसलाई 1 बजेसम्म सारिएको थियो। तर उक्त समयमा पनि मतदान हुन नसकेपछि प्राधिकारीका उम्मेद्वारहरूसँग छलफल गरी अब दिउँसो 2 बजेबाट मतदान गर्ने सहमति भएको बताइएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारे विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषा घर भएका 41-वर्षीय योगेन्द्र राउत यादव, भक्तपुरको भक्तपुर नगरपालिका 4 बस्ने 25-वर्षीय एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका 14 बस्ने दार्चुला घर भएका 29-वर्षीय हरीश सिंह बहरा र काठमाडौँ महानगरपालिका 32 बस्ने 12 घर भएका 45-वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन्। पक्राउ पर्ने मध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै करिब 1 पीड़ितबाट 3,00,000 रूपियाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 5,50,000 रूपियाँ, हरिशले पोर्चुगल पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 10,91,000 रूपियाँ र राजेशले दुवै पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 1,85,000 रूपियाँले सम्पर्कविहीन भएको अन्य पीड़ितको उजुरी परेको थियो। सो उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगेन्द्रलाई काठमाडौँ महानगरपालिका 11, एलिसालाई भक्तपुर नगरपालिका 4 र हरिशलाई ललितपुर नगरपालिका 14 मंगलबार तथा राजेशलाई भक्तपुरको मध्य थिमी नगरपालिका 2 बुधबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
काठमाडौँको कारागारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नायकी 27 मुद्दामा संलग्न रहेको पाइएको छ। प्रहरीले बुधबार राति पाउने 10 बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझी सहित अन्य 2 पक्राउ गरेको हो। माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर इलाका प्रहरी कार्यालय बनेपा काभ्रे जिल्ला प्रहरी परिसर काठमाडौँबाट डाका चोरी मुद्दामा 27 मुद्दामा पक्राउ परेको देखिएको छ। उनीहरूको काठमाडौँका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको मान्छेलाई बाटोमा हिँडेकै अवस्थामा सिक्री लुटपाट गर्ने लगायतका सामान संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। उनका अनुसार पक्राउ गर्नेमा भगवानपुरका बकैया गाउँपालिका 5 भएका राकेश थिङ र भगवानपुरका बकैया गाउँपालिका 7 भएका मनोज कुमार मोक्तान रहेका छन्। थिङ लुटपाटका क्रममा मोटरसाइकलको पछाडि बसेका थिए भने मोक्तान मोटरसाइकलको अगाडि थिए। उनीहरू विरूद्ध गम्भीर उत्तेजना वा आवेगमा कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको एसएसपी घिमिरेले बताउनु भएको छ। आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा बेगर्जन र चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी धेरै ठाउँमा मेघगर्जन चट्याङ र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश लगायत कोशीको तराईका धेरै ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाई छ। आज सुनको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 500 रूपियाँले बढ़ेर 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भएको थियो। चाँदीको भाव भने आज 35 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रूपियाँले बढ़ेर 4,425 रूपियाँमा कारोबार भएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। किशोर किशोरीले प्रयोग गर्ने च्याट जीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीका लागि च्याट जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ। 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। यस अन्तर्गत किशोर किशोरीलाई च्याट जीपीटीसँग अत्याधिक भावनात्मक रूपमा जोड़िन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने तथा लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ। ओपन एआईका अनुसार किशोर किशोरीले च्याट जीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयमा बढ़ी प्रश्न गर्ने गरेको कम्पनीको दावी छ। तर गैर नाफामूलक संस्था कमन सेन्स मीडियाले गरेको नयाँ अध्ययनले भने च्याट जीपीटी किशोर किशोरीका लागि अझै पनि अस्वीकार्य जोखिम रहेको निष्कर्ष निकालेको छ। संस्थाले 18 वर्षभन्दा कम उमेरका व्यक्तिका लागि च्याट जीपीटीको प्रयोगमा रोक लगाउने समेत सुझाव दिएको छ। कमन सेन्स मीडियाका अनुसार च्याट जीपीटीले किशोर किशोरीसँग कुराकानी गर्दा साथी जस्तो व्यवहार गर्ने वा मानवीय शैलीमा कुराकानी गर्ने अवस्था पनि अझै देखिएको छ। यसबीच बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावले विश्वभर बहस बढ़ी भएको छ। किशोर किशोरीले एआई च्याट बटको प्रयोग
पढ़ाई र जानकारी का लागि मात्र नभई मानसिक तनाव आत्मा हानि र अन्य संवेदनशील विषय में समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गंभीर बनेको विज्ञहरूले बताउँदै आएका छन्। अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
3: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, गुन्देल, लाछेवार, रामेछाप।

हजुरको आवाज हजुरको साथी हो। हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्की भने प्रविधि समिजनबाट साथ मिलेको छ। श्री राज महतको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसामा हामी तपाईँसँग मिठा कुराकानीको साथमा सहयात्रा गर्नेछौ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि प्राथमिकता दिनेछौ र तपाईँले फटाफट फोन गर्नुहोला, एसएमएस पनि गर्नुहोला र कार्यक्रम समय अवधिभरि तपाईँसँग कुराकानी गर्दै तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी सहयात्रा गर्नेछौ। यो दिउँसोको समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि कार्यक्रममा नि सहभागिता जनाउनुहोला भन्दै हामी यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छौ मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत वाचन जी लीलाई रमाइलो गीतबाट हामीले कार्यक्रम रचाई तपाईँको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0848 40 00 26 तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको यो समय के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला भन्ने भन्न चाहन्छु। यति बेला कोही साथी त हुनुहुन्न भन्दै हुनुहुन्छ, ठिकै छ, तपाईँसँग हामी मिठो कुराकानी गर्ने प्रयत्न गरिराखेका छौं र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ बाबुराम भगर्जीले पनि नमस्कार दिने, म पनि कार्यक्रम सुन्दैछु ओकलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु, मेरो घर परिवार साथी सङ्गीमा धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। मेरो ह्याप्पी मेरो आई अनि साथीले पनि मिस यु अल भन्नुभएको छ। मिलन खाल मोटोजी हुनुहुन्छ, नमस्ते नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, तिनजुरे मिडिया ग्रुपको सदस्य मिलन खाल मोटो तेह्रथमको घर भइहाल्छ दोहा कतारबाट। अब बस्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: नमस्ते
0: नमस्ते नमस्कार हजुर, निर्मलाजीको आवाज जस्तो लाग्यो। के छ हजुरको खबर, आरामै हुनुहुन्छ नि?
1: एकदम आराम, कसैलाई छु, खबर पनि ठिकै छ भन्नुभएको, तपाईँको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ, म पनि आराम कसैलाई छु भन्नुपर्छ। अनि खाता लिनु भयो कि बाँकी छ त?
1: मेरो खाजा बाँकी नै छ नि, तपाईँको भयो त?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ, कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ होला है?
1: हजुर हजुर एकदम सुनिरहनु।
0: अनि मौसम कस्तो छ त्यताको?
1: मौसम घाम पनि लागेको छैन, पानी पनि परेको छैन, म अब धुम्म धुम्म छ भन्नुपर्छ।
0: लगभग पानी पर्ला जस्तो हो कि हो कि जस्तो भइरहेछ है?
1: हजुर हजुर रामसापतिर पनि त्यस्तै हो नि,
0: रामेसापतिर पनि अब त्यस्तो खासै चर्को घाम छैन, मन्द मन्द घाम लागिरहेको छ, घाम पनि लाग्छ, फेरि धुम्म पनि भएको जस्तो गर्छ, यस्तै छ। यताको मौसम पनि हल्का अब चिसो चिसो जस्तै हुन लागिरहेको छ बिस्तारै बिस्तारै। अनि ताकि कस्तो छ
1: यता? के भनौँ न, घाम पनि छैन, पानी पनि छैन, अब ढुङ्ग ढुङ्ग छ, ठिकै भनौँ न,
0: ठिक छ। त्यही भए पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ, खुसी लागेको छ। कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौ हामी हजुरले साथी सङ्गीलाई सम्झाउनु छ है त?
1: हुन्छ, विशेष गरेर दिदी हजुरलाई भनेर जान्छु, दिदीको लागि, हजुर अरूको लागि, मेरो घर परेसनको लागि, मेरो प्याज फेरि प्रतिलाई भनेर जान्छु, अनि मेरो रामचा पुरानो गाउँमा सम्पूर्णको लागि, अनि दिदी भनेको लागि, बहिनी आफ्नो दागिरी साथी दागिरी, अनि सानो गाई भाउजू भाइ बहिनीको लागि, अनि गाई धेरै पानीको लागि, अनि साथी देश नाजीको लागि, रिता सिन्हा लागि, अस्मिना बस्नलाई, नवीनको लागि, रुङ्गा मङलाई, सुधा श्रेष्ठको लागि, शिला आदिको लागि, अनि बहिनी रमला तामाङको लागि सम्झाउँछु भन्दै बिदा हुन्छ। नमस्ते,
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको फटाफट फोन गर्नुहोला, आजको समयमा तपाईँसँग कुराकानी गर्ने नै छु। यति बेला हुनुहुन्छ निशा तकरजीले पनि मिस यु अल भन्नुभएको छ, यति बेला साथी पनि हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: नमस्कार दिदी, नमस्कार टाफी दिदी,
0: नमस्कार नमस्कार, हाम्रो डोमाजी बोल्नुभयो, कता हुनुहुन्छ अहिले, घरतिर हुनुहुन्छ कि जङ्गलतिरै हुनुहुन्छ त?
2: म त जङ्गलतिर छु दिदी।
0: फर्किने बेला भएको छैन?
2: हजुर अब फर्किने बेला भयो भन्नुपर्छ,
0: अब चाहिँ भयो है, भोक लागिसक्यो होला?
2: हजुर भोक लागिसक्यो दिदी, अब
0: म यता खाजा बनाएर राख्छु, आउनुहोस् है त।
2: ल बनाउँदै गर्नुहोस् है, म आउँछु नि है, अनि दिदी बहिनी मिलेर खानुपर्छ नि।
0: ल पक्कै पनि आउँदै गर्नु होला, म खाजा तयार गर्दै बस्छु, वेटमा पनि बस्नेछु, मलाई भर चाहिँ नपार्नुहोस् है त।
2: हजुर हुन्छ दिदी।
0: अनि अरू भन्नुहोस् के छ, मौसम कस्तो छ त्यता अहिले? मौसम कस्तो छ त्यता अहिले?
2: मौसम एकदम सँगले धुम्म धुम्म छ दिदी, अनि
0: यता पनि त्यस्तै छ, धुम्म धुम्म नै छ भन्नुपर्छ, पानी परेको छैन, यस्तै छ भन्नुपर्छ, अरू समग्रमा सबै ठिक ठाकै छ है त। म एकदम सन्चै छु। ठिक छ, हामी कार्यक्रमतर्फ लागौँ है त। एकदमै मिठो गीत बज्छ, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: हुन्छ दिदी, फर्स्ट अफ अल त स्विट भेटमा क्यारेक्टर सञ्चालन गर्नुहुन्छ हजुरको लागि, त्यसरी प्राइभेट दिनमा हुनुहुन्छ उहाँको लागि, मेरो घर फ्यामिलीमा हुनुहुने मम्मी बाबा चाहे सम्पूर्णको लागि, केही साथीको नाम लिनु पर्दा चाहिँ गर्लम शेर्पा, आङ्गी शेर्पा, रङ्गी शेर्पा, निशा कपडी रेजमा कपडी लगाएकोहरू जो जो जतिको सुन्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्ने सिक्नुहुन्छ दिदी। नमस्ते।
0: नमस्कार, उहाँ हुनुहुन्थ्यो ढुमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी भइसकेको छ। यति बेला भने कार्यक्रममा एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ। विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
2: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना।
7: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: पुरस्कार राशिहरू
7: प्रथम पुरस्कार नगद 50,000,
8: द्वितीय पुरस्कार नगद 30,000,
7: तृतीय पुरस्कार नगद 20,000,
8: सान्त्वना पुरस्कार नगद 10,000,
7: उत्कृष्ट खेलाडीलाई रु 2,500, उत्कृष्ट स्ट्राइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
8: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
7: प्रतियोगिताका नियम तथा शर्तहरू,
8: यस प्रतियोगितामा सहभागिता हुने खेलाडीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाडी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाडी टिममा सहभागी गराई खेल खेलाएमा उक्त टिम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
7: एक वडाबाट दुई दुई टिम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टिम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टिम सहभागी गराउन सक्नेछन्।
8: टिम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाडी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
7: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
8: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
7: खेल सञ्चालनको क्रममा खेलाडी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
8: खेलाडीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
7: खेलाडीको विवरण पेश गर्दा टिम कोच सहित एक टिममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
8: यस प्रतियोगितामा सहभागी हुन आउने टिमका खेलाडीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
7: खेल सञ्चालन हुने मिति समय र स्थान,
8: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
7: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
7: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: टाढेको मामले एकदमै मिठो गीत धरानको बजारमा माया बसे केही नजरमा मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समिजोनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला र सहभागिता पनि जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ। हुनुहुन्छ निशा ठकरज्यूले पनि मिस यू अल भन्नुभएको छ। राई सफल आयुषज्यूले पनि हेलो हाई टर्सन, म पूर्वेली अन्जान सफल आयुष राई हो, नेपाल घर तेह्रथुम भई हाल चाहिँ यूएबाट हो, मिस यू अल भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, उहाँ पनि छुटेर जानु भइसकेको छ। के समस्या आएको हो कि साथीहरूले नै फोन काट्नु भएको त्यो थाहा भएन। ठिकै छ, फोन लाग्ने साथीले प्रयास गर्दै जानुहोस्, हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्न गर्दै जानेछौँ। यति बेला साथी हुनुहुन्छ, फेरि पनि स्वागत गर्छु। नमस्कार,
1: हेलो दिदी, नमस्ते। नमस्कार,
0: नमस्ते। नमस्कार हजुर, हाम्रो आवाज चाहिँ सुनेकै हो, ठ्याक्कै नाम चाहिँ मलाई आएन। जानुकाजी बोल्नु भयो कि छ? जानुकाजी आरामै हुनुहुन्छ? खाजा लिनु भयो कि बाँकी छ त?
1: मेरो खाजा भइसक्यो दिदी, हजुरको भयो कि बाँकी छ?
0: हाम्रो पनि अब बाँकी नै छ, केही समय पछि हुन्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ जानुकाजी?
1: मैले अहिले चाहिँ सुन्न पाएको छुइनँ भन्नुपर्छ।
0: अहिले चाहिँ सुन्न पाउनु भएको छैन है?
1: हजुर,
0: व्यस्त हुनुहुन्छ कि जस्तो लाग्यो?
1: हजुर, पक्कै पनि।
0: ठिक छ, यो व्यस्तताको समयमा पनि हामीलाई सम्झनु भएको छ, खुसी लाग्यो। अनि मौसम कस्तो छ दिदा?
1: धुम्मा धुम्मा भइरहेको छ दिदी, पानी पर्ला जस्तो गरिरहेको छ भन्नुपर्छ। रामे सात डाँडातिर कस्तो छ सुनाउनु?
0: ल, यता पनि त्यस्तै छ, धुम्मा धुम्मा भइरहेको छ, छिनमै मन्द मन्द घाम पनि लाग्छ, पानी पर्ला जस्तो पनि हुन्छ, यस्तै भइरहेको छ यताको मौसमको कुरा गर्नु पर्दा। अरू समग्रमा सबै ठिक छ है त? ल ठिक छ, हामी कार्यक्रम तर्फ लाग्छ, एउटा मिठो गीत बज्छ, फेरि पनि हजुरले साथी सँगलाई सम्झनु छ है त?
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, पारिविधिमा हुनुको लागि, र यहाँ सुन्ने हुनुहुन्छ बहिनी शर्मिला थापा मगरको लागि, र सरस्वती थापा मगरको लागि, करिना थापा मगरको लागि, कविता थापा मगर लागि, ज्ञान गिरेर सुन्ने हुनुहुन्छ मामा तुलसी थापा मगरको लागि, र मेरो सुजन मगरको लागि, रोशन माइलको लागि, रोशन मगरको लागि भन्दै भन्दै छुट्टी छ। नमस्कार दिदी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो जानुका मगर, चाहिँ उहाँले पनि साथीसँगलाई सम्झना राखेर चलिसक्नु भएको छ। भन्नु तपाईँको टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर, रामे छापखर भइहाल्छ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथी हुनुहुन्छ। सोना कन्दमा मिडिया प्रेमी निर्मला आउने अन्जना, त्यसै गरी अञ्जना सुनवार भन्नुभएको छ, जीवन शोभा लक्ष्मण मगर, शर्मिला सरु मगर, पर्पल अपेक्षा, सेन्टिका हेडु, लक्ष्मण किराती, छुची फुची बिनु, कमला मुखिया, भूमिका राई, मुना मुखिया, देवास कोटा, कमल श्रेष्ठ, भागी राई, न्युनिसा, सिम्पल सरिना, रमला साम्पाङ राई, घर अभिमान सुनवार, रामलाल सुमन, दिलदी खिरिया, सजना माझी, सजना मिडिया प्रेमी मगर्ने आयुषा, सुनिता सुनवार, कपिला सामलिङ राई, सरस्वती सुनवार, सरस्वती खत्री, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टी भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। यतिलाई कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
2: दिदी। नमस्कार।
0: नमस्कार हजुर, यो आवाज सिन्धुलीदेखि रियाजीको हो?
2: हजुर दिदी, एकदमै
0: एकदमै भन्नुपर्छ, ट्याक्कै मिल्यो है?
2: हो त।
0: के छ त अनि रियाजीको खबर?
2: सबै ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ। हजुरको के छ सुनाउनुहोस् त?
0: अब मेरो पनि त्यस्तै, सेम टु सेम उस्तै छ है त?
2: ठिक छ।
0: अनि खाजा लिनु भयो त?
2: खाजा छैन दिदी, हजुरले खानुभयो?
0: त्यही भएर पछाडिबाट भालेले पनि छैन अब खाएको रियाले भनिरहेको है? कसैले लिएर आउनु है यता, अब चिसो चिसो मौसम पनि हुन लागेको छ, कसैले लिएर आउनु, मजाले दिदी बहिनी बसेर भालेको मासु खानुपर्छ।
2: मैले ल भन्नुभन्दा अगाडि भालेले हुन्छ भनिसकेँ
0: ल ठिक छ तेरो पनि कति जानेको क्या हुन्छ हुन्छ भनेर है कुखुराहरू धेरै छ कि क्या हाम्रो रियाजीको घरमा
2: खासै धेरै त छैन दिदी अलि
0: अलिअलि है धेरै बनाउनुहोस् है धेरै अब दसैँमा चाहिँ पाहुना लाग्न जानु पर्ला जस्तो लोकल भालेको मासु खानलाई ल ठिक छ कुनै समय अब सिन्धुलीतिर आइएछ भने हाम्रो रियाजीको घरमा पुग्ने प्रयास गर्नेछु है त
2: ओके हुन्छ दिदी
0: ठिकै छ कुराकानी भनेको यस्तै हो अब व्यस्त हुनुहुन्छ हाम्रो आजकल अलि सम्झना सन्देश पनि हामीलाई कम छोड्नु भएको कि जस्तो पनि लाग्छ सम्झिनु अब आफ्नो ठाउँमा छ कि कसरी सम्झिनु भएको छ कहिले कहीँ त यसो एसएमएस पनि आइन्थ्यो कहिले कहीँ बोली पनि सुनिन्थ्यो अहिले धेरै समय भयो किन यति धेरै चाहिँ माया मार्नु भएको होला जस्तो चाहिँ मलाई सोच लागिरहेको छ क्या
2: दिदी मैले मारे छैन नि कति धेरै सम्झिरहेको छु मात्रै कार्यक्रममा फोन नगरेको मात्रै हो दिदी सम्झिनु त मैले पहिला जति माया गर्थेँ अहिले नि उति नै माया छ यसो अब फोन चाहिँ नगरेको मात्रै हो दिदी म कार्यक्रमहरू त सुनिरह हुन्छु
0: ल ठिक छ कार्यक्रम सुन्दै हामीलाई साथ दिनु होला सुनेर अब कतै होइन कमी कमजोरी पनि हुनसक्छ त्यसमा पनि हामीलाई सल्लाह सुझाव दिनु होला हामी यति बेला कार्यक्रमतर्फ लागौँ है त
2: हुन्छ दिदी बस्ने गीत सुनाउनु पर्दा स्वीट भइसक्यो कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदमै हँसिले रसिले ब्युटी ब्युटी दिदी हजुरलाई मिठो माया अनि मिठो सम्झ जान्छु मिल्छ भने धोकेबाट छौ तिमी भन्ने प्रमोद खरेलले गाउनु भएको गीत बजाइदिनु ल
0: दिदी यस्तो त भएको छैन नि लाइफमा त्यसो भयो रहेछ अलिअलि मैले पाइसकेँ अब त्यस्तै त्यस्तै हुन सक्छ ल ठिक छ हजुरको लागि
2: कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदमै हँसिले रसिले ब्युटी ब्युटी दिदी हजुरलाई मिठो माया अनि मिठो सम्झ जान्छु मिल्छ भने धोकेबाट छौ तिमी भन्ने प्रमोद खरेलले गाउनु भएको गीत बजाए

0: ओके हुन्छ, अनि त्यो क्रिस्चियन र साधारण सपोर्ट गर्ने दाइराज महतको लागि, दिदी ललिता आयुको लागि, मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, भाइको लागि, दिदीको लागि पनि भन्न चाहन्छु, गुनुको लागि पनि भन्न चाहन्छु। एकदमै प्यारो दाईहरू हुनुहुन्छ, देवमाझी दाईलाई पनि सम्झना छ दाई, मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु, दाई ध्रुव पाण्डेलाई पनि सम्झना छ है भन्न चाहन्छु। एकदमै मनमुटुमा बस्न सफल हुनुभएको साथीहरू हुनुहुन्छ, बुनु सङ्गीता रम्तेल, बुनु शर्मिला आयो शर्मिला रम्तेलको लागि पनि भन्न चाहन्छु, दिदी राधिकालाई पनि सम्झिरहेको छु है, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सम्झिरहेको छु भन्न चाहन्छु, दिदी धनु बस्ने स्वीकृति बस्नेतलाई पनि उति नै सम्झना उति नै माया भन्न चाहन्छु। दिदी स्वीकृति बस्ने चाहिँ एकदमै अस्वस्थ हुनुहुन्छ, उहाँलाई गेट ओल्छन् दिदी, छिटो भन्दा पनि छिटो निको हुनुहोला भन्न चाहन्छु। दिदी सरस्वती सुनारको लागि पनि भन्न चाहन्छु, साथीहरू त धेरै हुनुहुन्छ, नाम लिएन भनेर कोही कसै पनि नरिसाइदिनु होला, सबैजनालाई मिठो माया छ मिठो छ भन्दै भन्दै फेरि पनि फोन लागेको छ भने आउनेको बच्चा साथ गर्दै आजलाई भन्ने म हजुरबाट छुट्टिन चाहन्छु। हवस् त नमस्ते भाइ भाइ।
1: हवस् त नमस्कार, हुनुहुन्थ्यो रिया योगी सिन्धुली हेर्दिङबाट हुनुहुन्थ्यो, उहाँले गीत पनि रोजाइमा पार्नुभएको छ, धोकी वाज हौ तिमी प्रमोद खरेलको आवाजमा रहेको गीत रोजाइमा पार्नुभएको छ। सुषमा छेत्री थामीजीले पनि दर्शन नमस्ते हजुर म सुन्दैछु है बुटलबाट मिस यु अल भन्नुभएको छ, र त्यसै गरी हुनुहुन्छ अर्को साथी लभ शक्ति बाङफाङजीले पनि हेलो नमस्ते साथीहरू भन्नुभएको छ, र त्यसै गरी बेलिया छामीजीले पनि नमस्ते हजुर भन्नुभएको छ, उहाँलाई पनि नमस्ते नमस्कार छ है। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं, लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ भन्दै हामी पनि छुटिनु पर्छ होला जस्तो लाग्यो। यतिजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु, र प्रविधि संयोजनमा रहेर यतिजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत हाम्रो रियाजीले रोजाइमा पार्नुभएको छ, सोही गीत हामी कार्यक्रममा छोड्दै आजको बसाइ रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।
2: या,

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से: फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएको छैन। बिहान 10 बजेदेखि शुरू गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। त्यस्तै अर्को सूचना निकालेर दिउँसो 2:30 बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आइ नपुगेकाले मतदान रोकिएको जनाएको छ। अहिले उम्मेद्वार र कार्यकर्ताहरू धमाधम भोट मागिरहेका छन्। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीहरूमा उम्मेद्वारी दिएका 4 आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै 3 उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीति फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनुपर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2017-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढ़ाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुन अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसूनभरिमा 1,500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1,326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एल निनोका कारण वर्षा कम हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका मुगुका दुईजनाको शव फेला परेको छ। मुगुङ कर्मारोङ गाउँपालिका नौका अंग बहादुर रोकाया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जडीबुटी संकलनका लागि गएको 13 जनाको टोलीमध्ये उहाँहरू दुवैजना यही असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोजीका क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमी पाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो। अब विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको जिकिर गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि वा नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतका नाम चर्चामा छन्। 2026 नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ। अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबियाको स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग टू श्रृंखला अन्तर्गत आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलू टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमा मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण दिँदै सरकार, चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन वित्त आयोगको सुझाव। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: रंगबहार रंगबहार
4: बजट संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
3: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्जर पेंट।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
5: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
6: प्राङ्गारिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: सब परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट श्रोता बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरि सक्नु पर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: रामेछापको माकुण्ड गाउँपालिका 1 गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा ताङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा ताङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्देल लाछेवा रामेछाप।

0: यो दसैँ तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501475, 9841906669, 9864141788।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143-98-63-023-422।
12: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
13: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
12: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
13: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
14: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845430098 0845430098।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
14: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण

0: त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ, मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं, वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ, पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्ट्जको अपरान्ह 4 बजेको रामिसा पनि रामिसा आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामिसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ट्ज तामाकोशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। दशैं तिहार जस्ता चाडपर्वका लागि सवारी आवागमन र यात्रुको संख्या वृद्धि हुन थालेको बेला रामिसापमा 3 स्थानमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा ल्याइएका यात्रु सहायता कक्षमा मन्थलीको देवकोटा चोक, सेलेघाट र खिम्ती रहेका छन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा यात्रु सहायता कक्षमा सेवा प्रदान गर्नेछन्। यात्रु सहायता कक्षले चाडबाडकोमा क्षमताभन्दा बढ़ी यात्रु हालेर गुड्ने सवारी साधन, बढ़ी भाड़ा असुल्ने सवारी साधनहरूको अनुगमन, गुनासो सम्बोधन र सहजीकरण गर्नेछ। गैर कानूनी रूपमा सवारी संचालन भएको पाइएमा पनि कानून बमोजिम कार्यवाही गर्ने, सचेतना गर्ने लगायतको कार्य पनि हुने बताइएको छ। आर्थिक अवस्था, सामाजिक परिस्थितिका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहन सक्ने रामिसापका लक्षित वर्गलाई स्वास्थ्य बीमामा समेट्ने महत्वपूर्ण पहल अघि बढ़ाइएको छ। रामिसापका स्थायी बसोबास गर्ने सीमान्तकृत लोपन्मुख समुदाय, महिला स्वास्थ्य स्वयंसेविका, आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ख वर्ग लगायतका लक्षित वर्गको स्वास्थ्य बीमा अब जनस्वास्थ्य कार्यालय रामिसापले नै प्रिमियम रकम भुक्तानी गरिदिने भएको छ। यसका लागि जनस्वास्थ्य कार्यालय रामिसाप र स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क कार्यालय रामिसाप बीच आज द्विपक्षीय सम्झौता भएको जनस्वास्थ्य कार्यालय रामिसापका प्रमुख विभु झाले जानकारी दिनुभएको छ। सम्झौता अनुसार तोकिएको लक्षित वर्गका व्यक्तिहरूले नयाँ स्वास्थ्य बीमा गर्दा वा यसअघि गरिएको स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने प्रिमियम रकम जनस्वास्थ्य कार्यालय रामिसापबाट भुक्तानी गरिनेछ। स्वास्थ्य उपचार आवश्यक पर्दा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने तथा उपचारको खर्च जुटाउन कठिनाई हुने अवस्थाका नागरिकका लागि यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। विशेष गरी समाजका कमजोर, सीमान्तकृत र संरचना आवश्यक पर्ने वर्गलाई स्वास्थ्य बीमाको दायरामा ल्याउँदा उनीहरूको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्न सहयोग पुग्नेछ। जनस्वास्थ्य कार्यालयका प्रमुख झाले लक्षित वर्गका सबै नागरिकहरूलाई यो अवसरको उपयोग गर्दै स्वास्थ्य बीमा गराउन आग्रह गर्नुभएको छ। रामिसापको दुर्गम उमाकुण्डा गाउँपालिका 2 बाम्ती भण्डारमा 10 शैयाको बाम्ती आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। लामो समयको प्रयासपछि तयार भएको अस्पतालको असोज 24 गते शनिबार बिहान 10 बजे औपचारिक उद्घाटन गरिने भएको छ। स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालको रूपमा संचालनमा ल्याउन लागि उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारको प्रमुख अध्यक्षता रहने बताइएको छ भने उपाध्यक्ष सावित्री सुनवार र प्रमुख प्रशासक अधिकृत एकराज कुलुङको पनि विशेष अध्यक्षता रहने बताइएको छ। कार्यक्रममा अस्पताल भवन उद्घाटन, बोर्ड अनावरण तथा अस्पताल स्थापनामा सहयोग गर्ने जग्गादाता र सहयोगीहरूलाई पनि सम्मान गरिनेछ। अस्पताल सञ्चालनसँगै आवश्यक उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि, फार्मेसी र 24 घण्टा आकस्मिक सेवाको व्यवस्था गर्नुपर्ने स्थानीयहरूको माग छ। साथै नवनिर्मित अस्पतालसम्म सहज सड़क पहुँचको व्यवस्था गर्न समेत गाउँपालिकासँग माग गरिएको छ। अस्पताल प्रभावकारी रूपमा सञ्चालनमा आएमा उमाकुण्डाका दुर्गम बस्तीका नागरिकले स्थानीय तहमै सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। रामिसापको मन्थली माविमा आयोजित अर्थशास्त्र विषयसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शनीको प्रतिनिधि सभा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोकीले आज उद्घाटन गर्नुभएको छ। मन्थली माविमा कक्षा 9 देखि कक्षा 12 अध्ययन गर्ने विद्यार्थीहरूका 20 समूहले तयार पारेको अर्थशास्त्र सम्बन्धी सामग्रीहरू प्रदर्शनमा राखिएका थिए। सामग्रीहरूले अर्थशास्त्र सम्बन्धी ज्ञान हासिल गर्न मदत गर्ने जनाइएको छ। प्रदर्शनी स्थलमा मन्थली माविमा सञ्चालनमा रहेको होटल म्यानेजमेन्टका विद्यार्थीहरूले समेत एउटा स्टलमा प्रदर्शनी सामग्री राखेका छन्। यद्यपि उक्त सामग्रीहरू प्रतियोगिताका लागि होइनन्। विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहालका अनुसार बुधबार नै मन्थली माविका शिक्षक प्रशान्त पहरीले बाँसबाट तयार पारेका 15 भन्दा बढ़ी प्रकारका सामग्री समेत प्रदर्शनीमा राख्नुभएको छ। घरायसी प्रयोगमा आउने त्यस्ता सामग्रीहरू बनाउन र घरायसी प्रयोगमा ल्याउन सक्ने कुराहरूको जानकारी गराउनका साथै शिक्षक पहरीले उक्त प्रदर्शनी राखेको बताइएको छ। कार्यक्रममा अर्थ समितिका सभापति डाक्टर बुढाथोकीसँगै मन्थली माविमा अध्ययनरत छात्राहरूका लागि छात्रावासको अभाव रहेको बताउँदै विद्यालयले छात्रावास भवनको लागि आवश्यक बजेट विनियोजनको लागि पहल गरिदिन आग्रह पनि गरेको थियो।
दोलखाको जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाटै प्यान र भ्याट दर्ता अन्तशुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको छ। नगर प्रमुख मित्रबहादुर जिरेलले जिरी नगरपालिका दुईकी अर्पणा केसी शर्मालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गर्नुभएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी राजकुमारी खत्रीका अनुसार अब नगरपालिकाको कार्यालयमै भ्याट र प्यान दर्ता हुनेछ भने अन्तशुल्क सेवा र कर चुक्ता प्रमाणपत्र पनि दिइनेछ। भ्याट दर्ताको प्रमाणपत्र आन्तरिक राजस्व कार्यालयबाटै जारी हुने भए पनि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेरै पठाउने र प्रमाणपत्र नगरपालिकाबाटै वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिनुभएको छ। आन्तरिक राजस्व कार्यालय धुलिखेल संघको सहकार्यमा जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेपछि त्यहाँका स्थानीयलाई राजस्व कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। सिन्धुलीको गुलुन्दुर गाउँपालिका तीन ग्वालटारमा स्वर्गीय सुजन थापाको स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर स्वर्गीय सुजन थापा स्मृति खुल्ला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि गुलुन्दुर गाउँपालिका खेलकुद विकास समितिको प्रायोजन तथा ग्वालटार युवा समूहको आयोजनामा प्रतियोगिता कार्तिक 6 गतेदेखि ग्वालटार खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 40,000 रूपियाँ नगद सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले 20,000 रूपियाँ नगद सिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले 10,000 रूपियाँ नगद सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। सिन्धुलीमा लागू औषध सम्बन्धी अपराधको ग्राफ बढ्छ नै उकालो लागेको छ। जिल्ला अदालत सिन्धुलीमा दर्ता भएको मुद्दाको तथ्याङ्कले 3 वर्षको अवधिमा लागू औषध सम्बन्धी मुद्दा दोब्बरभन्दा बढ़ी बढ़ेको देखाएको छ। जिल्ला अदालतको अनुसार आर्थिक वर्ष 2080-81 27 लागू औषध सम्बन्धी मुद्दा दर्ता भएका थिए। त्यसको अर्को वर्ष अर्थात 2081-82 39 मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष 2082-83 भने यो संख्या बढ़ेर 58 पुगेको छ। यसरी हेर्दा 3 वर्षमा लागू औषध सम्बन्धी मुद्दा 27-58 पुगेको छ। अर्थात अदालतमा दर्ता हुने मुद्दाको संख्या 3 वर्षमै दोब्बर भन्दा बढ़ी भएको छ। अदालतको तथ्याङ्क अनुसार लागू औषध सम्बन्धी मुद्दामा वयस्क उमेर समूहका व्यक्ति बढ़ी प्रभावित तथा संलग्न हुने गरेका छन्। सिन्धुलीको मरिन गाउँपालिका दुईमा सञ्चालन गरिएको निशुल्क मोतीबिन्दु छनौट शिविरमा 81 आँखा परीक्षण गरिएको छ। परीक्षणको क्रममा 11 मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी छनौट भएका छन् भने 31 निशुल्क चश्मा वितरण गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको सहयोगमा शिविर सञ्चालन भएको बताइएको छ। मरिन गाउँपालिका दुई र नेपाल रेडक्रस सोसाइटी कपिलाकोट उपशाखाको संयोजन तथा व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले शिविरको आयोजना गरेको हो। शिविरमा स्थानीय नागरिकको आँखाको परीक्षण तथा आवश्यकता अनुसार चश्मा वितरण गरिएको थियो। परीक्षणको क्रममा मोतियाबिन्दु देखिएका 11 थप उपचार तथा शल्यक्रियाका लागि छनौट गरिएको पनि आयोजकले जनाएको छ। र चुनढुङ्गा ढुवानी गर्ने टिफर सञ्चालनमा स्थानीय स्तरबाट अवरोध भएको विरोधमा उदयपुरको कटारीमा टिफर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरूले मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी सडकण्डमा टिफर तेर्स्याएर यातायात अवरोध पारेका छन्। सिमेन्ट उद्योगका लागि खानीबाट चुनढुङ्गा ढुवानी गर्ने विषयमा स्थानीयवासी र टिफर व्यवसायीहरूबीच बढ़दै गएको विवाद सड़क प्रदर्शनसम्म पुगेको छ। टिफर सञ्चालनको विरोधमा स्थानीयवासी उत्रिएपछि चुनढुङ्गा उत्खनन तथा ढुवानी प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूले स्थानीय अवरोधको कारण आफ्नो लगानी जोखिममा परेको र व्यवसायसँगै रोजगारी समेत संकटमा परेको बताएका छन्। उनीहरूले कानून सम्मत तथा व्यवस्थित ढंगले टिफर सञ्चालन गर्न पाउनुपर्ने, चुनढुङ्गा ढुवानीमा अवरोध गर्न नहुने र व्यवसायमा गरिएको लगानी तथा रोजगारीको संरक्षण हुनुपर्ने माग अघि सारेका छन्। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपराह 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम काली रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहन्छौ। आज बिहिबारको बसाई छ। तपाईँले अब बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि तपाईँले 0840 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँ यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई ती साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको या तामाकोश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। साथसाथै छोटो मिठोमा आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश साहित्य कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई थाहा नै छ। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ भने पनि मैले तपाईँलाई जानकारी गराइसकेको छु। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। मिठा रमाइला दशैंका गीतहरू बज्नेछ। यति बेला प्रविधि समयजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो एउटा गीत। त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं फुलटेका जमरा भन्ने मूलको गीत रहेको थियो। एकदमै मिठो रमाइलो गीतबाट कार्यक्रम कार्यवारीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको रहेको छ, तपाईँले फटाफट सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले आजको विषयमा साथी संगीलाई सम्झन पाउनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? मेरो पनि एकदम ठिक ठाक छ। सपनाजी त हेरे पछि आउनुभयो त, हामीलाई बिर्सनु भयो कि जस्तो पनि लागिरहेको थियो।
1: बिर्सेको छैन, सम्झिरहेको छु, अब धेरै समय पछि नै भन्नु पर्यो।
0: त्यही भनेको, तपाईँको फेसबुक कमेन्ट त हामीले वाचन गरिरहन्थ्यौँ, तर यो आवाज चाहिँ धेरै पछि सुन्न पाइयो है।
1: हजुर, एकदमै।
0: अनि खाजा भयो कि बाँकी छ, के गर्दै हुनुहुन्छ? साथसाथै रेडियो कतिको सुन्दै हुनुहुन्छ?
1: हजुर, रेडियो एकदम मेरा साथ दिन्छु, यदि बोल्न नपाए पनि एकदमै सुनेर साथ दिएको लागि हुन्छु। अब कहिले काहीँ कल ट्राई गर्छु भन्दा पनि अरू साथीहरूको प्रोग्राम प्रस्तुतिहरू सुन्दा ठुलै समय बितिन्छ, त्यस्तै हो।
0: भनेपछि अन्य साथीहरूको प्रस्तुति सुन्नुहुन्छ अनि समय त्यसै गरी बिताउनुहुन्छ?
1: हजुर, एकदमै।
0: ल ठिक छ, अब दसैँ चाहिँ हाम्रो सपनाजीलाई लागेको छ कि छैन त, के छ, लाग्दैछ होला? अब मौसम हेर्दा चाहिँ चिसो चिसो छ, न होइन, न दसैँ लाग्यो होइन जस्तो पनि लाग्छ बेला बेला मलाई चाहिँ है। फेरि
1: मलाई पनि दसैँ चाहिँ दिदी, अब गीतहरू बजिराख्छ चाहिँ दसैँ आइसकेको साँच्चै, दसैँ त हाम्रो घर आगामी जस्तो आइसकेको छ जस्तो हुन्छ। तर म हेर्दा चाहिँ पुस लाग्छ जस्तो भइरहन्छ कि, अनि त्यही भएर मौसम हेर्दाखेरि चाहिँ यस्तो होइन कि जस्तो पनि लाग्छ हो मलाई।
0: मलाई पनि त्यस्तै त्यस्तै लाग्दैछ, पक्कै पनि हाम्रो सपनाजीलाई पनि त्यस्तै लागिरहेको रहेछ। खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा चाहिँ है। फेरि
1: हजुर, एकदमै।
0: अरू त ठिकै छ, अब फुलपाती अष्टमी त्यसपछि चाहिँ अलिक दसैँ आए जस्तो हुन्छ हामीलाई। खासमा त्योभन्दा अगाडि त दसैँ आउँदैछ है भन्ने चाहिँ छ। अब अहिलेसम्म जस्तो आज फेरि बिहिबारको बजार रामी साहबको हाट बजार हेर्दाखेरि चाहिँ जेस दसैँ लागेछ है भन्ने छ, फेरि बजार सकेर अर्थात बजारबाट बाहिर निस्केपछि चाहिँ फेरि छ कि छैन भने जस्तो छ कि सपनाजी।
1: एकदमै भन्नुपर्छ दिदी, अस्तिको सोमबारतिर पनि बजार लगेको थियो, त्यति बेला चाहिँ साँच्चै बजार लागेको हो कि जस्तो चाहिँ महसुस भइरहेको थियो। फेरि यता गाउँतिर आइसकेपछि मौसम हेर्दाखेरि होइन कि जस्तो पनि लाग्छ। अझ दसैँ आइसकेछ, रमाइलो हुनलाई त अब सहरतिर भएको आफ्नो आफन्त सबै आउनु भएपछि झन् रमाइलो हुन्छ। त्यति बेला चाहिँ दसैँ साँच्चै आएछ है भन्ने खालको त्यो महसुस हुन्छ मलाई चाहिँ। अब तपाईँलाई पनि त्यस्तै हुने रहेछ है?
0: पक्कै पनि मलाई पनि त्यस्तै त्यस्तै भइरहेको छ। अब हाम्रो सपनाजी र मेरो चाहिँ विचार त्यो सोच्ने शक्तिहरू एउटै हो कि जस्तो लाग्यो त।
1: हुन पनि सक्छ, अब दिदी बहिनीको यति परे पनि फरक छ कि मतलब होइन।
0: पक्कै पनि ल ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, दसैँको माहौलमा पनि यहाँको फोन लाग्छ, आउनु होला। यति बेला चाहिँ बाटो हेरे हुन्छ है घरमा, दसैँको गीत बज्दैछ, साथीहरूलाई सम्झनुहोस् न।
1: मलाई चाहिँ के पकाउँ सिउन कराईमा के दसैँ तयार गरेको झुप्रो घरैमा भन्ने बुझाइदिनु दिदी।
0: ल के पकाउँ तिहुन कराईमा गरेको झुप्रो घरैमा। ल यो गीत मनसुनी गीत छ, अब यो गीतको बारेमा गीतले नै जे बोल्छ बोल्छ, मैले केही बोलिनँ, सुन्नु होला र अन्य साथीहरूलाई पनि सुनाउनको लागि यहाँले गीत रोज्नु भयो। ल सम्झनुहोस् साथीहरूलाई।
1: फर्स्टमा त धेरै समय पछि बोल्न पाएको हजुरको लागि भन्न चाहन्छु, मित्रको लागि, हजुरको रेडियो लागि र सुन्दै हुनुहुन्छ दादाको लागि, मम्मीको लागि भन्न चाहन्छु, केटिएमतिर हुनुहुन्छ दिदीको लागि, बाथरुमतिर छ भाइलाई पनि धेरै सम्झना भन्न चाहन्छु, साथीहरू सम्झना प्रधान मेनका परिवार मनका परिवार, त्यस्तै गरी शर्मिला रामचेलाई पनि धेरै सम्झना, रमिला तामाङलाई पनि धेरै सम्झना भन्न चाहन्छु, रमिता श्रेष्ठलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु, सुन्दुलमा तामाङलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, रेखाकारीलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु अनि कुमारी श्रेष्ठलाई पनि धेरै सम्झन्छु भन्न चाहन्छु र त्यति बेला जति पनि साथीले मलाई सपना भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि भन्दै छुट्टिन्छु ल नमस्ते
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सपना तामाङजी सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ आजको भूसँग मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ 048 40 00 26 तपाईँ यो समय हामीलाई उकाली उराली गर्दै भन्ज्याङ चौतारी गर्दै विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौं यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ ल के छ हाम्रो जानुकाजीको खबर बिहान पनि तपाईँ मेरो कुरा भएको थियो है
2: हजुर
0: ल बिहान र अहिलेमा के फरक छ के परिवर्तन भयो त परिवर्तन त छैन होला के गर्दै हुनुहुन्छ यति बेला
2: गोठालो गर्दैछु भन्नुपर्छ दिदी
0: जङ्गलतिर हुनुहुन्छ यो समय
2: हजुर
0: ल जङ्गलतिर हुँदा नै रेडियो सुन्न मनपर्छ सुन्नुहुन्छ होइन त
2: हजुर
0: खाजा खाइओरी नै हो कि जङ्गलतिर बाँकी छ
2: खाजा खाइओरी गएको भन्नुपर्छ दिदी हजुरको भयो त
0: मेरो पनि भइसकेको छ यति बेला मौसम चाहिँ कस्तो छ
2: घाम लागिरहेको छ भन्नुपर्छ
0: घाम लागिरहेको छ यता त पानी पनि छैन घाम पनि छैन एकदम अचम्मको मौसम छ त जानुकाजी
2: म घाम पठाइदिन्छु नि त
0: अब त 4:32 भयो 5 बज्ने बेला भयो घाम डुब्ने डुब्ने बेला पनि भयो अब त पछाएर नि काम छैन होला जानुकाजी
2: हजुर
0: भोलि चाहिँ पठाइदिनु होला है
2: हुन्छ दिदी
0: किनकि शनिबारसम्म पानी पर्छ भन्ने हुनुहुन्छ हाम्रो मौसमविदहरूले मौसम चिसो चिसो छ त्यही भएर न्यानो घाम ताप्नकै लागि भए पनि जानकारीले चाहिँ रामेछाप डाँडामा घाम पठाउनु पर्यो है त ल अरू त सबै ठिकठाक छ अब घर फर्कने बेला पनि भयो होला होइन
2: हजुर फर्किने बेला भयो
0: ल हुँदैछ हामीलाई पनि सुन्दै हुनुहुन्छ ल कार्यक्रममा एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
2: फर्स्ट अफ अल दिदी हजुरको लागि पारिविधिकमा को हुनुहुन्छ उहाँको लागि यहीँ सुन्दै हुनुहुन्छ शर्मिला थापा मगरको लागि र सरस्वती थापा मगरको लागि केटिएमतिर रहेर सुन्दै हुनुहुन्छ मामा दुल्सी मगरको लागि सुजन मगरको लागि रोशन मगरको लागि र रोशन बैलकोटीको लागि र लिनी भाइको लागि दिदी प्रेमिका बाइको लागि भन्दै भन्दै छुट्टी नमस्कार बाबाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चानुका मगरजी उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला चाहिँ हामी के पकाउ तिहुन कराईमा भन्ने बोलको गीत छ त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: गिर्गमा राख्यौ यो गीत के बगाउँ त्यो नगराईमा हाम्रो सुवर्णाजीले बजाइदिनुहोस् न भन्नुभएको थियो। गीत कार्यक्रममा बजिसकेको छ, त्यसपछि भने हामी फेरि पनि आइसकेका छौ तपाईँले 048 40 40 0026 मा सहभागिता जनाउनु होला। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँ कार्यक्रमबाट बाहिरिनु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, तपाईँले सहभागिता जनाउनु होला। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, धेरै साथी फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: दिदी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीको विजयबाट शर्मिला थापा मगर।
0: शर्मिलाजीको खबर के छ त, सुनाउनुहोस् न हामीलाई।
1: मेरो खबर एकदम ठिक छ भन्नुभएको छ दिदी। मौसमको कुरा गर्नुपर्दा चाहिँ मजाले घाम लागेको छ भन्नुभएको छ दिदीले। ग्रामीणतिरको के छ सुनाउनु।
0: यता त मौसम चिसो चिसो धम्म धम्म यस्तो पो छ त। अनि खाजा खानु भयो?
1: मेरो खाजा भइसक्यो दिदी। हजुर बाँकी छ?
0: मेरो भइसकेको छ। है त कार्यक्रममा एउटा मिठ गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, र सुन्दै हुनुहुन्छ दिदी जानक मगरको लागि, दिदी कविता मगर, प्रतिशा मगर, दिदी करिना मगर, र दिदी सरस्वती थापा मगरको लागि, र केटिएमतिर रहनुहुने दाईको लागि भन्दैछु दिन्छु। नमस्कार।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो साथी सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छु, म तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्छु, साथसाथै तपाईँको टेलिफोनलाई पनि लिइरहेको छु। तपाईँले सहभागिता जनाउनु होला। यति बेलाको बसाईमा अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। हेलो
2: हेलो दिदी नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के शेर्पा भन्नुभयो?
2: कान्छी।
0: कान्छी शेर्पा?
2: हजुर।
0: के छ त, मान्छे पनि कान्छी हो कि ना मात्रै कान्छी त?
2: हजुर मान्छे पनि कान्छी हो।
0: मान्छे पनि कान्छी नै हुनुहुन्छ?
2: हजुर।
0: ल, मान्छे पनि कान्छी, नाम पनि कान्छी, राम्रो छ है कान्छीजी।
2: हजुर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ? मसँग पहिलोचोटि बोल्दै हुनुहुन्छ कि जस्तो लाग्छ हो?
2: हजुर पहिलोचोटि फोन गरेको, पहिला त फोनै लाग्दैन थियो। अनि
0: ल ठिकै छ, अब यहाँ पहिलोचोटि बोल्दै हुनुहुन्छ मसँग, कार्यक्रममा आउनु भएको छ, खुसी लाग्यो। यता अनि खासमा के गर्नुहुन्छ त?
2: बसिरहेको
0: घाम लागेको छ। यता मात्रै हामीले घाम नदेखेको हो कि क्या?
2: अघि त मौसम धुम्म भएको थियो, अहिले त घाम लागिरहेको
0: छ। ठिक छ, घाम लागेको छ, मौसम सफा छ, राम्रो छ, रमाइलो छ, घमाइलोको साथसाथै हामीलाई पनि सुन्दै हुनुहुन्छ। ल ठिक छ, कार्यक्रममा आउनुभएको छ, खुसी लाग्यो। एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न।
2: मेरो प्यारो जीवन साथी गिलबु शेर्पालाई निस्किन्छु भन्दैछु दिदी।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कान्छी शेर्पाजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले आफ्नो विशेष साथीलाई मात्रै सम्झनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँ पहिलोचोटि पनि कार्यक्रममा आउनुभएको थियो। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ पनि लाग्न चाहन्छु, भन्दै थिएँ तर साथी हुनुहुन्छ है भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
3: नमस्कार।
0: हजुर यो आवाज कुन ठाउँदेखि हो? सरस्वती थापा मगर भन्नुभयो?
3: हजुर दिदी।
0: अनि हामीलाई ज्ञान कति दिनुहुन्छ त सरस्वतीजीले,
4: हजुर मैले जानेको जति सबै दिन्छु दिदी
0: सबै जानेको जति दिनुभएको छ मैले त फेरि अहिलेसम्म केही पनि जानिनँ त किन
4: है दिदी
0: साँच्ची हो सरस्वतीजी मैले केही पनि जानेको छैन अलिअलि मलाई ज्ञान पनि दिनुहोस् न
4: हुन्छ दिदी पछि पछि दिन्छु नि
0: अहिले चाहिँ दिनुहुन्न
4: हजुर दिदी
0: अहिले चाहिँ किन होला भन्नुहोस् न
4: हजुर म भन्दा पनि जान्ने हजुरले हुनुहुन्छ त्यही भएर
0: म फेरि कसरी जान्ने भए
4: नाइ दिदी मेरो त नाम मात्रै हो मलाई त त्यस्तो खासै ज्ञानहरू त आएन दिदी
0: तपाईँ पढ्दै हुनुहुन्छ होला नि त
4: हजुर नाइ दिदी म पढ्दिनँ
0: पढ्नु पनि हुन्न
4: हजुर
0: खासमा गर्नु चाहिँ के हुन्छ त ल भन्नु
4: घरैस्ती काम गर्ने बस्ने
0: ल घुराइस्ती काम गर्न पनि त हामीलाई दिमागी चाहिन्छ ज्ञान विवेक नै चाहिन्छ अब जस्तो कि हामीले खाना बनाउँदाखेरि पनि पानी बढी हुनु पनि हाम्रो ज्ञानको कमी भएर हो जस्तो लाग्छ मलाई
4: हजुर दिदी
0: तरकारीमा नुन कम हुनु अथवा चर्को हुनु पनि त्यही हो जस्तो लाग्छ हाम्रो सरस्वतीजीलाई चाहिँ के लाग्छ जब हामीसँग ज्ञान हुन्छ जस्तो कि हामीले चर्को नुन पनि खानु हुँदैन र खान पनि सकिँदैन र धेरै अलिनो तरकारी पनि खान सकिँदैन भन्ने त ज्ञान पनि होला हाम्रो दिमाग के अरे दिमाग भन्दा आएछ हाम्रो जिब्रोले फेरि स्वाद पनि लिने थाहा पाउने त्यस्तो होला नि त फेरि
4: हजुर दिदी
0: अब तपाईँले घरमा अन्य कामहरू पनि गर्नुहुन्छ अरू के काम गर्नुहुन्छ
4: केही काम गर्दिन दिदी घर काम गर्ने बस्ने प्रोग्राम सुन्ने
0: अरू केही गर्दिनँ भन्नुभयो घर आएसी काम भनेपछि त घर आएपछि त झन् सासै फेर्न पाइदिन त
4: हजुर दिदी
0: हजुर मात्र भन्नुहुन्छ काम धेरै गर्नुहुन्छ यो काम गरेँ भनेर हामीलाई भन्न नसक्नु भएको हो कि जस्तो लाग्यो त
4: नै होइन दिदी सकेको गर्छु भन्नुपर्छ
0: सकेको गर्नुहुन्छ ठिक छ पक्कै पनि आफ्नो शरीरले आफूले जति सकिन्छ त्यति नै त हो नि गर्ने त्योभन्दा बढी त कसले गर्छ होइन
4: हजुर
0: सरस्वतीजीले अब काम गर्नुपर्छ है गर्नुपर्छ गर्नै पर्छ भनेर भन्नुभयो भने मैले काम गर्न सकिनँ भने म बरु बस्दिन्छु काम गर्दिन नि त सँगै भएको भए हाम्रो सरस्वतीजीले मलाई कति काम अराउनुहुन्थ्यो त कति काम लगाउनुहुन्थ्यो होला
4: हजुरलाई मैले काम लगाउँदिन थिए
0: सबै आफैले गर्नुहुन्थ्यो
4: हजुर
0: त्यसो भए त म त खुट्टा हल्लाउँदै बारतरीमा बसेर खुट्टा हल्लाउने तपाईँले पकाउने खाना बोलाउने खाना जाने फेरि गएर बारतरीमा खुट्टा हल्लाउने बस्ने कस्तो विलासितीको जिन्दगी बित्थ्यो होला है
4: हजुर दिदी आउनुहोस् न
0: ल ठिक छ आउँला है त
4: हजुर
0: ल ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो रमाइलो मिठो कुराकानी भयो एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
4: हुन्छ फर्स्ट अफ अल हजुरको लागि अनि प्राविधिक मित्रको लागि अनि मेरो फ्यामिली सबै सबैको लागि अनि अघि भर्खर फोन गरेर जानुहुने बहिनी जानुका मगर प्लस शर्मिला थापा मगरको लागि सम्झिराखेको छ है बहिनी भनेदेखि दिन्छु दिदी नमस्कार
0: हवस् त नमस्ते भर्खरै हुनुहुन्थ्यो सरस्वतीजी यति बेला हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्छौँ गीतपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला

Gare kino rakim yedene mi chere maile yedhe bato yedhe vunsa hai gharna vanne bolku gid rai gadhi presham saat ko tara vishnu maazi ga avaz na rai gid hova zai labh kare kam ko samay sakina sakina laghe sakhi ko zani sanga thori samay matra baake cha eti bila koi shati shampar kama unancha ko unancha swagat garchu hello गइसक्नु भएको छ अब चाहिँ म फोन पनि लिन्न किनकि धेरै साथीको फेसबुक कमेन्ट छन् छोटो मिठोमा भाषण गर्दै मैले पनि बिदा हुनुपर्ने बेला भइसकेको छ यति बेला म तपाईँको फेसबुक कमेन्ट हेर्दा बाटो हेरेर हुन्छ है घरमा भन्ने बोलको गीत रहेको थियो प्रेसम सातकोटा र विष्णु माझीको आवाजमा रहेको गीत अब चाहिँ लगभग कार्यक्रमको समय सकिन सकिन लागिसकेको छ हामीसँग थोरै समय मात्र बाँकी छ

बाटा है कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धर्मराजजीले पनि नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु है। उकाली उडाले सबैमा मिठो माया सम्झना भन्दै हुनुहुन्छ। बुद्ध वज्राचार्यजीले रजनी मेमलाई चाहिँ के भन्नुभयो त्यति मात्रै लेख्नु भएको छ है त। त्यसै गरी रामजी घिमिरेजीले नमस्कार सम्पूर्ण मित्रमा सुन्दैछु चेतवनबाट भन्नुभएको छ। राई सफल आयुषीले पनि नमस्ते पूर्वेली अन्जान सफल आयुष राई लगायत सबै साथीलाई सम्झेको छु। म चाहिँ तीरथुम भए हाल चाहिँ युएबाट भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरेली नमस्कार सन्चै आरामै हुनुहुन्छ होला हजुर कार्यक्रम सुनिरहेको छु है राम्रो लाग्छ कार्यक्रम अब बज्ने गीत सबै सबैको लागि भन्नुभएको छ। त्यसै गरी कृष्ण सुनवारजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट बस्ने गीत सबैको लागि भन्नुभएको छ। सपना तामाङजीले पनि हजुर नमस्ते सुन्दैछु कार्यक्रम सिन्धुलीबाट सपना तामाङ हो भन्नुभएको छ भने सन्देश तोलाङ्गेजीले पनि नमस्ते भन्नुभएको छ। माधव ढुङ्ग्यालजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु बिरतामोड झापाबाट बस्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अबजी कार्यक्रमको समय सकिसकेको छ। साथसाथै तपाईले यतिन्जेलसम्म पठाउनुभएका कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम उकाली उडाली अवधिबाट बचेका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै अब यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महतो उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो र माइलो गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उडालीको बसाईबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: ए बुढी माउ नरिसाउ क्या केटी लक्षिन कि छ
1: खुच्छे लक्षिनको अहिले मागेर बिहा गरेको भए ठुलो तिलरी पाइन्थ्यो नि
0: आउँछ के आउँछ

0: अहिले साँझको 5 बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 14।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे
0: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: पुरस्कार राशिहरू:
2: प्रथम पुरस्कार नगद 50,000,
0: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
0: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2500, उत्कृष्ट स्ट्राइकरलाई रु 2000, बेस्ट लिब्रोलाई रु 2000 र बेस्ट सेटरलाई रु 2000 रूपियाँ प्रदान गरिनेछ।
0: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू:
0: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: 1 वडाबाट 2-2 टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
0: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान।
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते। समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681 9844129989।
2: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको बेच्ने ठाउँ छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि प्रकारमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 मिटर चामलसँग ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानदेखि बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उभर नलाग्नु भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दैछ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हुन त हामीले कार्यक्रम गर्दै गर्दा हाम्रा लक्षित प्रोग्रामहरूमा चाहिँ विशेषतः जैविक खेती प्रबन्धनका कुराहरूलाई हामी उच्च महत्व दिएर प्रबन्धनका कुराहरूमा बढी केन्द्रित भएर छलफलमा केन्द्रित बनाएका पनि छौं र यो आवश्यक पनि छ। रैथाने कृषिका प्रबन्धनका कुरा होस् या हामीले अब अवलम्बन गर्ने कृषि चाहिँ जैविक पद्धतिबाट, त्यो पनि विकल्पसहित जैविक पद्धतिका विकल्प समेत हामीले दिएर चाहिँ यहाँहरूलाई अलिकति बढी अवेरनेस गर्ने काम चाहिँ हामी कार्यक्रमबाट गरि नै रहेका छौँ। यो क्रमलाई पक्कै पनि अगाडि बढाइ नै राखेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले यस्ता एकजना व्यक्तिलाई निम्त्याएका छौँ जसले भन्ने गर्नुहुन्छ अहिले हामीलाई विशेषतः खेताला पाउन निकै गाह्रो छ, हाम्रा युवा जनशक्तिहरू वैदेशिक रोजगारमा जाँदै गर्दा चाहिँ निकै गाह्रो छ, जनशक्तिको यो हुँदै गर्दा चाहिँ हाम्रा माटोलाई अथवा कृषिलाई काम लाग्ने खेतालाहरू चाहिँ सित्तैमा दिन्छु अथवा सित्तैमा लिन आउनुहोस्, हामी चाहिँ सित्तैमा दिन तयार छौँ र हाम्रा खेतालाहरूले सित्तैमा काम गरिदिन्छन् भनेर पनि त्यो एउटा अभियान स्वरूप नारा नै अगाडि बढाएर चाहिँ किसानहरूको एउटा सहयात्री बनेर अगाडि बढ्नुभएको छ। अर्थात् एउटा यस्तो प्रोडक्ट जसले चाहिँ माटोमा रहेका सूक्ष्म जीवाणुहरूलाई अझै सक्रिय बनाउने र माटोमा सूक्ष्म जीवाणुहरूको संख्या अझै वृद्धि गर्ने र विशेषतः कृषि बालीको लागि आवश्यक सूक्ष्म जीवाणुहरूको संख्या वृद्धि गर्दै माटोलाई उर्वर शक्ति बनाउँदै बढाउँदै हाम्रा उत्पादन गरिएका चिजहरू चाहिँ स्वास्थ्यवर्धक र अझै पोषणवर्धक हुने खालका बनाउने खालको अभियानमा सरिक हुनुभएका विमल कुमार भट्टराई हुन त उहाँ चाहिँ पेसाले अरू नै क्षेत्रमा हुनुहुन्थ्यो. पछिल्लो समयमा चाहिँ किसानको सहयात्री बन्दै अन्यहरूलाई प्रेरित गर्दै पनि आउनु भएको छ. आज हामी उहाँसँग चाहिँ विशेष गरी जैविक खेती पद्धतिका कुराहरूमा यहाँले प्रमोसन गर्दै गर्दा किसानहरूले के भन्दै हुनुहुन्छ र वास्तवमा चाहिँ यहाँले कस्तो खालको अभियान चलाउँदै हुनुहुन्छ, यो यहाँले डिकम्पोजरको रूपमा एउटा ल्याउनु भएको प्रोडक्ट चाहिँ वास्तवमा के हो, किसानलाई साँच्चैकै सहयात्री बन्न सक्छ त भन्ने खालका विषयमा हामी उहाँलाई धेरै भन्दा धेरै प्रश्न गर्नेछौँ र आज एउटा विशेष निष्कर्ष सहितको विकल्प पनि निकाल्दैछौँ. किनकि धेरैले अब चाहिँ जैविक खेती गर्नुपर्छ, अर्ग्यानिकतर्फ हामी लक्षित हुनुपर्छ भन्ने खालका कुराहरू आउँदै गर्दा चाहिँ विकल्प थिएनन् र विकल्प अब चाहिँ प्राप्त गर्न सक्छौँ भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलाबाट पक्कै पनि दिने प्रयास गरेका छौँ. र हामीले अगाडि पनि भनिसकेका छौँ विमल कुमार भट्टराई विशेषतः उहाँ चाहिँ अन्य क्षेत्रमा पनि आबद्ध हुनुहुन्थ्यो, राष्ट्रिय वाणिज्य ब्याङ्कमा चाहिँ सिनियर अधिकृत रूपमा रिटायर प्राप्त पछाडिको समयमा पनि किसान र कृषि क्षेत्रमा चाहिँ केही न केही मैले सपोर्ट गर्न सक्छु, मैले जानेको कुरा चाहिँ अन्यहरूलाई सेयर गर्न सक्छु जसले गर्दा पक्कै पनि उपलब्धि हुन्छ भनेर पनि लाग्नु भएको छ. र उहाँ खेलकुद क्षेत्रमा पनि आबद्ध हुनुहुन्थ्यो. विशेषतः हामीले अन्य विषयमा भन्दा पनि आज कृषिसँग उहाँको जोडिएको विषय र समृद्धको पथमा चाहिँ उहाँको यात्रा कसरी अगाडि बढ्दैछ भन्ने खालको विषयलाई विशेष कुराकानीको साथमा रहनेछौँ. र हामीले विशेषतः जैविक खेती प्रवर्धनका कुराहरू गर्दै गर्दा जैविक खेती कसरी गर्ने, किन गर्ने र जैविक खेतीबाट हुने फाइदाहरूको विषयमा हामी सटिकमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ. पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका अतिथि र हामीले उद्घोष गरिएका विषयमा विशेष संवादको साथमा उपस्थित हुनेछौँ. हामीसँगै रहनुहोला. हाम्रो भू बनोट अनुसारको खेती, बाली पद्धति, हरियो मल, जैविक सामग्रीको प्रयोग, कृषि वन पद्धतिको सम्वर्धन गर्दै रासायनिक पदार्थको प्रयोग बिना नै बाली उत्पादन तथा पशुपालन गर्दै आफू र आफ्नो समुदाय त्यस वरपरको पर्यावरण संरक्षण गर्दै खेती गर्ने पद्धतिलाई प्राङ्गारिक खेती भनिन्छ. जहाँ जे जस्तो परिभाषा भएको भए पनि आफ्नै बारी बगैँचा स्वीकार योग्य स्थानबाट ल्याएको जैविक सामग्री प्रयोग गर्दै आवश्यक खेती पद्धति र कृषि वा पशुपालनसँग सम्बन्धित उत्पादन गर्ने पद्धति लागू गरिएको छ भने त्यसलाई प्राङ्गारिक कृषि भन्ने गरिन्छ. रासायनिक पदार्थ प्रयोग नगर्नु मात्रै प्राङ्गारिक कृषि भने होइन, यसका अलावा यो पद्धति भनेको हाम्रो वातावरण परम्परा संस्कृतिको जगेर्ना प्रबन्धन र संरक्षण गर्ने विधि पनि हो. यो पद्धतिमा स्थानीय ज्ञान र सिपलाई पनि उत्तिकै महत्व दिएको हुन्छ. हाम्रो देशमा अर्ग्यानिक कृषि पद्धति अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदा हुँदै पनि त्यस्तो कृषि पद्धति स्थापित भने हुन चुनौती देखिएको छ. अर्ग्यानिकका रूपमा कृषि उपज बेच्न मान्यता प्राप्त निकायबाट अर्ग्यानिक प्रमाणीकरण अर्थात सर्टिफिकेसनको अति आवश्यक हुन्छ. यो प्रक्रिया लामो, झन्झटिलो र खर्चिलो हुने हुँदा अर्ग्यानिक उत्पादन गर्नुभन्दा अर्ग्यानिक प्रमाणीकरण गर्न गाह्रो र महँगो पर्ने किसानहरूको अनुभव सुनिन्छ. ग्रामीण क्षेत्रका किसानको अर्ग्यानिक प्रमाणीकरण गर्ने निकायसँग सहज पहुँच नहुनु र अर्ग्यानिक उत्पादनको कबल गर्न नसक्नु पनि अर्ग्यानिक कृषि विस्तारका लागि महत्वपूर्ण समस्याका रूपमा अगाडि देखा परेका छन्। सरकारले अर्ग्यानिक कृषि उपजको निर्यात कार्यका लागि वैदेशिक बजार खोज्ने तथा अर्ग्यानिक प्रमाणीकरण र ढुवानीका लागि कृषि समूह अथवा सहकारीलाई विशेष सुविधा उपलब्ध गराउनुपर्छ. रैथाने अर्ग्यानिक उत्पादन तरिकालाई सुधार गरी अर्ग्यानिक उत्पादन सम्बन्धित बहुआयामिक अनुसन्धानमा लगानी गर्नुपर्छ. सन् 1960 भन्दा पहिले नेपालमा प्राय सबै उपजहरू परम्परागत रूपमा नै प्राङ्गारिक नै थिए. क्रमशः विकास परियोजना, नेपाल सरकारको प्रयास र लगानी, विदेशमा गएर कृषि शिक्षा हासिल गरेर आएका विज्ञहरू, द्विपक्षीय र बहुपक्षीय दात्री निकायका विज्ञहरूको सल्लाह सुझाव आदि जस्ता प्रक्रियाबाट नेपालको कृषि पद्धति विस्तारै प्राङ्गारिकबाट आधुनिक अर्थात् रासायनिक पदार्थमा आधारित तर्फ परिवर्तन हुँदै गएको देखिन्छ. सन् 1970 अलिकति घनीभूत रूपमा कृषि रसायनको प्रयोग बढेको देखिन्छ. सन् 1987 पनि नेपालबाट हाम्रो मुख्य खाद्यान्न बाली धान निर्यात हुने गर्थ्यो. त्यसपछि भने क्रमिक रूपमा धान निर्यात बन्द भयो भने त्यसको आयात बढ्न थाल्यो. यो सँगै अन्य धेरै किसिमका खाद्य सामग्रीहरूको आयात समेत विस्तारै बढेर गइरहेको छ. नेपालमा रासायनिक कृषिले ज्वरो काट्दै गएको बेला अर्थात् विक्रम 2040 ताका विस्तारै अर्ग्यानिक कृषिको बहस र पैरवी भने शुरू गरेको देखिन्छ. केही संस्थाहरू प्राङ्गारिक कृषिकै प्रबन्धनका लागि स्थापना हुँदै गए र आफ्ना कार्यक्रम त्यसै अनुसार अगाडि बढाउँदै लगे पनि विश्व रंगमञ्चमा भने प्राङ्गारिक कृषिले एक किसिमको अभियान फैलाउन सक्यो. यसको असर नेपालमा पनि पर्दै गयो र नेपाल सरकारले पनि आफ्नो कार्यक्रममा प्राङ्गारिक कृषिलाई पनि केही समेट्न थालेको देखिन्छ. तर यसले सार्थकता नपाएको पनि अवश्य भान्नुहुन्छ. त्यसका अहिले नै पूर्णरूपमा अर्ग्यानिक वा रासायनिक तर्फ लैजानुपर्ने अवस्था त देखिँदैन, तर पनि रासायनिक मल र विषादी कम प्रयोग भइरहेका हिमाली तथा पहाड़ी जिल्लालाई विस्तारै अर्गानिक कृषितर्फ उन्मुख गराउन सकिन्छ। आन्तरिक र विश्व बजारमा बढ्दै गएको अर्गानिक कृषि उपजको मागको फाइदा नेपाली किसानले लिन सक्नुपर्छ। हाम्रा दुई छिमेकी मित्र राष्ट्रमा अर्गानिक तरकारी, फलफूल, चिया, कफी, मसला जन्य वस्तु तथा जडीबुटीको उत्पादन गरी निर्यात बढाएर देशको व्यापार घाटा कम गर्न सकिन्छ। देशलाई अर्गानिक उत्पादनतर्फ लानु अति आवश्यक छ। बढ्दो उत्पादन लागत, रासायनिक मल तथा विषादीको प्रयोगले जीव जनावर तथा वातावरणमा पर्दै गइराखेको नकारात्मक असर, उत्पादन सामग्रीको अभाव, भौगोलिक विकटताले रासायनिक उत्पादन सामग्रीको वितरणमा अप्ठ्यारो र कृषि कर्मबाट किसानको खस्कन्दो आमदानी जस्ता कारणले देशमा रासायनिक कृषि पद्धतिको विकल्प खोज्नुपर्ने बेला आएको छ। अर्गानिक कृषि पद्धति नेपाली किसानको जीवनस्तर सुधार्न र समग्र कृषिको दिगो विकासका लागि महत्वपूर्ण साबित हुन सक्छ। हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ, आज हामीसँग जैविक खेती प्रवर्धनकर्ता अर्थात् प्रवर्धक विमल कुमार भट्टराई हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ?
8: आराम छ।
7: अहिले के केमा व्यस्त हुनुहुन्छ यहाँ चाहिँ?
8: अहिले अब यही यो ओडब्ल्युडिसी भन्छ यसलाई, ओरिजिनल वेस्ट डिकम्पोजर। यसले चाहिँ जुन किसानहरूलाई फाइदा हुन्छ त्यो मैले गत छ वर्षभन्दा बढीदेखि चाहिँ मैले यसको प्रयोग गरेर यसबाट जुन मैले अनुभवहरूले त्यसको फाइदा चाहिँ देशभरिका किसान दाजुभाइ दिदीबहिनीहरूले पाउन् भन्ने मेरो उद्देश्य हो। अहिले त्यसैको प्रवर्धनमा चाहिँ म अहिले समय दिइरहेको छु।
7: पक्कै पनि निकै महत्वपूर्ण विषय। यहाँले केही वर्ष अगाडि हामीले मैले पनि यहाँको घरमै पुगेर पनि यो हेरेको पनि थिएँ र यहाँले बढाउँदै गर्नुभएका जुन यसलाई चाहिँ यो मल्टिप्लाई गरेर चाहिँ धेरै संख्यामा बनाउने र यसलाई चाहिँ निशुल्क रूपमा समेत किसानलाई दिने काम पनि गर्नुभएको थियो, त्यो विषयमा पनि हामी प्रवेश गरौँला। विशेष यो चाहिँ ओडब्ल्युडिसी यहाँले भन्दै गर्दा वेस्ट डिकम्पोजर भनेर किसानको सहयात्रीको रूपमा यसलाई अगाडि बढाउन खोज्नु भएको छ, वास्तवमा यो चाहिँ कसरी आयो, यहाँले चाहिँ कसरी ल्याउनु भयो, वास्तवमा यो चाहिँ के हो, किसानले बुझ्ने गरेर बताइदिनुहोस् न।
8: यो भारतको केन्द्रीय सरकारको कृषि मन्त्रालय अन्तर्गत एउटा अफिस छ, राष्ट्रिय जैविक खेती केन्द्र, दिल्लीको नजिकै गाजियाबादमा छ त्यो। त्यहाँको चाहिँ अब जस्तो अफिसको नामैबाट बुझिन्छ, जैविक खेती प्रवर्धन गर्ने, त्यसको प्रविधि चाहिँ कृषकहरूलाई हस्तान्तरण गर्ने, यस्ता काम गर्ने अफिस हो त्यो। त्यसको चाहिँ डाइरेक्टर हुनुहुन्थ्यो डाक्टर कृष्ण चन्द्रा भन्ने, उहाँ चाहिँ माइक्रोबायोलोजिस्ट हो पढाइले र कृषि वैज्ञानिकको रूपमा उहाँले धेरै अनुसन्धान गर्नुभयो। अनुसन्धान गर्दै जाँदाखेरि चाहिँ किसानहरूको एउटा समस्या के थियो भने जुन मललाई कुहाउनलाई चाहिँ जुन समय बढी लागिरहेको थियो त्यसलाई कसरी छोट्याउने भन्ने उहाँ चाहिँ त्यो अनुसन्धानमा चाहिँ लाग्दै गर्दाखेरि लोकल गाईको गोबरहरूबाट चाहिँ उहाँले चाहिँ केही ब्याक्टेरियाहरूलाई आइसोलेट गर्नुभयो र त्यसबाट चाहिँ किसानहरूलाई चाहिँ पहिला जेलको फर्ममा थियो, अहिले लिक्विड फर्ममा आइसकेको छ, किसानहरूलाई चाहिँ वितरण गर्ने काम शुरू गर्नु उहाँले। र आज चाहिँ यो भारत वर्षभरि मात्रै होइन, अब नेपाल लगायत संसारका धेरै देशमा चाहिँ यो पुगेर प्रयोग भइरहेको छ यसको, र यसबाट चाहिँ जुन फाइदा हुन्छ र यसको लागत खर्च धेरै नै कम छ। सबभन्दा कुरो के हो भने किसानको यसले चाहिँ गर्ने के हो भने यसमा भएका जुन सूक्ष्म जीवाणुहरू छन् ब्याक्टेरियाहरू, तिनीहरूले चाहिँ किसानको खर्च घटाइदिन्छ। सबभन्दा ठूलो कुरो खर्च घटाउने, रासायनिक मलको प्रयोगहरू घटाउँदै जाने र अब किसानमा चाहिँ यदि चाहिँ अब प्रयोग गर्ने साहस छ भने पहिलो वर्षदेखि नै रासायनिक मल चाहिँ प्रयोगै नगरेर पनि चाहिँ खालि जैविक मलको प्रयोगले मात्रै पनि उत्तिकै उत्पादन लिन सक्ने, यस्ता धेरै कुराहरू यसबाट गरिरहेको छ। र यसमा चाहिँ करिब 80 बढी ब्याक्टेरियाहरू छन्, यसमा फंगस पनि छ ब्याक्टेरियाहरू पनि छ, है सबै हाम्रा हाम्रो किसानको लागि लाभदायक ब्याक्टेरियाहरू छन्। अनि त्यो ब्याक्टेरियाहरूले चाहिँ गएर जुन किसानलाई फाइदा दिन्छ, माटोमा गएर मल कुहाउनलाई होस्, माटोमा गएर चाहिँ अब चाहिँ खेता अघि तपाईँले भने यस्तै खेतालाको सितेको खेतालाको काम गर्ने, पातहरूमा छर्किने, यसका विविध प्रयोगहरू छन्, त्यसको बारेमा चाहिँ हामी कुरा गर्दैनौँ।
7: सर, यहाँले भनिराख्नु भएको छ जस्तो यो प्रोडक्ट चाहिँ संसारभरि नै धेरै देशहरूमा पुगेको छ भन्दै गर्दा त्यो बीचमा चाहिँ विशेष गरी फर्टिलाइजर कम्पनीहरूले डाक्टर कृष्णचन्द्रलाई चाहिँ अलिकति अप्ठ्यारोमा पार्ने यो चाहिँ होइन भनेर पनि त्यो खालको न्युज पनि आएको थियो बीचमा चाहिँ
8: हो। त्यसमा चाहिँ के भएको थियो भने अब यो के छ भने यसको प्रयोग त्यसको पछाडि अर्कै कुरो छ। यसको प्रयोग धेरै हुन थालेपछि के भने किसानहरूले चाहिँ रासायनिक मल किन्न छोडे, रासायनिक विषादीहरू किन्न छोडे, अनि त्यसका व्यापार गर्ने चाहिँ केही अब स्वार्थी मानिसहरूलाई चाहिँ यसले चाहिँ नोक्सान हुन थाल्यो र उनीहरूले चाहिँ अनेक प्रपञ्च गरेर चाहिँ डाक्टर कृष्ण चन्द्रलाई चाहिँ त्यहाँबाट चाहिँ त्यो पदबाट हटाएर चाहिँ 2 जति चाहिँ दिल्लीमा कृषि मन्त्रालयमा चाहिँ थन्काएर राखिदिए। उहाँ 2019 अगस्तदेखि कुरा हो यो, अनि 2021 अगस्तमा चाहिँ उहाँ रिटायर हुनुभयो। त्यही बीचमा चाहिँ उहाँले पनि आफ्नो केही विश्वासिलो किसानहरूलाई चाहिँ आफ्नो एउटा कम्पनी खोल्न लगाएर चाहिँ आफ्नो प्रविधि चाहिँ उहाँले चाहिँ मदर कल्चरको रूपमा चाहिँ त्यहाँ दिन थाल्नुभयो र त्यो कम्पनीबाट चाहिँ किसानहरूलाई वितरण हुन थाल्यो। तर त्यहाँ पनि चाहिँ अहिले चाहिँ केही किसान के अरे त्यहाँका कर्मचारीहरूले चाहिँ अब के अलिकति बदमासी गरेर अहिले त्यो कम्पनीबाट पनि छोडेर चाहिँ अहिले अर्को कम्पनीसँग गरेर गर्नुभएको छ र त्यसमा चाहिँ अहिलेको बोटलहरूमा चाहिँ उहाँको फोटो पनि छ, उहाँको नाम पनि लेखिन्छ र त्यो चाहिँ ओरिजिनल हो, अरू चाहिँ अब डुप्लिकेट भनेर माने हुन्छ।
7: जस्तो अहिले हामीले लिएको चाहिँ यो मदर प्लान्टको रूपमा मदर कल्चरको रूपमा यो चाहिँ मल्टिप्लाई गरेर जति पटक पनि लम्ब्याउन सकिने
8: जिन्दगीभरि तपाईँले यसलाई चाहिँ यो दहीको ज्वरन जस्तै हो, जस्तो दहीको ज्वरन तपाईँको घरमा एकचोटि आइसकेपछि त्यसलाई चाहिँ तपाईँले चाहिँ सदुपयोग गरेर चाहिँ प्रयोग गरिरहनु भयो भने
7: जिन्दगीबाट
8: चल्छ, फेरि तपाईँले पैसा माग्न जानु पर्दैन अथवा किन्नु दही बाहिरबाट किनेर ल्याउनु पर्दैन। त्यस्तै हो यो पनि तपाईँले चाहिँ यसलाई मल्टिप्लाई गर्ने र मल्टिप्लाई गरेको चाहिँ त्यसबाट अलिकति बिउ राख्ने अनि त्यसबाट फेरि अर्को मल्टिप्लाई गर्ने अर्को मल्टिप्लाई गर्ने गरेको गरे तपाईँले चाहिँ प्रयोग गर्नुहोस् मल्टिप्लाई गर्नुहोस्।
7: विभन सर यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, हाम्रा किसान विशेष गरी कृषिमा चासो राख्ने दर्शक श्रोताहरूले पनि सुनिराख्नु भएको छ। जस्तो यो भन्दै गर्दा अहिले हामीलाई चाहिएको लागत कम, उत्पादन बढी र हाम्रो उत्पादन चाहिँ स्वस्थकर हुनुपर्छ, पोषण वर्धक हुनुपर्छ भन्ने कुरा हामी सबैको यही नै चाहना छ, यही नै पूरा गर्नको लागि यो चाहिँ सक्षम छ भनेर यहाँले भनिराख्नु भएको छ। यो भन्दै गर्दा अब यसको विशेष गरी प्रयोगकर्ताहरूको रेस्पोन्स राम्रो पाउनु भएको छ है?
8: एकदमै
7: यहाँले भन्नुभएको छ 73 जिल्लामा नेपालमा पुर्याइसकेको छु भन्नुभएको छ।
8: म मार्फत मात्रै, म जस्ता अरू पनि अभियन्ताहरू हुनुहुन्छ यसमा लागिरहनु भएको, म मात्रै छैन। अहिले अब यसको फेरि कस्तो छ भने अब मैले कसैलाई दिएँ भने मैले मानिलिउँ तपाईँलाई नै दिएँ, तपाईँले पनि फेरि अरूलाई दिन मिल्नु सक्छ। सात दिनपछि तपाईँले त्यसलाई मल्टिप्लाई गरेको सात दिनपछि तपाईँले पनि त्यसबाट चाहिँ 1 लिटर 5 लिटर जति तपाईँलाई दिनु मन लाग्छ तपाईँले दिनुभयो, जसले लान्छ फेरि उहाँले बनाउनु भयो, फेरि उहाँले पनि आफूले बनाएर फेरि अरूलाई पनि दिनु, यसरी चाहिँ बाँड्न एकले अर्कालाई अर्कोले अर्कालाई यसरी चाहिँ यो नेटवर्क बन्छ, यो जसले जसलाई पनि बाँड्न मिल्छ, यति सजिलो कुरो छ यो। अनि यति सस्तो भनौँ न, जस्तो उदाहरणको लागि अहिले 100 लिटर बनाउनलाई चाहिँ पहिला 1 किलो भेली भन्नुहोस् सक्खर भन्नुहोस् या गुण भन्नुहोस् हाल्नु पर्थ्यो भने अहिले उहाँले चाहिँ फेरि त्यो अहिले वैज्ञानिकले कृष्ण डाक्टर कृष्ण चन्द्रले अहिले त्यसमा पनि फेरि चाहिँ उहाँले चाहिँ सुधार गरेर अहिले 100 लिटरको घोल बनाउनु छ भने जम्मा आधा किलो चाहिँ सक्खर हाले पुग्छ। गर्दाखेरि अहिले बजारको भाउमा चाहिँ तपाईँले चाहिँ 100 रुपियाँ किलो किनेर ल्याउनुभयो भने पनि, काठमाडौँको म कुरा गर्दैछु, 100 रुपियाँ किलोमा किनेर ल्याउनुभयो भने पनि 100 लिटर बनाउँदाखेरि तपाईँले जम्मा चाहिँ 50 रुपियाँ पर्नुको मतलब चाहिँ 1 लिटरको 50 पैसा पर्यो। अब मलाई र त्यति धेरै चाहिँ ब्याक्टेरिया र चाहिँ फङ्गसहरू छ त्यहाँभित्र, जस्तो उदाहरणको लागि भनौँ न नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाहरू 4 किसिमको छ, राइजोबियम, एसिटोब्याक्टर, एजोटोब्याक्टर, एजोस्पोरिलियम भन्ने, अनि फङ्गस छ ट्राइकोडर्मा, त्यसपछि तपाईँको चाहिँ बेभेरिया बेसियाना छ, अनि अब अरू ब्याक्टेरियाहरू चाहिँ सुडोमोनस क्लोरोसेन्स छ, तपाईँको ल्याक्टोबेसिलस ग्रुपहरूको ब्याक्टेरियाहरू छ। अनि यो मैले भनेर मात्रै होइन कि यसको ल्याब रिपोर्टहरू नै तपाईँहरूले आफैले पनि हेर्न सक्नुहुन्छ, युट्युबमा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ है। अब यति धेरै किसिमको ब्याक्टेरियाहरू कार्बन फिक्सिङ ब्याक्टेरियाले थपेको छ, के अरे फोटोसिन्थेसिस ब्याक्टेरिया थपेको छ, यी सबै ब्याक्टेरियाहरूको ल्याब रिपोर्टहरू पनि छ है। अनि यति धेरै ब्याक्टेरियाहरू चाहिँ तपाईँले अलग अलग ब्याक्टेरिया पाउनुहुन्छ बजारमा, अहिले पनि गएर किन्नुभयो भने तपाईँले पाउनुहुन्छ, त्यो सबै ब्याक्टेरियाहरू त तपाईँले किन्नतिर लाग्नु तपाईँ 20,000 रुपियाँ खर्च हुन्छ, जबकि तपाईँले चाहिँ अब यो आफैले पनि बगाउनु भयो भने पनि अब
7: करिब करिब निशुल्कै कुरा पनि भयो। यो सुरुमा यो मदर कल्चर लिँदा चाहिँ थोरै पैसा लाग्ने हो, त्योभन्दा पछाडि कहिले चाहिँ तिर्नु
8: पर्दैन, खालि गुणको खर्च मात्रै हो यसको, यसमा यसलाई मल्टिप्लाई गर्नलाई जुन खर्च लाग्ने भनेको यसको गुणको मात्रै, अब पानीको हिसाब नगरौँ, अब कल्चर त भइहाल्यो
7: एउटा ड्रम या
8: ड्रम त अब यसको प्लास्टिकमै ड्रममा बनाउनु पर्ने हुन्छ, एउटा चाहिँ त्यो कन्डिसन छ, कारण के भने फलामको ड्रममा अथवा सिमेन्टको ड्रम उसमा हौदीहरूमा बनाउनु भयो भने ट्याङ्कहरूमा बनाउनु भयो भने यसमा भएका ब्याक्टेरियाहरूले चाहिँ तिनीहरूलाई चाहिँ बिस्तारै बिस्तारै कुटु कुटुको खाएर जस्तो गरेर चाहिँ त्यसलाई चाहिँ त्यो कन्टामिनेटेड गरिदिन्छ, त्यो प्योर रहँदैन, त्यसैले गर्दाखेरि चाहिँ प्लास्टिकको ड्रममै हो, त्यो चाहिँ एउटा चाहिँ कन्डिसन छ, र चलाउनलाई पनि काठको डन्डा अथवा चाहिँ प्लास्टिकको डन्डाले चलाउनु। अब बनाउने विधिको बारेमा पनि अब तपाईँले भन्नुहुन्छ भने म अलिकति त्यसको बारेमा पनि
7: अलिकति यो कुराकानी गरौँ, अनि यहाँभन्दा पछाडि चाहिँ यहाँले अभियानमा जुन नाराको कुरा गर्नुभएको छ हामी त्योभन्दा पछाडि मात्रै जान्छ।
8: हुन्छ, अब यो बनाउने विधि चाहिँ के हो भने जस्तो मैले दिएँ अथवा तपाईँले चाहिँ कतैबाट चाहिँ मदर कल्चरको रूपमा बोटल पाउनुभयो जुन तपाईँको हातमा छ, त्यसलाई चाहिँ मल्टिप्लाई गर्नलाई तपाईँको प्लास्टिकको ड्रम चाहिहाल्छ मैले भनिहालेँ। त्यसमा चाहिँ अब पानी तपाईँले पहिलोपटक चाहिँ बनाउँदाखेरि म्याक्सिमम 200 लिटर बनाउनु होला, त्योभन्दा अब तल 100 लिटर बनाए पनि भयो 50 लिटर बनाए पनि भयो 20 लिटर जति तपाईको चाहिँ अब भाँडोको क्षमता छ अथवा तपाईको इच्छा छ तपाईले आवश्यकता छ त्यसमा चाहिँ तपाईले त्यसको 0.5% चाहिँ तपाईले सफर हाल्नु हो पानीको भन्नुको अर्थ के भने तपाईले 100 लिटर पानीमा चाहिँ जम्मा आधा केजी सक्खर हालिदिए पुग्यो है र यो कल्चर हालिदिनुस् कल्चर या मदर कल्चर यो हालिदिनुस् त्यसमा जोरनको रूपमा अनि त्यसपछि चाहिँ काठको डण्डाले या प्लास्टिकको डण्डाले चाहिँ क्लकवाइज एन्टी क्लकवाइज जसरी चलाए पनि हुन्छ तपाईले चलाउनुस् र छोपेर राखिदिनुस् ताकि माथिबाट कुनै धुलो सुलोहरू यस्ता अथवा चाहिँ किरा फटेङ्ग्राहरू नपरुन् प्लस बरसातको पानीहरू पनि त्यसमा नपरोस् यसलाई खुल्ला ठाउँमा राखे पनि हुन्छ छायामुनि राखे पनि हुन्छ तपाईँको चाहिँ बरन्डाहरूमा पनि राखे हुन्छ कोठाभित्र चाहिँ भरसकी नराख्ने किनभने त्यसमा चाहिँ लाइट पनि चाहिन्छ त्यो ब्याक्टेरियालाई अलिकति हिट पनि चाहिन्छ त्यसले गर्दाखेरि चाहिँ भरसकै बाहिर उज्यालो ठाउँमै राखिदिनु होला र त्यसरी चाहिँ अनि त्यसपछि बिहान बेलुका प्रत्येक दिन कम्तीमा 2 मिनटदेखि 3 मिनट चलाइदिने त्यो पानीलाई चलाउँदै गर्ने छोपेर राख्ने
7: यो कति दिनसम्म गर्ने
8: त्यो म भन्दैछु अब 6 दिन भएपछि चाहिँ तपाईँको चाहिँ त्यो ब्याक्टेरियाहरूको चाहिँ संख्या चाहिँ अप्टिमम लेभलमा पुग्छ है र 7औं दिनदेखि तपाईँले त्यसलाई प्रयोग गर्न मिल्छ है अनि त्यो प्रयोग विधि पनि के छ भने तपाईँले 7 दिनदेखि 15 दिनको बीचको चाहिँ जुन घोल हो त्यसलाई चाहिँ तपाईँले चाहिँ ताजा घोल भन्ने नाम दिनुहोस् र त्यो 15 दिनभन्दा पछि हुँदै गएपछि के हुन्छ भने ब्याक्टेरियाहरूको संख्या चाहिँ ग्रोथ रेट जुन हो यिनीहरूको बिस्तारै घट्दै जान्छ ग्रोथ रेट चाहिँ यिनीहरूको कस्तो हुन्छ भने प्रत्येक 3 देखि 6 घण्टाको बीचमा चाहिँ यिनीहरूको संख्या चाहिँ डबल हुँदै जान्छ यो ब्याक्टेरिया त्यो चाहिँ जियोमेट्रिकल प्रोग्रेसनमा जान्छ अर्थात एकबाट 2 करोड 2 करोडबाट 4 करोड 4 करोडबाट 8 करोड 8बाट 16 त्यसरी चाहिँ यिनीहरूको संख्या वृद्धि हुँदै जान्छ र 7 दिनपछि चाहिँ उनीहरू स्टेबल हुन्छन् अलिकति र 15 दिनदेखि पछि चाहिँ उनीहरूको चाहिँ ग्रोथ रेट चाहिँ कम हुँदै जान्छ र त्यो पछि भन्छ 20 दिन 25 दिन 30 दिन पछिको चाहिँ तपाईँले त्यो सोल्युसन जुन घोल हो त्यसको चाहिँ ल्याब टेस्ट गराउनु अथवा लिटमस पेपरबाट पनि टेस्ट गर्नु हो भने चाहिँ तपाईँले त्यसमा चाहिँ पीएच लेभल चाहिँ कम पाउनुहुन्छ अर्थात त्यसमा एसिडको मात्रा चाहिँ बढ्दै जान्छ है तर एउटा फाइदा के हुन्छ भने जति पुरानो घोल भयो त्यसले चाहिँ डिकम्पोजिसनको कामलाई चाहिँ छिटो गरिदिन्छ अर्थात तपाईँहरूलाई फोहोरहरूलाई कुहाउनु पर्ने छ भने चाहिँ मलहरू छिटो बनाउनु छ भने चाहिँ पुरानो घोलले चाहिँ छिटो बनाइदिन्छ ताजा घोलको तुलनामा र अरू कामलाई चाहिँ जस्तो माटोमा बगाउने पातहरूमा छर्किने बोट बिरुवाहरूमा छर्किने कामहरूको लागि चाहिँ यसले चाहिँ बेस्ट काम गर्छ 7 दिनदेखि 15 दिनको घोलले
7: भनेपछि जस्तो किसानहरूले चाहिँ त्यो समयमा स्प्रे गर्नुपर्ने समय यो चाहिँ छ भनेर चाहिँ त्यही अनुसार तयारी गरेर बनाउनु पर्थ्यो यो चाहिँ आफूले ठ्याक्कै सेड्युल चाहिँ मिलाउनु
8: पर्छ हजुर हजुर त्यसरी नै छ अनि यसले चाहिँ खालि यो अब खेतीबालीहरूमा मात्रै कृषिमा मात्रै काम गर्ने होइन तपाईँको चाहिँ कोठाहरूमा चाहिँ तपाईँले भुइँ पुछ्नलाई पनि यसलाई चाहिँ अलिकति मिलाएर चाहिँ भुइँ पुछ्ने पानीमा अलिकति मिलाइदिनुहोस् त्यो पानी चाहिँ यसले चाहिँ भुइँ पुछ्ने काम गर्नुहोस् टोयलेट सफा गर्नुहोस् तपाईँले चाहिँ बाहिरबाट चाहिँ क्लिनिङको चाहिँ कमोडहरू चाहिँ सफा गर्ने चाहिँ काम यसैले गरिदिन्छ तपाईँले किनेर ल्याइरहनु पर्दैन गाईवस्तुलाई नुहाइदिने काम गर्नुहोस् गोठहरूमा चाहिँ छर्किने काम गरिदिनुहोस् भित्तामा छर्किनुहोस् भुइँमा छर्किनुहोस् जतातिर पनि तपाईँले छर्किदिनुहोस् त्यो पनि काम हुन्छ प्लस गाईवस्तुहरूलाई खुवाउन पनि मिल्छ गाईहरू होस् भैँसी होस् बाख्राहरू हुन् तपाईँले खुवाउने मात्रा पनि छ त्यो जस्तो गाईहरूलाई खुवाउनु पर्ने भयो भने तपाईँले चाहिँ 100 ml चाहिँ प्रत्येक दिन चाहिँ पानीमा मिलाएर दिनुहोस् त्यसबाट सुरु गर्नुभयो भने म्याक्सिमम 500 ml पर डेको हिसाबले तपाईँले दिने गर्नुहोस् इन्डियामा रिसर्चबाट चाहिँ के पाइयो भने चाहिँ 20 दिनदेखि 42 दिनसम्ममा चाहिँ दुध चाहिँ बढ्न थाल्यो गाईहरूको उनीहरूको चाहिँ डाइजेस्टिभ सिस्टम चाहिँ राम्रो भयो है अनि उनीहरूले बढी चाहिँ गाईवस्तुहरूले चाहिँ बढी खान थाले र दुधको रूपमा कन्भर्ट जुन भयो त्यो खाना बढी खाएको त्यो चाहिँ तपाईँको 200 ml चाहिँ 1 लिटरसम्म चाहिँ गाईको चाहिँ दुध बढेको पनि पाइयो र उनीहरू चाहिँ स्वस्थ त्योभन्दा पनि सबभन्दा राम्रो कुरा गाईहरू स्वस्थ हुन थाले अनि बाख्राहरूको पनि त्यही स्वस्थ हुने र प्रजनन पनि अब यी नेपालमा नि मकाउँडा लिएर गएकाहरू किसानहरू 2-3 जना किसानहरूको चाहिँ एउटा मात्रै पाठापाठी जन्मिनेको कसैको 2 जन्मेको छ कसैको 3 जन्मेको छ एउटै बाख्राहरू त्यस्तो पनि भएको छ त्यसरी पनि किसानहरूलाई चाहिँ लाभ दिइरहेको छ अर्को कुरा तपाईँको यसबाट चाहिँ दही जमाउन पनि मिल्छ हेर्नुहोस् सुन्दाखेरि चाहिँ अचम्म लाग्ने कुरो हो यसमा ल्याक्टिक बेसिलस ग्रुपहरू छ यो जुन दहीमा पाउने ब्याक्टेरियाहरू हो त्यो ब्याक्टेरिया यसमा हालेको छ तपाईँले दही नै यसबाट शुद्ध पानीमा चाहिँ उ गरेर बनाउनुहोस् र त्यसबाट चाहिँ के 1 चम्चा जस्तो चाहिँ दुधमा चाहिँ दहीको जसरी जोरन हाल्छ त्यसरी नै घाल गर्नुहोस् दही पनि जम्छ होइन
7: दही पनि बढाउन सकिने भयो यसमा
8: सकिन्छ
7: दुधको मात्रा कम भए पनि
8: हजुर
7: यो र अलिकति दही राखिदिएपछि भयो
8: दही राख्नै
7: दही पनि परेन
8: परेन यसैबाट यसले भन्दा दही राख्नै पर्दैन दहीमा हुने दहीमा दही किन जम्छ भने दहीमा भएको ब्याक्टेरियाले त्यो जमाउने होइन त्यही ब्याक्टेरिया यसमा छ है त्यसरी चाहिँ तपाईँलाई चाहिँ दही पनि जमाउने काम अनि बिउ उपचार गर्न मिल्छ यसबाट बेर्ना उपचार गर्न मिल्छ माटो उपचार गर्न मिल्छ नर्सरीको माटोहरू गर्नुहोस् या खेतको माटोहरू गर्नुहोस् अनि तपाईँले चाहिँ उब्जनी बढी लिनको लागि चाहिँ अब कसरी उब्जनी बढी लिने भनेर भन्दाखेरि चाहिँ अब उहाँको सिफारिस डाक्टर कृष्ण चन्द्रको सिफारिस चाहिँ के छ भने एक एकड अर्थात हाम्रो पहाड़को आठरो पनि तराईको बाह्र कट्ठा बराबरको क्षेत्रफलमा तपाईँले चाहिँ पानी लगाउँदाखेरि जब खेतमा हामीले पानी लगाउँछौँ चाहे धान बाली होस् चाहे गहुँ बाली होस् चाहे मकै बाली होस् जेमा पनि हामीले पानी लगाउँछौँ त्यो पानी लगाउँदाखेरि त्यो सँगसँगै चाहिँ यसलाई चाहिँ एकपटकमा चाहिँ त्यति एक एकड क्षेत्रफलमा 1000 लिटरको दरले चाहिँ तपाईँले बगाइदिनुभयो भने पटक पटक गरेर वर्षभरिमा 10000 लिटर बगाइदिनुभयो भने त्यहाँ असंख्य गणेलाहरू चाहिँ तपाईँले चाहिँ पाउनुहुन्छ एक वर्षपछि गणेलाहरू र त्यो गणेलाहरूको संख्या जति बढी भयो त्यति माटो फुकुलो हुन्छ तपाईँको चाहिँ माटोमा चाहिँ यिनीहरू गणेलाहरू माथि तल पालबाट माथि आउने फेरि तल जाने गर्दाखेरि चाहिँ जुन गणेलाहरूले चाहिँ पाल बनाउँछ त्यसबाट चाहिँ हावाहरू चाहिँ माटोभित्र जाने बाटो एउटा पाउँछ अर्को कुरा आकाशबाट परेको पानी होस् अथवा चाहिँ तपाईँले हामीले हालेको पानी होस् बगाएको पानी होस् त्यो चाहिँ तल गएर चाहिँ वाटर रिचार्ज पनि राम्रो हुन्छ अनि मोइस्चर लेभल पनि तपाईँको चाहिँ बढ्दै जान्छ त्यसले गर्दा के हुन्छ भने किसानहरूको चाहिँ त्यही खेतमा पहिला चाहिँ अब एउटा बालीको लागि चारचोटि पानी लगाउनु पर्थ्यो भने दुईचोटि मात्रै लगाए पनि पुग्ने हो किनभने त्यहाँ मोइस्चरको लेभल माथि नै छ वाटर रिटेन्सन कपासिटी चाहिँ माटोको बढाइदिन्छ यसले गर्दाखेरि है भने जलग्रहण क्षमता नेपालीमा भनौँ न जलग्रहण क्षमता चाहिँ बढाइदिन्छ अनि जति तपाईँको चाहिँ माटोमा चिसान भयो त्यसमा त तपाईँले चिसान छँदैछ भने त तपाईँले त फेरि पानी लगाइदिनु परेन नि त त्यसले गर्दा किसानको खर्च उहाँको उद्देश्य चाहिँ डाक्टर कृष्ण चन्द्रको उद्देश्य चाहिँ के छ भने किसानको जसरी हुन्छ खर्च चाहिँ कम गराइदिने र उब्जनी बढाएर चाहिँ आमदानी बढाउने अनि त्यो बीचको मार्जिन चाहिँ तपाईँले चाहिँ अब तपाईँले बजार भाउ त तपाईँले नियन्त्रण गर्न सक्नुहुन्न किसानले नियन्त्रण गर्न सक्दैन बजारमा त तपाईँले जति व्यापारीले अथवा चाहिँ बजारले मूल्य तोकेको हुन्छ त्यतिमा तपाईँले बेच्नुपर्ने हुन्छ भनेपछि त आज किसानले चाहिँ किसान खेतीबाट चाहिँ अलिकति टाढा हुन थालेको एउटा कारण के हो भने चाहिँ मार्जिन त्यसमा चाहिँ प्रफिट मार्जिन कम छ
7: उत्पादन लागत बढी छ
8: उत्पादन लागत बढी छ हो अब यसले चाहिँ उत्पादन लागत यति घटाइदिन्छ कि तपाईँले कल्पना र आज तपाईँले चाहिँ त्यो खेतमा 10000 लिटर एक वर्षमा बगाइदिनु भयो भने एक एकडमा अर्थात आठ रोपनी क्षेत्रफल बराबरमा तपाईँले 10000 लिटर बगाइदिनु भयो भने त्यही जग्गामा चाहिँ अर्को वर्ष 5000 लिटर र तेस्रो वर्षदेखि 2500 लिटर मात्रै हालिदिने गर्नुहोस् तपाईँको रासायनिक मलको पनि तपाईँलाई विश्वास लाग्दैन भने पहिलो वर्ष 50% मात्रै हाल्नुहोस् जति हालिरहनु भएको थियो दोस्रो वर्ष 25% हाल्नुहोस् तेस्रो वर्षदेखि रासायनिक मल चाहिँ प्रयोग गर्नु पर्दैन
7: निकै महत्वपूर्ण विषय यहाँले भनेर राख्नु भएको छ अनगिन्ती फाइदा छन् हामी धेरै यो विषयमा छलफल गरिराखेका छौँ समय अन्तिम खण्डमा आइसकेको छ यो हुँदै गर्दा चाहिँ सठिकमा अब चाहिँ यहाँले यही नै अर्थमा भन्नुभएको छ है सित्तैमा चाहिँ खेताला दिन्छु सित्तैमा लानुहोस् सित्तैमा काम गर्छ खेतालाले भनेर चाहिँ यही अर्थमै भन्नुभएको छ यहाँले है
8: हजुर अब यसमा भएका ब्याक्टेरियाहरू चाहिँ तपाईँलाई माटोमा गएपछि अथवा मलको रूपमा चाहिँ कुहेर चाहिँ त्यो तपाईँले मल जब चाहिँ खेतमा प्रयोग गर्नुहुन्छ भनेपछि त खेतैमा जाने हो त्यो बालीमै जाने हो या गमलाहरूमै जाने हो अनि त्यो खेतालाको रूपमा चाहिँ त्यो ब्याक्टेरियाले जुन तपाईँलाई काम गरेर चाहिँ जुन तपाईँलाई लाभ दिन्छन् नि त्यो चाहिँ तपाईँले चाहिँ अब अकल्पनीय लाभ पाउनुहुन्छ अनि यो यो यति यति कम मूल्यमा यति चाहिँ प्रभावशाली काम गर्ने तपाईँले चाहिँ अरू चिजहरू चाहिँ पाउनु गाह्रो छ मैले त्यही त्यही अर्थमा चाहिँ भनेको यसबाट चाहिँ लाभ लिनुहोस् होइन सम्पर्क गर्नुहोस् होइन मेरो सम्पर्क नम्बर पनि म भन्न
7: मिल्छ मिल्छ
8: मेरो सम्पर्क नम्बर चाहिँ 98512205777 हो
7: 98512205777
8: हजुर मलाई फोन गर्नुहोस् बिहान 8 बजेदेखि बेलुका 9 बजेको बिचमा कुनै पनि बेला मैले सम्पर्क गर्नुहोस् म कहाँ आउनुहोस् लिएर जानुहोस् अथवा चाहिँ म कहाँ आउन मिल्दैन भने पनि तपाईँ जुन जिल्लामा हो मेरो प्रयास हुनेछ तपाईँलाई त्यही जिल्लामा पनि मैले उपलब्ध गराइदिन सक्छु
7: अनि त्रिहत्तर जिल्ला भन्नुभएको
8: हजुर हजुर
7: पुगिसक्यो
8: डोल्पा पुग्या छ मुस्ताङमा पुग्या छ स्याउ कृषकहरूले लग्नु भएको छ अब जुम्ला पुग्या छ अब अरू बाजुरा र मुनाङ मैले सम्झेसँग अनि कालीकोट र अर्को एउटा कुन जिल्ला अछाम सायद गएको छ है
7: अरु
8: अदरवाइज सबै पूर्वदेखि पश्चिमसम्मको सबै जिल्लामा चाहिँ म मार्फतै पुगिरहेछ अब म जस्ता अन्य पनि अभियन्ताहरू हुनुहुन्छ यसमा लागिरहनु भएको उहाँहरू मार्फत सायद त्यहाँ पनि पुगेको होला मैले भन्न सकिन्छ
7: निकै महत्वपूर्ण विषय सर यहाँले भनिराख्नु भएको छ हाम्रो समय चाहिँ सकिसकेको छ यो प्रयोग पछाडि चाहिँ किसानहरूको ठ्याक्कै प्रतिक्रिया कस्तो छ त्यो चाहिँ हामी पक्कै पनि कुनै दिन गएर त्यहाँ उहाँको आवाज भिजुलाइज कुराहरू पक्कै पनि गर्नेछौँ हामी यहाँप्रति कृतज्ञ छौँ किनकि निशुल्क रूपमा पनि यसरी अभियान चलाएर चाहिँ किसानलाई सहयात्री बन्ने प्रयासमा यहाँ निरन्तर रूपमा लाग्नु भएको छ हामी फेरि पनि यहाँप्रति कृतज्ञ छौँ र यो निरन्तर अभ्यासलाई अगाडि बढाइराख्नु होला फेरि पनि धन्यवाद भन्दै यहाँलाई शुभकामना पनि दिन चाहन्छौँ हजुर हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ आज हामीले जैविक खेती प्रबन्धनका कुराहरू गर्दै गर्दा विकल्प सहितका कुराहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरेका थियौँ आज हामीले खोजेको ठ्याक्कै यही हो उत्पादन लागत कसरी घटाउन सकिन्छ र हाम्रो उत्पादन चाहिँ कमभन्दा कम रसायन युक्त हुन् अथवा चाहिँ रसायनको प्रयोग नभइकन पनि हामीले उत्पादन गर्न सकिन्छ जैविक खेती प्रबन्धन कसरी गर्न सकिन्छ र विशेष गरी विकल्प चाहिँ के छन् भन्ने खालको महत्वपूर्ण विषयमा आजको सन्दर्भ जोड्दै थियौँ पक्कै पनि यहाँहरूलाई आजको कुराकानी अझै बढी उपलब्धिमूलक लाग्यो होला यदि कन्फ्युज रहनुभयो भने हामीले आजका अतिथिको नम्बर पनि सेयर गरेका छौँ अझै कन्फ्युज हुनुभयो भने नम्बर टिप्न भ्याउनु भएको छैन भने हामीले हटलाइन नम्बरको रूपमा यहाँहरूलाई पटक पटक सेयर पनि गर्ने गरेका छौँ 98510 97192 यो सेल नम्बरमा चाहिँ यहाँहरूले टेलिफोन एसएमएस गरेर आफ्ना गुनासाहरू समस्या राख्न सक्नुहुन्छ यहाँहरूका समस्याहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विज्ञसम्म पुर्याउने सम्बन्धित निकायसम्म पुर्याउने काममा प्रतिबद्ध छौं कटिबद्ध छौं भन्दै असीम सापरेहरूको माझबाट विदा हुने अनुमति माग्छु स्वदेशमै रहौं कृषि कर्म गरौं नमस्कार।

0: निमन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा टाङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा टाङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
2: रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्जर फेन्स।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
1: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के कि नि, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेष

0: विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल फुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904668 98692695998।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने। सरकारले पुरानो ऋण तिर्नका लागि फेरि नयाँ ऋण लिने क्रम बढ्दै। दशैं तिहार लक्षित गर्दै रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष स्थापना। रामेछापमा लक्षित वर्गको स्वास्थ्य बीमा प्रिमियम जनस्वास्थ्य कार्यालयले तिरिदिने। र आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10 बजेदेखि दिउँसो 1 र 2:30 बजेका लागि सार्दै अन्तत आजका लागि स्थगित भएको छ। धेरै क्लस्टर उम्मेद्वारहरूको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारहरूको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै खुलातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिनुभएकी लक्ष्मी परियारले उम्मेद्वारी फिर्ता लिनुभएको छ। मतदान अघि नै तीनजना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ सभा उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यक्ष अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखिएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल ग्राहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर गर्नु पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अप्नाउन, राजस्वको दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ। नेकपा एमाले मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताउनुभएको छ। उहाँका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिको उपस्थिति रहनेछ। मंगिर 26 गते वडा र पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताउनु भएको छ। नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ। वैदेशिक रोजगारी क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र लाइसेन्स जारी गरेको खुलासा भएको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुखसहित 7 जना विरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको मिली मतमा 2077 साल मंगिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखिएको छ। यस्तै अनुत्तीर्ण भएकाहरूको नतिजा सच्याइएको र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कृत्य कागजातको आधारमा लाइसेन्स उपलब्ध गराइएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसी राम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डे, इन्स्पेक्टर गणेश ग्यावली र सही हुमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै आरोप पत्र दायर गरेको छ। दशैं तिहार जस्ता चाडपर्वको लागि सवारी आवागमन र यात्रुको संख्या वृद्धि हुन थालेको बेला रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। हिजोदेखि नै सञ्चालनमा ल्याइएका यात्रु सहायता कक्षमा मन्थलीको देवकोटा चोक, सेलेघाट र खिम्ती रहेका छन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा यात्रु सहायता कक्षमा सेवा प्रवाह गर्नेछन्। यात्रु सहायता कक्षले चाडबाडमा क्षमताभन्दा बढ़ी यात्रु हालेर गुड्ने सवारी साधनहरू, बढ़ी भाड़ा असूल गर्ने सवारी साधनहरूको अनुगमन, गुनासो सम्बोधन र सज्जीकरण गर्नेछ। गैर कानूनी रूपमा सवारी सञ्चालन भएको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने, सचेतना गर्ने लगायतका कार्य पनि गर्ने बताइएको छ। आर्थिक अवस्था, सामाजिक परिस्थितिका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहन सक्ने रामेछापका लक्षित वर्गलाई स्वास्थ्य बीमामा समेट्ने महत्वपूर्ण पहल अघि बढ़ाइएको छ। रामेछापमा स्थायी बसोबास गर्ने सीमान्तकृत लोपनमुख समुदाय, महिला स्वास्थ्य स्वयंसेविका, आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ख वर्ग लगायतका लक्षित वर्गको स्वास्थ्य बीमा अब जनस्वास्थ्य कार्यालय रामेछापले नै प्रिमियम रकम भुक्तानी गरिदिने भएको छ। यसका लागि जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय रामेछाप बीच आज द्विपक्षीय सम्झौता भएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिनुभएको छ। सम्झौता अनुसार तोकिएका लक्षित वर्गका व्यक्तिहरूले नयाँ स्वास्थ्य बीमा गर्दा वा यसअघि गरिएको स्वास्थ्य बीमा नवीकरण गर्दा लाग्ने प्रिमियम रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिनेछ। स्वास्थ्य उपचार आवश्यक पर्दा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने तथा उपचारको खर्च जुटाउन कठिन हुने अवस्थाका नागरिकका लागि यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। विशेष गरी समाजका कमजोर, सीमान्तकृत र संरक्षण आवश्यक पर्ने वर्गलाई स्वास्थ्य बीमाको दायरामा ल्याउँदा उनीहरूको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्न सहयोग पुग्नेछ। जनस्वास्थ्य कार्यालयका प्रमुख झाले लक्षित वर्गका सबै नागरिकलाई यो अवसरको उपयोग गर्दै स्वास्थ्य बीमा गराउन आग्रह गर्नुभएको छ। रामेछापको दुर्गम उमाकुण्डा गाउँपालिका दुई बाम्ती भण्डारमा दशैयाको बाम्ती आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। लामो समयको प्रयासपछि तयार भएको अस्पतालको असोज 24 गते शनिबार बिहान 10 बजे औपचारिक उद्घाटन गरिने भएको छ। स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याउन लागि उद्घाटनको क्रममा गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उद्घाटन गर्नुहुने पनि बताइएको छ। अस्पताल सञ्चालनमा आएसँगै आवश्यक उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि, फार्मेसी र 24 घण्टा आकस्मिक सेवाको व्यवस्था गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्। साथै नवनिर्मित अस्पतालसम्म सहज सड़क पहुँचको व्यवस्था गर्न समेत पालिकासँग त्यहाँका स्थानीयहरूले आग्रह गरेका छन्। रामेछापको मन्थली माध्यमिक विद्यालयमा आयोजित अर्थशास्त्र विषयसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शनीको प्रतिनिधि सभाका अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले आज उद्घाटन गर्नुभएको छ। मन्थली माध्यमिक विद्यालयमा कक्षा 9 देखि 12 सम्म अध्ययन गर्ने विद्यार्थीलाई 20 समूहले तयार पारेको अर्थशास्त्र सम्बन्धी सामग्री प्रदर्शनीमा राखिएको थियो। सामग्रीहरूले अर्थशास्त्र सम्बन्धित ज्ञान हासिल गर्न मद्दत गर्ने बताइएको छ। प्रदर्शनी स्थलमा मन्थली माविमा सञ्चालनमा रहेको होटल म्यानेजमेन्टका विद्यार्थीहरूले पनि एउटा स्टलमा प्रदर्शनी सामग्री राखेका छन्। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
12: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। दोलखाको जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाटै प्यान र भ्याट दर्ता अन्त शुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको छ। नगर प्रमुख मित्रबहादुर जिरीले जिरी नगरपालिका द्वितीय अर्पणा केसी शेर्पालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गर्नुभएको छ। नगरपालिकाका प्रमुख प्रशासक अधिकृत राजकुमारी खत्रीका अनुसार अब नगरपालिकाको कार्यालयमै भ्याट र प्यान दर्ता हुनेछ भने अन्त शुल्क सेवा र कर चुक्ता प्रमाणपत्र पनि दिइनेछ। भ्याट दर्ताको प्रमाणपत्र आन्तरिक राजस्व कार्यालयबाटै जारी हुने भए पनि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेरै पठाउने र प्रमाणपत्र नगरपालिकाबाटै वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनु भएको छ। आन्तरिक राजस्व कार्यालय धुलिखेल संघको सहकार्यमा जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेपछि स्थानीयलाई राजस्व कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। सिन्धुलीमा लागु औषध सम्बन्धी अपराधको ग्राफ बढ्छ नै उकालो लागेको छ। जिल्ला अदालत सिन्धुलीमा दर्ता भएको मुद्दाको तथ्याङ्कले 3 वर्षको अवधिमा लागु औषध सम्बन्धी मुद्दा दोब्बर भन्दा बढ़ी बढ़ेको देखाएको छ। जिल्ला अदालतको अनुसार आर्थिक वर्ष 2080/81 27 लागु औषध सम्बन्धी मुद्दा दर्ता भएको थियो। त्यसको अर्को वर्ष अर्थात 2081/82 39 मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष 2082/83 भने यो संख्या बढ़ेर 58 पुगेको छ। यसरी हेर्दा 3 वर्षमा लागु औषध सम्बन्धी मुद्दा 27 58 पुगेको छ। अर्थात अदालतमा दर्ता हुने मुद्दाको संख्या 3 वर्षमै दोब्बर भन्दा बढ़ी भएको छ। अदालतको तथ्याङ्क अनुसार लागु औषध सम्बन्धी मुद्दामा वयस्क उमेर समूहका व्यक्ति बढ़ी प्रभावित तथा संलग्न हुने गरेका छन्। महिलाको संख्या भने पुरूषको तुलनामा कम रहेको छ। सिन्धुलीमा दर्ता हुने लागु औषध सम्बन्धी मुद्दा मध्ये कहिले हिरोइनसँग सम्बन्धित मुद्दा बढ़ी देखिने गरेको छ। यसले सिन्धुलीमा लागु औषधको प्रयोगसँगै यसको ओसार पसार र कारोबार नियन्त्रणमा समेत चुनौती रहेको देखाएको छ। भाराको निजगढ़मा श्रीमतीलाई कुटपीट गरी हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ़ नगरपालिका 12 रामथलीका 55 वर्षीय विजय मोक्तान रहेका छन्। नेपाल प्रहरीका अनुसार विजयले आफ्नै 47 वर्षीय श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपीट गरेका थिए। कुटपीटबाट सामान्य घाइते भएकी सुकुमायाको उपचारको लागि स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाइएको थियो। चिकित्सकले घरमै स्वास्थ्य परीक्षण गरी औषधि उपचार गरे पनि उपचारकै क्रममा सुकुमायाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले विषयलाई नियन्त्रणमा लिएको छ। घटना मृतक सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल 12 पठाइएको बताइएको छ। श्रीमतीको मृत्युमा संलग्न रहेको आरोपमा पक्राउ परेका विषयमाथि थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। मोरङको लेटाङ नगरपालिकामा घरमै भरुवा बन्दुक निर्माण गरेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेटाङ नगरपालिका 7 का 45 वर्षीय पूर्ण लावती लिम्बू रहेका छन्। उनको घरबाट तयारी अवस्थामा भयारी भरुवा बन्दुक सहित हात हतियारको निर्माणमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। र अन्त्यमा खेल समाचार। सिन्धुलीको गोलुञ्जोर गाउँपालिका 3 ग्वालटारमा स्वर्गीय सुजन थापाको स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। विजयादशमी शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर स्वर्गीय सुजन थापा स्मृति खुल्ला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि गोलुञ्जोर गाउँपालिका खेलकुद विकास समितिको प्रायोजन तथा ग्वालटार युवा समूहको आयोजनामा प्रतियोगिता कार्तिक 6 गतेदेखि ग्वालटार खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 40,000 रूपियाँ नगद सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले 20,000 रूपियाँ नगद सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले 10,000 रूपियाँ नगद र सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पहिलो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको छ। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको छ। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा युएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले लीग 2 श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमन नेपाल र क्यानाडा सहभागी हुनेछन्। एक दिवसीय वरियतामा भारत शीर्ष न्यूजील्याण्ड दोस्रो दक्षिण अफ्रिका तेस्रो अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथावत छन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउँदै जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने, सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ्दै, दशैं तिहारलाई लक्षित गर्दै रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष स्थापना, रामेछापमा लक्षित वर्गको स्वास्थ्य बीमा प्रिमियम जनस्वास्थ्य कार्यालयले तिरिदिने, र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको 1 स्थान सुधार। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकपछि एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष प्रिंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष प्रिंस
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना
3: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000
2: द्वितीय पुरस्कार नगद 30,000
3: तृतीय पुरस्कार नगद 20,000
2: सान्त्वना पुरस्कार नगद 10,000
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्ट्राइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681 9844249089
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली
4: शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नु

0: नै मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्तेल लाछेवा रामेछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच, शिक्षित स्वस्थ व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मिडिया ग्रुप प्रारीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो नर्दी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनको विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकको सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 158 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा मन्थली नगरपालिका वडा नम्बर 4 सालुका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धता, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि, वडाको शिक्षा, स्वास्थ्य, कृषि र सड़क पूर्वाधार विकास लगायतका विषयमा वडा अध्यक्ष राजन घिमिरेसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित स्वस्थ व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि।
1: हामी यो हप्ता खास गरिकन मन्थली नगरपालिकाले आगामी वर्ष सम्पादन गर्ने कार्यक्रमहरूको व्यवस्थापकीय काममै व्यस्त रह्यौं। ढुङ्गागिटी बालुवाको ठेक्काको सूचना अन्तिम थियो। त्यो अन्तिम समयमा हामीले अहिले आशयको सूचना प्रकाशन गरे अनुसार ठेक्का सम्झौता, त्यसै गरी नयाँ ठेक्का लाग्न बाँकी रहेका प्याकेजहरूको सूचना गर्ने कामहरू गर्यौं। अब यो हप्ता अलिकति नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नयाँ आउनुभयो गत महिना, त्यसपछि हामीले अस्ति मात्रै विदाई गर्यौं। सोमबार विदाई भइसकेपछि अब नयाँ प्रशासकीय अधिकृत मन्त्रालयबाट निर्णय भइसकेको छ। आज आउने क्रममा हुनुहुन्छ, हामी एक हिसाबले स्वागतको मानसिकतामा पनि छौं। त्यसै गरी यो हप्ता हामीले विशेष गरी स्वास्थ्य सेवा र सशक्त कार्यक्रमतर्फका केही कर्मचारीहरूको रिक्तता थियो। गत असारमै हामीले एलएमबीएसमा बजेट आइसकेपछि ती सशक्त कार्यक्रम गर्न तोकिएका विज्ञता भएका क्षमता भएका कर्मचारीहरू नियुक्त गरेर काम गर्नुपर्थ्यो। ती त्यस्तो कर्मचारीहरू मन्थली अस्पतालमा चाहिँ डाक्टर लगायतका केही प्राविधिक पदहरूमा हामीले विज्ञापन गरेका थियौँ। त्यसको परीक्षा अब भोलिसम्म सञ्चालित छ। हामीले कन्टिन्यू 19 गतेदेखि परीक्षा जारी राखेका छौँ। त्यो चाहिँ एउटा लेखन शैली सिप परीक्षण, कम्प्युटर सिप लगायतका अन्तर्वार्ता लगायतका कामहरूमा कार्यले व्यस्त भएको छ। त्यसै गरी शिक्षक नियुक्तिका माग भएका कामहरू पनि शिक्षा शाखाबाट अगाडि बढाइएको छ। हामीले यो हप्ता मात्रै यो सामाजिक सुरक्षा भत्ता निकासाको लागि हाम्रो राष्ट्रिय स्तरमै सफ्टवेयर त्यसको पञ्जीकरण विभागबाट सामाजिक सुरक्षा विभागको त्यो प्रणाली नै अलिकति बिग्रेको हुनाले त्यसको अपडेटिङ र रिफर्मको लागि विभाग तयारीमा थियो। त्यो कारणले हामी यहाँ सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रियामा जान सकेका थिएनौँ। हिजो 9 बजे 10 बजे मात्रै त्यो बनेको भन्ने हामीलाई सूचना प्राप्त भएको छ र आज हामीले अब नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनसाथ सर्वप्रथम पहिलो निर्णय, पहिलो प्रक्रिया त्यो गरेर मात्रै अन्य कामहरू गर्ने भनेर तयारी गरिरहेका छौँ। त्यसै गरी मन्थल नगरपालिकाको पूर्वाधार शाखा अन्तर्गतका हाम्रा प्राविधिक साथीहरूले सबै वडाहरूमा अहिले मूलभूत रूपमा उपभोक्ता समितिबाट सञ्चालन हुने उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रियाको लागि एक्सटेन्सन डिजाइन लगायतका कामहरू व्यस्त हुनुहुन्छ। झन्डै 500 योजनाहरू प्रत्येक वडाहरूमा काम भइरहेको छ र त्यो सम्झौताको चरणमा ल्याउने प्रक्रियामा तीव्र रूपमा भइरहेको छ। त्यसरी ठेक्का सूचना प्रणाली मार्फत हामीले ठूला आयोजना भन्ने गर्छौँ, 25 लाख भन्दा माथिका आयोजनाहरू ठेक्का विधिबाट गर्ने गर्छौँ। त्यो ठेक्का विधिबाट हुने मध्ये अहिले अन्य समस्याहरू भन्नाले अब जग्गा आदि इत्यादि साइड क्लियरेन्स वन जग्गा प्राप्ति लगायतका विविध विषयहरू पर्छन्। यी कुराहरू क्लियर भएका 3 सड़क आयोजनाहरू हामीले चाहिँ अब खरिद प्रक्रियामा जाने र खरिद प्रणाली पनि यतिखेर अलिकति ह्याक भएको हुनाले यसलाई हाडकति वा इजिपी भनेर भन्छ त्यो प्रक्रियामा कुनमा जाने भनेर प्रमुख प्रशासकीय अधिकृत को पर्खाइमा हामी रहेका छौँ। अब 1-2 दिनमा बन्छ पनि भन्ने छ, होइन बन्दैन अरे हार्डकपीमै गइसके कतिपय निकायहरू भन्ने पनि छ। त्यो दुविधामा रहेको हुनाले हामीले आजभोलि त्यसलाई सूचना प्रकाशनको तहमा लैजान बोलपत्रको तहमा लैजानको लागि हामी 1-2 दिन रोकिने अवस्थामा रह्यो। त्यसै गरी हामीले यो हप्ता अब मन्थली नगरपालिका स्थानीय बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गत वर्ष भदौमा भइसकेपछि त्यसको दिगोपनाको लागि हामीले बालमैत्री सर्च गर्दा सहायक कम्प्युटर अपरेटर भनेर एकजना कर्मचारी राखेका छौँ। उहाँहरूको क्षमता विकासको लागि त्यो दिगोपनाका कामहरू कसरी गर्ने हिजो घोषणाको कामहरू गर्यौँ, 51 सूचक प्राप्ति गर्यौँ। अब त्यसलाई निरन्तर रूपमा त्यही प्रक्रियाहरू लैजानको लागि सिक्नु जान्नु बुझ्नु पर्ने कुराहरूको बारेमा हामीले 5 दिनको तालिम सहकर्ताहरूको लागि राखेका छौँ। आज 3 दिन भएको छ। त्यसै गरी हामीले वडा स्तरमा अन्य गतिविधिहरू स्थानीय स्तरमा स्वास्थ्य सेवा शैक्षिक गतिविधिहरू समूह परिचालनका कामहरू निरन्तर रूपमा गर्ने गरेका छौँ। उपभोक्ता समिति गठन त्यसको परिचालन तालिम लगायतका कामहरूको तयारी भइरहेको छ। यति नै जानकारी गराए। हस्तो धन्यवाद
0: श्रोता। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 सालु प्राकृतिक सौन्दर्य उर्वर भूमि कृषि उत्पादन सांस्कृतिक मौलिकता र आत्मीय स्थानीय जीवनशैलीको अनुपम संगम बोकेको सुन्दर वडाभित्र पर्छ। शिक्षा स्वास्थ्य कृषि खानेपानी सड़क तथा अन्य आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा कार्यालयले दीर्घकालीन सोच र योजनाबद्ध कार्यक्रमका साथ काम गरिरहेको छ। विगतका वर्षहरूमा भएका पूर्वाधार विकासका प्रयासले वडाको भौतिक स्वरूपमा सकारात्मक परिवर्तन ल्याउनका साथै नागरिकको दैनिक जीवनलाई समेत सहज र सुविधायुक्त बनाउँदै लगेको छ। सड़क सञ्जालको विस्तार, शैक्षिक तथा स्वास्थ्य सेवाको सुधार र कृषि क्षेत्रमा बढ़दो व्यावसायिक गतिविधिले सालुमा विकासका नयाँ सम्भावनाहरू उजागर भइरहेका छन्। स्थानीय उत्पादनको प्रवर्धन, कृषिको आधुनिकीकरण र व्यावसायीकरण, उद्यमशीलताको विकास तथा रोजगारीको अवसर सृजना गर्दै स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने प्रयास निरन्तर अघि बढ़िरहेको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 सालुका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू, ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था, वडाका प्राथमिकता, प्राप्त उपलब्धि, वडाको शिक्षा स्वास्थ्य कृषि र सड़क पूर्वाधार विकास लगायतका विषयमा वडा अध्यक्ष राजन घिमिरेसँग गरिएको यो कुराकानी।
2: विशेष गरी अहिले जुन भन्नुभयो हामीले राखेको अहिले यो चाडपर्व लक्षित कार्यक्रमहरू भन्दै गर्दा अहिले हाम्रो चाडपर्व मनाउनको लागि हाम्रा विभिन्न बाहिर रहनुभएका आगन्तुकहरू आउने क्रममा हामीसँग अहिले लक्षित भनेको अहिलेको समस्या भनेको बाटोघाटोकै समस्या छन्। त्यसलाई पनि अहिले भीषण वर्षाको कारणले गर्दाखेरि धेरै बिग्रिएको अवस्थाहरू पनि छ। त्यसलाई चाहिँ पक्कै हामीले सुधार गर्ने र यसलाई चाहिँ समन्वय गरेर अब कसरी काम गर्ने भन्ने कुराहरू हिजोको पनि हाम्रो कार्यपालिकाको विशेष गरी त्यही छलफल थियो र त्यो कार्यक्रमलाई अब आगामी दिनहरूमा हामी दशैंभन्दा अगाडि पक्कै पनि आउने मान्छेहरूलाई आफ्ना साधन लिएर आउने मान्छेलाई समस्या पक्कै पार्दैनौँ। त्यसलाई चाहिँ यो कार्यक्रम हामी छिटै गर्छौँ भन्ने लागिरहेको छ सर।
0: हजुर, अब यो पछिल्लो केही दिन अगाडिको भनौँ, यो भीषण वर्षा जुन खालको अनुमान थियो त्यो अनुमान अनुसारको त हाम्रो जिल्लाले खासै त्यो समस्या खेप्नु भएन, तर पनि त्यो वर्षाले हाम्रो ओडामा केही सड़क पूर्वाधारहरूमा असर गर्यो अथवा क्षति केही बिहोर्नु पर्यो हामीले के छ सर त्यो चाहिँ?
2: अहिले समग्रमा यो ले हामीलाई परेन भन्दा पनि रसुवामा अथवा धादिङमा पर्नु भनेको नि हामीलाई नै पर्नु हो, त्यसलाई पनि बुझ्नुपर्छ। तर समग्रमा अहिले मन्थली नगरपालिका चार नम्बर वडामा त्यति ठूलो समस्या परेन, केही घरहरूका समस्याहरू परेका छन्, त्यसलाई पनि हामीले सोल्युसन कसरी गर्ने र हाम्रो विपद व्यवस्थापनबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेका छौँ। बाटो भाटोको क्रममा त अब पहाड़ी बाटा हुन्, पानीको निकास राम्रोसँग व्यवस्थापन भएको छैन, त्यस कारणले केही समस्या छन्, त्यसलाई हामी सोल्युसन गर्छौँ।
0: हजुर, अब हामीले विशेष गरी यहाँलाई पनि थाहा छैछ, अब यो फागुनमै स्थानीय तहको चुनाव गर्ने निर्वाचन गर्ने भनेर निर्वाचन आयोगले एउटा प्रस्ताव गरेको अवस्था छ, सकभर त्यो अनुसार अब सरकार पनि कन्भिन्स भएमा त्यतिखेरै चुनाव होला, त्यसैले अब चुनाव नजिकिसक्यो, यहाँहरूको कार्यकाल अब अन्तिम चरणमा पुग्यो, अब यो चुनावी वर्ष पनि हो। अलिकति मलाई सम्झाउनु मन लाग्यो, जस्तो यहाँहरू हिजो निर्वाचित हुनुभन्दा अगाडि जनता माझमा जुन खालको प्रतिबद्धताहरू लिएर पुग्नु भएको थियो, ती प्रतिबद्धताहरू चाहिँ आफूले आफूलाई सो मूल्याङ्कन गर्नुपर्दा के कति पूरा गरिए जस्तो लाग्छ यहाँलाई?
2: नवराजी, यो तपाईँले गरेको एकदम जिम्मेवारी क्वेसन छ र यो तपाईँलाई नसोधे पनि म तपाईँलाई केही कुरा भन्छु भन्ने पनि थियो, तपाईँले त्यसमै क्वेसन गर्नुभयो। तर म एउटा कुरा के भन्छु नवराजी भने, जुन हाम्रो समुदायमा मन्थली नगरपालिका चार वडाभित्र रहेर म जनताको सामु काम गर्छु र भनेर केही मेरा पनि कार्ययोजना अथवा जनताको माझ दिएको थिएँ होला यो काम गर्छु भनेर, तर त्यो काम गर्नको लागि सबै मैले गरेँ 100% भनेर 100% नम्बर लिन्छु भन्न म पक्कै सक्दिनँ। त्यो नम्बर लिने तपाईँहरू जतिको जिम्मेवारी मान्छेले त्यो समुदाय गरेर बुझ्ने नम्बर हो त्यो, मैले आफूलाई 100 नम्बरै दिन्छु, तर त्यो बुझ्ने पब्लिकले हो, त्यहाँका आम जनता नागरिकहरूले बुझ्ने कुरा छन्, त्यसलाई चाहिँ त्यसरी मूल्याङ्कन गर्नु जस्तो लाग्छ। म आफूले आफ्नो नम्बर दिन पक्कै दिन्न नि, होइन? त्यो मेरो वडाभित्र समग्रमा एउटा राजनीति एउटा छाताभित्र एउटा संगठनभित्र मैले चुनाव जिते होला, तर अरू संगठनमा रहेका मान्छेलाई पनि त्यो मान्छेले के गर्यो भन्ने कुराहरू बुझ्न जरुरी तपाईँहरूसँग छ। र अर्को कुरा, मैले जुन कुराहरू बोलेको थिएँ र साधनले र स्रोतले भ्याएसम्म नितान्त लागि परेर त्यो काम मैले सक्ने र त्यो हामीलाई पनि अहिले चुनाव जित्नुभन्दा अगाडि जति बोल्न सजिलो थियो त्यो अहिले पनि हामीलाई नेपाल सन् 2072 जुन दिएको छ अधिकार, त्यो अधिकारभित्र रहेर पक्कै पनि काम गरेछ जस्तो लाग्छ नवराजी मलाई।
0: हामी पूर्वधारबाटै प्रवेश गरौँ न सर, जस्तो अब यहाँ निर्वाचित हुनुभन्दा अगाडि तपाईँको ओडाको पूर्वधार विकास सड़क होला, विद्यालय होला, ओडा कार्यालय भवनकै कुराहरू होला, होइन? त्यो कस्तो थियो? अहिले यहाँ अब विदा हुँदै गर्दा अब यो भनौँ न अब यो अन्तिम चरणमा पुगिसकेको अवस्था छ यहाँको कार्यकाल, अहिले तपाईँ आफैलाई चाहिँ कस्तो बनाए जस्तो लाग्छ क्या पूर्वधार क्षेत्रमा यहाँको वडा?
2: यस्तो छ नवराजी, योलाई के कसरी हेर्छ भने, अहिले जस्तो हामी अहिले नेपाल सरकारले समय यो स्थानीय तह जुन भइसकेपछि हाम्रो दोस्रो कार्यकाल भयो र दोस्रो कार्यकालमा सालु पार्टीको वडा कार्यालयको भवन पक्कै पनि थिएन, मन्थलीबाट एउटा कोठाबाट चाहिँ वडा कार्यालय सञ्चालन गरेको थियो र जुन हाम्रा वडावासीले केही काम गर्नुपर्दै गर्दाखेरि त्यो साधन स्रोतले नभ्याएर सायद मलाई लाग्छ अब गर्नु भएन भने अर्कोलाई जिम्मा त्यो दोष लगाउने म पक्कै गर्दिनँ र त्यतिखेर एउटा कोठाबाट हाम्रो कार्यक्रम चलिरहेको थियो, वडा कार्यालय चल्थ्यो भने, अहिले हामीले भवन बनाउन सफल भएका छौँ र त्यो भवन बनाइसकेपछि पक्कै पनि अहिले संघीय राज्यले जुन अवधारणा दिएको छ स्थानीय तहलाई त्यो कुरा अनुसार हामीले पक्कै पनि आफ्नो सिंहदरबार गाउँ गाउँमा भन्ने नारा थियो त्यसलाई हामीले साकार बनाउन सफल भएका छौँ जस्तो लाग्छ। र विद्यालयको पनि कुरा गर्नुहुन्छ तपाईँले मसँग भने, विद्यालयका भौतिक संरचनाको बीचमा जे कुराहरू थिए हिजो अहिले पनि तपाईँ ती विद्यालयमा गएर बुझ्न सक्नुहुन्छ, मैले आफूले म भन्दिनँ, त्यो विद्यालयप्रति गएर हिजोका पूर्वाधार यो 5 वर्ष राजन घिमिरे एउटा थियो हुनुभन्दा पहिलेको अवस्था के थियो र अहिले के गर्नुभयो भनेर त्यो विद्यालयसँग तपाईँले त्यो सोध्न सक्नुहुनेछ, तपाईँहरूसँग विविध माध्यमहरू छन्। त्यस कारणले मलाई लाग्छ पूर्वाधारमा भनेर जस्तो सड़क गोरेटा पहिलेकै संरचना पहिले भइसकेका थियो मेरो कार्यकालभन्दा पहिले नि, तर त्यो पूर्वाधारलाई चाहिँ मैले बाटो खनेर चाहिँ बाटो खन्नुपर्छ काललाई भत्काउनुपर्छ भन्ने मेरो मान्यता पटक्कै होइन, तर त्यो कुरालाई पनि ती खनेका बाटोलाई पूर्णता दिनको लागि के गर्न सकिन्छ हाम्रो थोरै बजेटले, हामी वर्षको 70 लाख बजेट हामीसँग एउटा ठूलो छ भूगोल, विविध शीर्षकमा काम गर्नुपर्ने हुन्छ, त्यो काम गर्दा पनि सक्ने समय हामीले पूर्वाधारलाई जोड़ दिएर आवश्यकता अनुसारको काम गरेछ जस्तो लाग्छ नवराजी।
0: हजुर, अब विकास त साँच्चै नै यहाँ आउनुभन्दा अगाडि पनि विकास भन्ने बित्तिकै नागरिकको मनस्पाटलमा पनि सड़क, जनप्रतिनिधिको मनस्पाटलमा पनि सड़क हो, त्यहाँका सामाजिक अगुवाहरू पनि सड़क हो, त्यो अत्यावश्यक पनि हो,
3: हामीले त किनभने घुर्यानमा फलेका हामीलाई बढी भएका फर्सी पनि बजारसम्म पुर्याउँछ होइन, साग पनि बजारसम्म पुर्याउँछ, त्यसको लागि आधारभूत आवश्यकता त सड़क नै हो। तर पछिल्लो यहाँको कार्यकालमा चाहिँ सड़क पूर्वाधारको क्षेत्रमा भन्दा पनि सामाजिक र आर्थिक विकासका लागि, हुन त त्यो पनि सामाजिक विकाससँग आर्थिक विकाससँग जोडिन्छ, तर पनि अन्य क्षेत्रमा चाहिँ हामी सिद्धका विकासका कुराहरूमा चाहिँ जोड़ दिन्छौं भनेर चाहिँ खालको नाराहरू सुरु सुरुमा निर्वाचित हुनु बित्तिकै जनप्रतिनिधिहरूले बोलेको हामीले सुन्थ्यौं। अब यहाँको अनुभवले चाहिँ के भन्छ, जस्तो अहिले पनि त हेर्दाखेरि विशेष गरी बजेट त घुमाइ फेरि त्यही सड़क पूर्वाधारकै क्षेत्रमा धेरै खर्च भएको देखिन्छ, यसको मतलब हामीले अलिकति सामाजिक आर्थिक विकासको क्षेत्रमा हाम्रो ध्यान जान नसकेको हो, यहाँलाई के लाग्छ?
2: पक्कै मलाई त्यो कुरा लाग्दैन, तर जुन तपाईँहरूले पूर्वाधारमै सड़कमै खर्च भएको भनेर तपाईँहरूले अहिले यहाँ मन्थली बसेर चार नम्बरलाई हेरिराख्नु भएको छ, तर पक्कै त्यो पूर्वाधारमा मेरो बजेट भनेको लगभग 10-15% पनि खर्च छैन। मलाई पटक्कै आर्थिकसँग समुदायलाई जोड्नको लागि सड़क खण्डी विधिमा जोडिन्छ भन्ने लाग्दैन। हामीले अहिले यी गाउँहरूका सड़कलाई पिच गर्ने अवधारणा ल्याएर हामी सम्म पनि छैन, थोत्रा आश्वासन बाँडेर जनतालाई झुक्याउनु पनि हुँदैन। र के देखिन्छ भने जुन भूगोलमा रहेका बाटा छन्, जस्तो अहिले आर्थिक कुरा जोड्दै गर्दाखेरि त्यो पूर्वाधारबाट पनि जोडिन सक्छ, तर त्यो गर्दै गर्दा अहिले मेरो समग्रमा वडाभित्र रहेका कुनै पनि बेला पनि एक दिन पनि गाड़ी आवाज जावतलाई रोकावट बनाएको छैन। जुन कुरा अहिले गइराथकबाट धेरै तरकारीहरू मन्थलीमा आउँछ, टमाटर तरकारीमा देख्नुहुन्छ, गाडीका छत छतमा फर्सीका मुन्टा घिराउनु त्यो इस्कुसका मुन्टासम्म तपाईँ भएको देख्नुहुन्छ, त्यो कारणलाई त्यो गाडीहरू चल्नलाई सामान्य काम गर्नको लागि त्यो अवस्था सिर्जना गरेको छैन। टमाटरहरू लिएर जानुपर्छ भनेर बाटोहरू भत्किँदाखेरि पनि हिजो मात्रै पनि लगेर नगरपालिका दुध लगेर सम्म काम गरेको छु। त्यसकारणले आर्थिकसँग जोड्नको लागि पूर्वाधारमा मात्रै टेवा आर्थिक जोडिन्छ भन्ने मलाई विश्वास लाग्दैन।
3: त्यसो भने सड़क पूर्वाधारको अवस्था चाहिँ मजबुतै छ तपाईँको वडामा, जुनसुकै समयमा पनि अवरोध हुने सम्भावना, रोकिनुपर्ने सम्भावना छैन, सड़क पूर्वाधार क्षेत्रमा राम्रो प्रगति छ,
2: कच्ची सड़कमा मेरो वडामा मजबुतै छ, तर आवश्यकता पर केही भइहाल्यो भने
3: आवश्यकता त फरक कुरा भयो होइन, के गरी पहिरो आउला बाढी आउला त्यो रोकिने कुरा भयो होइन, तर नर्मल रूपमा चाहिँ तपाईँको क्षेत्रमा सड़क पूर्वाधार
2: बलियो बनाएको छु, जस्तो भूगोलले जे मागे तापनि मेरो इच्छाले मेरो शक्तिले भ्याएसम्म चाहिँ त्यसलाई चाहिँ समाधान गरेकै छु भन्ने मलाई लाग्छ।
3: हजुर, अब अलिकति शिक्षाको पूर्वाधारको कुरा त हामीले गरिहाल्यौँ अघि नै होइन, अब यहाँहरू निर्वाचित भइसकेपछि नै कार्यपालिकाबाट नै सबभन्दा धेरै शिक्षामा लगानी गर्नुपर्छ, सामुदायिक शिक्षामा, सामुदायिक शिक्षा सुधार बिना चाहिँ अरू कुराहरू सम्भव छैन भन्ने हिसाबले यहाँहरूले धेरै लगानी पनि गर्नुभयो, पालिकाको निर्णय अनुसार वडा पनि त्यही अनुसारै लाग्यो, त्यो सँगसँगै त्यसको एउटा हाम्रो महत्वपूर्ण काम भनेको बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भयो, त्यो पनि महत्वपूर्ण उपलब्धिको रूपमा यहाँको कार्यकालमा त्यो पनि एउटा भएको अवस्था छ। विशेष गरी यहाँको ओडामा चाहिँ सामुदायिक शिक्षाको अवस्था चाहिँ कस्तो छ, विद्यालयहरू के कति छन्, त्यसमा हामीले गुणस्तरता कति बढाउन सक्यौं, के छ सर यो बारे पनि सुनाउनु।
2: नवराजी, यो कुरा तपाईँले मलाई भन्दै गर्दा के बुझ्नु जरुरी तपाईँले छ भने, अहिले मन्थली भित्रका पनि 14 वडा मध्येमा 4 नम्बर वडाभित्र रहेको सामुदायिक विद्यालय एउटा जुन विद्यालयहरू छन् 6 वडा विद्यालय हाम्रो वडाभित्र रहेका छन् सामुदायिक विद्यालयहरू। सामुदायिक विद्यालयमा अब बच्चाको अभाव अत्यन्तै खड्किलो अवस्था छ, र जुन कुराले अहिले दुईटा मावि छन् मेरा 4 वडामा पर्ने, ती माविको शिक्षामा मेरो लगानी पनि राम्रै किसिमको भएको छ, मेरो लगभग वर्षको 25% बजेट चाहिँ शिक्षामा लगानी गरेको छु। मेरो चाहना नै जबसम्म जनचेतना फैलाउन सकिँदैन समाजमा, जब समाज परिवर्तन हुँदैन भन्ने म ढुक्क छु र त्यही किसिमले म लागेको हुँ, लाग्दै गर्दाखेरि त्यो दिनको लागि चाहिँ हाम्रो सामुदायिक विद्यालय नै हो, त्यसबाट हामी सबैको घर घरमा गएर शिक्षा दिन सक्दैनौ, त्यो विद्यालयलाई अब्बल बनाउनुपर्छ भन्ने कुराले हामी लाग्यौं। लाग्दै गर्दा तपाईँले न्यूज पनि देख्नुभयो होला, तपाईँले लेख्नुभएको पनि होला, मेरो अहिले देख्नुभयो होला, मेरो चारौं वर्ष शिक्षामा लगानी गर्दा बित्यो, र त्यो बित्दै गर्दा अहिले सेतीदेवीबाट दुईजनाले 4GPA ल्याएर सफल हुनुभयो भने 100% विद्यार्थीहरू सफल भए। त्यसै गरी डीएलईको एक्जाममा पनि 100% नै विद्यार्थी सफल भए। त्यसै गरी सिद्धेश्वर माविको पनि पोहोरदेखि नै लागेको 2 साल उहाँहरूले 100% रिजल्ट ल्याएर सफल हुनुभयो, र मैले लगानी गरेको र त्यो समुदायप्रति बाटो गोरेटो खन्ने पैसाहरू मैले शिक्षामा लगानी गरेको अलिक बढी थिए, त्यो कुरामा ढुक्क छु, त्यो कुराहरू समुदायमा मैले दिएको छु भने मलाई लाग्छ।
3: अब अलिकति गाउँमा मान्छे छैनन्, विद्यार्थीहरू अभाव भयो, अब यो यही अनुसारले हेर्ने हो भने त भोलि गएर हाम्रा विद्यालयको भवनहरू स्थानीय तहलाई चाहिँ संरक्षण गर्नै चुनौती नबन्ला भन्न सकिन्न।
2: एउटा कार्यालय सबैमा खुल्ला मिल्दैन, एउटा मात्रै खोज भइहाल्यो, बाँकी के गर्ने भन्ने कुरा सोच्नुपर्छ।
3: त्यो चाहिँ किनभने विद्यार्थी अनुसारले खाली हुँदै जाने अवस्था आयो भने त ती विद्यालय बन्द हुने अवस्था आउन सक्छन्, त्यसका भवनहरू संरक्षण चुनौतीपूर्ण बन्न सक्छ भोलिका दिनमा, त्यो एउटा त्यो हुन सक्ला भन्ने कुरा हो। तर जस्तो अब पहिला पहिला भनौँ न सड़क थिएन, बिजुली बत्ती थिएन, खानेपानीको राम्रो उपलब्धता थिएन, कति त खानेपानीकै अभावले पनि त कोशी किनारहरूमा झरे, खोला किनारहरूमा आएका ती हाम्रा धेरै हामीले त्यो देखेका पढेका र भोगेका पनि छौं। तर अहिले सबै कुरा छ गाउँमा, तर पनि मान्छे गाउँमा किन बस्न छोडे सर? यहाँहरूको अनुभवले चाहिँ के भन्छ?
2: यो कुरालाई चाहिँ मैले पहिलेदेखि नै तपाईँहरूसँग धेरैपल्ट नि भनेको पनि छु, एउटा बच्चाहरूलाई पढाउने न्यूमा र दुःख नगर्ने भन्ने सोच परिवारभित्र जन्मिएर यो अवस्था आएको हो। समग्र त्यो सोच्दै गर्दाखेरि मैले अघि तपाईँलाई भने जस्तै गरी मैले त्यही सोच राखेर गाउँ शहरमा भएका मान्छेलाई हाम्रो शक्तिले हामीसँग हामी तल्लो वर्गको मान्छे हौ, हामी जस्तो स्थानीय तहमा राजनीति गर्दै गर्दाखेरि यो चुनौतीपूर्ण राजनीति गर्नुपर्छ स्थानीय तहले। माथिबाट त्यो कुराको सोच कहिले पनि सरकारबाट ओडामा प्रत्यक्षसँग सरकार राख्ने र जोडिने भनेको स्थानीय तह नै हो। माथिको राजनीतिले हामीलाई प्रदेशले संघले कहीँ असर पार्न सकेन, त्यो जतिसुकै भए पनि त्यो कुराहरू हाम्रो फिल्डसम्म आइसक्ने अवस्था छैन,
3: अभिभावकको त्यो फिल्ड पनि भएन।
2: तपाईँलाई भने जस्तै गरी मैले त्यही सोच राखेर गाउँ शहरमा भएका मान्छेलाई हाम्रो शक्तिले हामीसँग हामी तल्लो वर्गको मान्छे हौ, हामी जस्तो स्थानीय तहमा राजनीति गर्दै गर्दाखेरि यो चुनौतीपूर्ण राजनीति गर्नुपर्छ।

0: छ बोलिन्छ जान्छ सक्यो त्यसले प्रत्यक्ष तलसम्म त्यो विकासको कुरा होस् अथवा निकासको कुरा होस् केही पनि देखिन सकेको अवस्था मैले देखिनँ र मैले आज त्यो फिल्डमा भोगेर तपाईँसँग त्यो कुरा सेयर गर्दैछु र अहिले मैले के सोचेको भने किन यस्तो हो भन्ने गर्दा हामीले अधिकांश मान्छेहरू सुखको भोगी भए काठमाडौँमा गएर बिहान बेलुका बोनी गरेर पनि कोठेमा बस्न पा हुन्थ्यो त्यो पाखामा कसले घाँस काट्ने कसले भैँसी पार्ने कसले गोबर सोर्ने भन्ने कुराहरूको चाहिँ त्योबाट बाहिर वञ्चित भएको भन्ने मलाई महसुस लाग्छ र अधिकांश अहिले फेरि विदेश जानेको रूढ छ विदेश जानेहरूका पनि परिवारहरू सदरमुकाममै राख्ने काठमाडौँमै राख्ने सुख शैली दिने श्रीमतीलाई दुःख नगराउने भन्ने सोच छ त्यो कुरालाई परिवर्तन होस् सामुदायिक विद्यालयको शिक्षालाई अवलम्बन सक्यो भने त्यो समुदाय फर्किन्छ भन्ने आशाले जति पनि मैले भूमिकामा कुरा गरेँ त्यसको लागि मैले शिक्षामा लगानी गरेको हो तर त्यो देख्न सकिएन
1: पढाइको बहानामा किन मान्छे
0: बाहिर गए त्यो पढाइ अहिले हामीले सामुदायिक विद्यालयबाट देखेका छौँ म गभर्मेन्टका साथ भन्न सक्छु मेरो विद्यालयमा जति पनि आविहरू छन् अथवा माविहरू छन् त्यो माविहरू सामुदायिक त्यो
1: निजी
0: विद्यालयलेकै जत्तिकै गरेर मैले वडा अध्यक्ष भइसके पश्चात त्यो लगानी गरेर त्यो सामुदायिक विद्यालयबाट दिएको छु तर त्यो कुरा रिजल्टले पनि त देखाइसक्यो मैले भने भनेर तपाईँहरूले भन्नु परेन तपाईँले रिजल्ट पनि सामाजिक सञ्जालमा तपाईँले आफैले लेख्नु भएको छ जस्तो लाग्छ मलाई त्यस कारणले त्यो हुन्छ भनेर परिवर्तन खोजेको तर पक्कै पनि त्यो हाम्रोमा जनचेतनाको कमी अथवा दुःख सुखको मोह भएर होला मलाई त्यो कुराबाट चाहिँ एकदम ढुक्क छु त्यो हुन गर्न सकिएन भन्ने मलाई लाग्छ त्यसै कारणले गाउँ खाली भएर गएको अवस्था हो यो मलाई जहाँसम्म लाग्छ त्यो सोच राख्ने भए भने अहिले पनि शिक्षकहरूले के भन्नुहुन्छ म भन्ने गर्छु भने शिक्षकहरूलाई तर्साएर थर्काएर कहिले शिक्षाको उपलब्धि हुन सक्दैन भन्ने मलाई लाग्छ शिक्षकहरूसँग सहकार्य गरेर काम गर्यो भने जति निजी विद्यालयले दिएको छ त्योभन्दा बढी पनि सामुदायिक विद्यालय दिन सक्छु भन्ने मलाई घमण्ड साथ भन्न सक्छ नवराजी
1: भनेपछि अभिभावकहरूले जुन कुरा बुझ्नु पर्थ्यो त्यो कुरामा चाहिँ बुझ्न सकिएन बुझाउन सकिएन भन्ने यहाँको अनुभवले
0: पक्कै पनि
1: अब यो कृषि क्षेत्रको कुरा गरौँ न सर अलिकति अब आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि भनेर यहाँहरूको कार्यकालमा त केन्द्रदेखि तल्लो लेभलको सरकारलेसम्म यो नारा लिएको हो आत्मनिर्भर चाहिँ अर्थतन्त्रको लागि त सबभन्दा ठूलो कडी भने त हाम्रो कृषि नै हो कृषि क्षेत्रको विकास बिना त्यहाँको उत्पादन बढाउन सकेन भने त्यो सम्भव पनि छैन भन्ने कुराहरू पनि आयो अब त्यही अनुसारले धेरै ठाउँमा काम पनि गरिएको देखियो अब हाम्रो त विशेष गरी अति सुक्खाग्रस्त भूगोलहरू धेरै छ यहाँको वडा पनि त्यही भित्र पर्छ त्यसैले अब अलिकति कृषि क्षेत्रको कुरा नै गरौँ न सर जस्तो अब यहाँको कार्यकालभित्र कृषि क्षेत्रमा हामीले के गर्यौं होइन अब यहाँ ठ्याक्कै विदा हुँदै गर्दाखेरि कृषि क्षेत्रका चाहिँ प्रगतिहरू यो हुन् भन्ने कुराहरू अघि नै अब टमाटरका कुराहरू त धेरै कुराहरू आइसक्यो होइन अरू पनि कुराहरू धेरै छन् होला
0: अब यसलाई चाहिँ यसरी लिनुपर्छ बारम्बार एउटै कुरा दोहोऱ्याइराख्नुभन्दा पनि कृषि जुन हाम्रो स्वास्थ्य शिक्षा खानेपानी होइन कृषि जुन सोच हामीले पहिले तपाईँले अघि नै मलाई सोध्नु भएको थियो तपाईँले बाचा पूरा गर्नुभयो भन्ने कुरा गर्नुभएको थियो त्यतिखेर मैले अलिकति केही हिंस तपाईँलाई दिइसकेका थिएँ तर अहिले जुन कृषिमा गरेको चार नम्बर वडाभित्र कृषिमा गरेको लगानी पनि तपाईँले जोड्न सक्नुहुन्छ तपाईँले हेर्न सक्नुहुन्छ आज प्रत्येक अहिले यो सिजनमा तपाईँ गएर हेर्नुहोस् लगभग हामीले 250 टनेला बाँडिसकेको अवस्था छ सबैले आफ्नो दुई पैसा कमाउनको लागि कहीँ जानु पर्दैन त्यहाँबाट राम्रैसँग व्यवसाय गर्नुभएको छ यस्तै भूगोल हेर्नुहोस् निबोटेको भूगोल हेर्नुहोस् त्यही गैराथोकको भूगोल हेर्नुहोस् तिनवटा गर्थ्यो म तिनवटा छ त्यहाँ हेर्नुहोस् अब विविध कार्यक्रम लगेर हाम्रो नगरपालिकाबाट हुन्छ अथवा प्राविधिक शिक्षालयबाट हुन्छ तालिमदेखि लिएर किसानलाई दिनुपर्ने त्यहाँ भएका आमा बाहरू मात्रै हुनुहुन्छ फेरि अहिलेको जनशक्ति भनेको कम छ त्यो आमाहरूलाई बाहरूलाई पनि यो कुरा यस्तो गर्दाखेरि हुन्छ भन्ने कुराहरू राखेर हामीले राम्रोसँगले लगानी भएको लगानी सीमित लगानी चाहिँ राम्रैसँग हामीले यो त्यो नभनिकन गर्छु भन्ने मान्छेलाई राम्रैसँग गरेका छौँ जुन गैरथोकमा सदावार कृषक समूह छ मैले गर्दै गर्दाखेरि राजनीतिकरण हुन्छ भन्ने कुरालाई त्यही समुदायलाई जिम्मा दिएर पानीका पोखरी पानी पुगेन भन्नुभयो पानीका पोखरीहरू आफ्नै त्यो भाँडामाझा पानी पनि सङ्कलन गर्ने पोखरीसम्म पुऱ्याउनु भयो त्यसभन्दा पछि अलिकति भएन भनेर उहाँ केही आफू पनि स्वामित्व लगानी गर्यो भनेदेखि जिम्मेवारी हुँदो रहेछ भनेर केही पर्सेन्ट उहाँहरूले आफूले लगानी गरेर पनि ड्रमहरू किन्नुभयो त्यस कारणले उहाँहरूलाई त्यो कृषि क्षेत्रमा पनि राम्रैसँग लगानी गरेर सबल बनाउन हामी पक्कै लागेको छौँ जस्तो लाग्छ र मलाई लाग्छ जुन मेसिनरीमा जेमा भन्दा पनि के देखियो भने अहिलेको अधिकांश मान्छेको त चाहना चाहिँ अर्कैले गरिदियोस् भन्ने मात्रै देखियो कि आफ्नो लगानी नगरिकन अर्काले मात्रै गरिदियोस् भन्ने चाहना राखेको कारणले गर्दाखेरि केही समस्या हो कि भन्ने मलाई लाग्छ जस्तो अहिले नगरपालिकाले पनि अब प्रत्येक वडामा प्राविधिकहरू राम्रैसँग राखेको छ दिनपछि प्राविधिक घरमा जाँदा म यस्तो समस्या पऱ्यो के

0: गर्ने भने चाहिँ प्राविधिक सोल्युसन दिने होला नि त होइन र तर दिने पछि त प्राविधिक पुग्न सक्दैन यस्तो समस्या परेर के गर्ने भनेर कहिले पनि मान्छेहरू आउँदैन यस्तो भयो भने चाहिँ फलानाले के गरेर भन्ने खालको कुरा मात्रै आउँछ त्यसकारणले मलाई लाग्छ नगरपालिका म पनि बाहिर बस्दै गर्दाखेरि केही भन्थे होला नकारात्मक कुरा आउँथे म त्यो भित्र छिरिसकेपछि पनि वास्तविक कुराहरू केही त थाहा भयो नि सबै कुरा थाहा हुनुहुँदैन नि कर्मचारीको सबै कुरा थाहा हुनु पक्कै सक्दैन हामीलाई पनि तर केही कुरा थाहा हुँदै गर्दा त्यो भनेको र गराएमा चाहिँ फरक छ जस्तो लाग्छ मलाई होइन र गर्छु भन्ने मान्छेलाई विविध योजनाबाट काम हुन्छ जस्तो लाग्छ अहिले मलाई यो मन्थलीमा पनि कृषिमा काम गर्ने अब यो के कृषि के ज्ञान केन्द्र के छन् होइन हामी सबैसँग जोडिनु उहाँहरूले त्यो योजनाहरू निकाल्नुहुन्छ त्यो ओडाबाट एउटा सिफारिस ल्याएर एप्लाई गर्नुहुन्छ उहाँहरू जानुले भयो भएन भनेर अब लास्टमा ओडा सेले चाहिँ त्यो भएको छ भनेर भन्ने काम मात्रै भएको छ सिफारिस दिने काम मात्रै भएको छ त्यो उहाँहरू हामीसँग पटक्कै स्थानीय तहमा जोडिनुहुन्न प्रदेश सरकार जति समन्वय गर्नुपर्ने जस्तो नगरपालिका यो एउटा नगरपालिकाभित्र आएर बसेका प्रदेश अथवा संघीय कार्यालयहरू छन् उनीहरूले जुन सेक्टरमा काम गर्नु पनि थियो त्यो कुरा चाहिँ हामी स्थानीय तहलाई पहिले सोध्नै हुँदैन पछि एकैचोटि उहाँहरूले निकाल्नुहुन्छ किसानले एप्लाई गर्छ र सकिसकेपछि मात्रै त्यहाँ भएको रहेछ है भन्ने जानकारी मात्रै हामीलाई हुन्छ
1: कार्यक्रम भयो एउटा जिउ सिफारिस
0: चाहियो भन्ने खालको कुरा मात्रै हुन्छ क्या यस्तो कार्यक्रम छ तपाईँको एउटा के गर्ने भने उहाँ सहकार्य गर्न आउनुहुन्न उहाँबाट हामी अलि माथि निकालेको भएर एउटा सायद तर ओडावासीले गरेको कार्यक्रम हो त्यसलाई अब इग्नोर गर्न पनि हामीले मिल्दैन तर उहाँहरूले जति पनि सहकार्य गर्नुपर्थ्यो त्यो चाहिँ नगरेको भन्ने चाहिँ मलाई लाग्छ
1: हुन्छ सर धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो यहाँको वडामा हालसम्म भएका कामका बारेमा हामीले थोरै समीक्षा गर्ने एउटा समय मिलाइदिनु भयो समय र संवादका लागि यहाँलाई विशेष धन्यवाद
0: हस् धन्यवाद ओडाजी र यो रेडियो एनर्जी सहित आज सम्पूर्ण सरहरूप्रतिलाई पनि विशेष विशेष धन्यवाद र आज मलाई यो स्टुडियोसम्म बोलाएर केही मलाई लागेका कुराहरू व्यक्त गर्न दिनुभयो त्यसको लागि विशेष धन्यवाद हस्त नमस्कार
2: रामेछापको बन्थरी नगरपालिका वडा नम्बर 4 सालुका जनप्रतिनिधिहरूले निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिबद्धताहरू ती प्रतिबद्धताको कार्यान्वयनको अवस्था वडाका प्राथमिकता प्राप्त उपलब्धि वडाको शिक्षा स्वास्थ्य कृषि र सड़क पूर्वाधार विकास लगायतका विषयमा वडा अध्यक्ष राजन घिमिरेसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो कार्यक्रमको आजको अंक तपाईंलाई कस्तो लाग्यो आफ्ना सल्लाह सुझाव र प्रतिक्रिया अवश्य दिनुहोला साथै मन्थरी नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485320018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ यतिजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं आजको कार्यक्रमबाट म नवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस् अर्को कार्यक्रममा फेरि भेटौंला नमस्कार
3: हजुरको रेडियो 102.1 मेगा
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
4: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जर गाउँपालिकाको सूचना।
2: गोलन्जर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय र स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-3161, 9844-3469।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: रामेछापको माकुण्ड गाउँपालिका 1 घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
4: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9-10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका 1 रामेछाप स्थित काङछोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका 1, कुन्देल लाछेवा रामेछाप।

0: दी वा रेडमी को फोन किन्दा उपहार रे उपहार यो दशैं तिहारमा Xiaomi वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे
2: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।
3: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
0: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
0: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। वीरगंज स्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघर्जन चट्याङ हावाहुरी छैन पानी पर्ने सम्भावना देखिएको छ।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो, दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवा भोटेकोशीको बाढ़ीले मानव पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोर्ल्यो, देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
5: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
6: सबै वडाका अधिवेशनहरू मंसिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मंसिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार शुरू गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढाएको छ त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन हामी भूमिका खेलेको छ त्यो कुरामा केन्द्रित हुनुभयो। अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
5: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरे कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटि बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
1: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता चाहिँ पुर्याउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन, किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन कि ओली विद्यालाई नै त्यहाँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने त्यहाँको संकटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो त्यहाँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो। त्यस मलाई लाग्छ यसका दुईटा पाटा भए एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन। त्यो अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
5: कंग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनु भएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
5: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
7: यस्तो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो. हजुरहरू त डक्टर हुनुहुन्छ है, तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस. हजुर यो चाहिँ कुनै पनि लजिक कुनै पनि राजनल त्यहाँनिर चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन.
5: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ. विभागका उपमहानिर्देशक विपिन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो. उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आयोको एक महिनाको आधार पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ. कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ. हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्. नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो. चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो बढेपछि क्यानले छलफल गरेको हो. गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ. कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ. अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ. तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ. साझा खबरमा अब खेल खबर. नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो. नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो. त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो. त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन. गत जून 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो. दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ.
0: बाढ़ीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
8: घर देख्दा राम्रो देखिन्छ. प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो.
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
10: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि.
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
10: ओहो, तिमी त घरको खाने भएछौ नि.
12: के को सर सल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
14: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरूस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
15: देख्न चाहिँ घर खडा, पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटायो, सरसामान लयो, सुन चाँदी ताम्बु पित्तल धेरै लयो, बास भन्नु भएको छैन। कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ, ढुङ्गा माटो सारा त्यहीँ छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई। घर देख्दा राम्रो देखिन्छ, प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि, हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर पैसा सम्हाल्ने।
14: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बारीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल। अचेल मौसम फेरबदल भइरहेको छ, यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्।
16: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है। अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँच्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँच्योहरू गर्ने, अनि हाँच्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मसाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुनसक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
14: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसून बाहिरिने क्रममा छ, यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
13: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
17: अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
13: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित
19: सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
23: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ माइजो।
24: धन्यवाद लीलजी।
23: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ गर्दै हुनुहुन्छ।
24: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेको थिएँ। कुलो, पैनी, बाटा, घाटा, होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन भनेर हिँडेको थिएँ। कुलो, पैनी, बाटा, घाटा, होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ,

0: ठाउँमा त छँदै छ, तर त्यो भन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
1: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
0: मैले एउटा पनि आश्वासन दिनु परेन।
1: तपाईँले नदिया कि जनताले नै भन्नुभयो?
0: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौ भनेर भन्नुभएको छ।
1: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के के कुन कुन ठाउँमा?
0: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने, होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो पत्र गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँचथर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने, डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने, यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ, होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौं। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँचतरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका, त्यही लेभलबाट, त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्या छ। त्यसरी कृषिलाई चाहिँ अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
1: जस्तो पाँचतर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचतर समृद्ध हुन सक्छ?
0: डेरी
1: व्यवसाय, तेस्रो
0: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
1: के छ पाँचतरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला? तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
0: डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामी बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
1: तीन पटक
0: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो।
1: तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। 5 ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस?
0: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने।
1: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिराखेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ?
0: सर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीबराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ।
1: भएर
0: भन्नाले पनि अब मुख्य त पाथीबरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल को एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन् तिम्बु पोखरी छ होइन, उन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भन्ने छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै

0: राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना हुन्छ, त्यो मेरो गाउँमा पर्दछ।
1: नब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
0: साधुटार भन्न खोज्दै थिएँ। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचरको सिमाना पर्छ। त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँच थर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ।
2: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि साढे छ बजेमा तपाईँले सुन्न सक्नुहुनेछ। केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्। गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित सातै वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
5: पुरस्कार राशिहरू:
4: प्रथम पुरस्कार नगद 50,000,
5: द्वितीय पुरस्कार नगद 30,000,
4: तृतीय पुरस्कार नगद 20,000,
5: सान्त्वना पुरस्कार नगद 10,000,
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
5: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू:
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक ओडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नुपर्छ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
4: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
4: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
4: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
4: खेल सञ्चालन हुने मिति समय र स्थान।
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते। समय बिहान ठिक 10 बजे।
4: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81 9844-24-59-89।
4: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
6: शाओमी वा रेडमी को फोन किन्दा यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
7: शाओमी किन्दा उपहार एभ्रीडे परमा थाइल्यान्ड हलिडे।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
8: वर्ज पेंट

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: हरकर रालजी म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: हस् धन्यवाद नमस्कार।
1: हाम्रो न्यायिक क्षेत्रमा सर्वोच्च अदालतमा अदालतहरूमा को प्रवेश गरिरहेको छ जसका कारण यो खैला बैला भइरहन्छ बेला बेला?
2: अब ठ्याक्कै को प्रवेश गर्यो भनेर व्यक्ति भन्न अप्ठ्यारो हुन्छ। चिठी प्रवेश गर्नुपर्ने यो चिठी चाहिँ प्रवेश भइरहेछ कि भन्ने शंका छ। जब किनभने चिठी प्रवेश गरेको भइरहेको सबै कुरा स्मुथली राम्रोसँग चल्थ्यो, यो चिठी प्रवेश गरेको छ जसका कारणले यस्ता समस्याहरू देखिन्छ।
1: तर यो किन बारम्बार दोहोरिरहेछ?
2: नेपालको न्यायपालिका बहुदलीय व्यवस्थापछि राजनीतिक पार्टीहरूले विद्युत दृष्टि राखे, न्यायपालिकामा आफ्ना मान्छेहरू राख्न सक्यो भने न्यायपालिकाले आफ्नो पक्षमा प्रयोग गर्न सकिन्छ, आफ्ना खराबीहरूलाई ढाकछोप गर्न सकिन्छ भन्ने कुत्सित मनसाले नेपालका ठूला राजनीतिक पार्टीहरूले न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप शुरू गरे र नेपालको न्यायपालिकामा बहुदलीय व्यवस्थापछि गणतन्त्रपछि क्रमिक रूपले बढ्दै राजनीतिक हस्तक्षेप धेरै बढेका कारणले योग्य मान्छेहरू पाखा लाग्ने शक्तिशाली मान्छेहरू राजनीतिक पार्टीका नेताका मान्छेहरूले चाहिँ नियुक्तिमा अवसर प्राप्त गर्ने कारणले गर्दाखेरि मूलत नेपालमा राजनीतिक पार्टीहरूको गलत प्रवृत्तिले राजनीति छिरेका कारणले यस्तो स्थितिहरू सृजना भएको हो भन्न सकिन्छ।
1: अब प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले चाहिँ नियमावली पनि मिच्नुभयो, वरिष्ठता पनि मिच्नुभयो, स्वेच्छाचारी ढंगले अघि बढ़न थाल्नुभयो भनेर यो हाम्रो संवैधानिक बेन्च समेत यो बेला बहिष्कारको चपेटामा परेको, बस्न नसकेको, प्रभावित भएको विषय आइरहेको छ, यो किन भयो?
2: यो तपाईँले प्रश्नमा भने जस्तै सिलसिला हेर्दाखेरि त्यो केही अनुभवले बेन्चको कन्स्ट्रक्सनको हिस्टोरिकल एनालिसिसले यो कुरो देखिन्छ। करिब तीन चार महिनादेखि उहाँ प्रधान न्यायाधीश भइसके पछाडि हिजो जुन माननीय न्यायाधीशज्यूले चाहिँ त्यो प्रश्न उठाउनुभयो भनेको छ होइन, त्यो हामीले नेपालमा अहिले चाहिँ हाम्रो सर्वोच्च अदालतमा बुधबार र शुक्रबार दुई दिन चाहिँ संवैधानिक इजलास बस्छ।
1: हजुर,
2: दुई दिनको संवैधानिक इजलासको कन्स्ट्रक्सन पाँचजना मान्य न्यायाधीशजीहरूको नाम हेर्ने हो भने
1: हजुर
2: लामो कालखण्डमा हरिफुएल मान्य न्यायाधीश हरिफुएलजीको नाम त्यसमा देखिँदैन।
1: हजुर,
2: वरियताको क्रमले हेर्ने हो भने सामान्य प्रधान न्यायाधीशज्यू, त्यसपछि मान्य न्यायाधीश सपना प्रधानज्यू, त्यसपछि मान्य न्यायाधीश कुमार रेग्मीज्यू र त्यसपछि मान्य न्यायाधीश हरिफुएलज्यू चौथो नम्बरको होइन वरियता हुनुहुन्छ। संवैधानिक इजलासमा पाँचजना चाहिँ न्यायाधीशहरू रहने संवैधानिक इजलासको प्रावधान, हालाकि नेपालको सर्वोच्च संविधानको धारा 137 न्याय परिषदले मान्छेहरू सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम सिफारिस गर्छ, सिनियरिटीका आधारमा सिफारिस गर्छ होइन, अनि त्यो सिफारिस गरिसकेको एउटा रोस्टर हुन्छ, त्यो रोस्टर मध्येबाट प्रधान न्यायाधीशले नै संवैधानिक परिषद के अरे संवैधानिक इजलासमा न्यायाधीश तोक्ने संवैधानिक हक उहाँकै हो। तर यसको एउटा परम्परा के छ भन्दाखेरि त्यो आफ्नो नेतृत्वलाई पनि सजिलो बनाउनको लागि होइन, अनि जनविश्वास पनि र स्टेक होल्डरहरू हुन्छन् नि नागरिकहरूलाई सबैलाई पनि एउटा विश्वासलाई भन्दाखेरि सिनियरिटीलाई चाहिँ सम्मानपूर्वक त्यसमा राख्ने पुरानो परम्परा हो। त्यो परम्परा चाहिँ कुनै एकजना मान्य न्यायाधीशको हकमा त्यो परम्परा चाहिँ यो तीन चार महिनाको चाहिँ बुधबार र शुक्रबार बस्ने संवैधानिक इजलासको त्यो विश्लेषण गरेर हेर्ने हो भने त्यो नदेखेका कारणले गर्दाखेरि त्यसो किन भयो भन्ने कुरो चाहिँ उहाँले प्रश्न उठाउनु भएको छ, देख्यो होइन, त्यसो भएकोले चाहिँ अब यो विषय चाहिँ त्यसरी उठेको हो। तर अब एउटा कुरो चाहिँ के म निवेदन गर्छु
1: होइन, जस्तो कुमार रेग्मी छुटेको देखिन्छ, विनोद शर्मा र सारङ्गा सुवेदीहरू वरियतामै माथि हुँदा पनि उहाँहरू छुट्टिनु भएको छ, एकैचोटि अब्दुल अजिज मुसलमानलाई फेरि ल्याएर समेटिएको छ, यो क्रम त देखियो, फेरि नकुल सुवेदी देखिराख्नु भएको छ, यो त तपाईँको भने त क्रम त तोकिए, तपाईँको सिनियरिटी त मिचियो नि त, तपाईँले भने जस्तो त्यो संवैधानिक कानूनी छ धारा 137 अनुसार, तर त्यो छ भन्दैमा हाम्रो रीत परम्परा र न्यायपालिकाको आदर्शलाई हामीले बिर्सन सक्छौ?
2: गर्नु हुँदैन, त्यसो गर्यो भने चाहिँ न्यायपालिकामाथि प्रश्न उठ्छ, जनविश्वास गर्छ र स्वयं प्रधान न्यायाधीशले चाहिँ आफ्नो नेतृत्वलाई चाहिँ सफलतापूर्वक सम्पन्न गर्नलाई बाधा उत्पन्न हुन्छ। त्यस कारणले चाहिँ त्यो सबै कुरा विश्लेषण गरेर गर्नुपर्छ भनेर मैले पनि भन्छु। त्यो
1: जसरी एउटा कुरो भने हजुर, जसरी उहाँको नियुक्तिमा उहाँकै नियुक्तिमा एउटा क्रममङ्गता देखिएको थियो कि उहाँले आफ्नो संवैधानिक इजलास गठनमा पनि संवैधानिक सुविधा अनुसार क्रममङ्गताले सम्बन्धहरू भङ्ग गर्दै लान खोज्नुभयो कि
2: त्यसो गर्नुहुन्न, त्यसो नगर्नुहुन्न भनेर उहाँलाई हामी सुझाव दिन चाहन्छु होइन। अर्को के भने, अर्को फेरि इतिहासबाट सिक्नुपर्छ, म तपाईँलाई भनिरहेको थिएँ नि त,
1: हजुर,
2: नेपाल र केही एक दुई वर्ष पहिला भारतमा चारजना न्यायाधीशहरूले चाहिँ प्रधान न्यायाधीशले यसरी अन्याय गर्नुभयो भनेर प्रेस कन्फरेन्स गरे होइन भारतको इतिहासमा प्रधान न्यायाधीशको विरुद्धमा अरू न्यायाधीशहरूले प्रेस कन्फरेन्स गर्दाखेरि त्यो जुन पवित्रता हुन्छ नि अदालतको सर्वोच्च अदालतको त्यो प्युरिटीमा चाहिँ धक्का पुग्छ त्यो गर्नु हुँदैन भने त्यहाँ पनि ठूलो चर्चा हो। हाम्रो देशमा पनि एउटा हिजोको एउटा तपाईँलाई म एउटा स्मरण गर्न चाहन्छु, जब केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँले प्रतिनिधि सभाको विघटन गर्दाखेरि त्यतिखेर तत्कालीन सामान्य प्रधान न्यायाधीश सोलेन सञ्जय राणाजीले जुन के अरे संवैधानिक इजलासको गठन गर्नुभयो त्यो संवैधानिक इजलासमा त्यतिखेरका दुईजना सिनियर न्यायाधीशहरू आनन्दमोहन भट्टराई र तपाईँको के अरे ईश्वर खतिवडाले कि त्यतिखेर पनि यो उहाँले त्यसको असहमति जनाउनु भएको विरोध गर्नुभएको यो सबैलाई थाहा छ नि त होइन। त्यस कारणले त्यतिखेर पनि न्यायालयभित्र त्यो प्रश्न उठेको न्यायालयमाथि मान्छेले चर्चा परिचर्चा गर्न थालेको त्यस कारणले न्यायालयका क्रियाकलापमाथि मान्छेले शंका गर्न थाले र अनावश्यक नेगेटिभ टिप्पणी गर्न थाले भने चाहिँ न्यायपालिकामाथिको जनआस्था घट्छ। न्यायपालिकाको मूल तपाईँको आधार स्तम्भ भने चाहिँ जनआस्था हो। त्यस कारणले न्यायपालिकाभित्रका त्यसको नेतृत्वले पनि अरूले पनि जनआस्था घट्ने कुनै पनि कार्य गर्नुहुन्न। त्यो कार्य नगर्नको लागि इतिहासबाट पनि सिक्नुपर्छ। मैले अहिले जुन भने हाम्रो देशमा पनि इतिहासमा त्यस्तो कुरो भएको हुनाले त्यो सिक्नुपर्छ र सामान्य प्रधान न्यायाधीशजीले पनि सबैलाई मिलाएर लग्नुभयो भने उहाँको नेतृत्व पनि सफलतापूर्वक जान्छ र अदालत पनि तपाईँको के भन्दाखेरि पर्फर्मेबल हुन्छ, काम गर्न सक्छ, जनताले पनि न्याय पाउन सक्छ। अदालतभित्रै किचलो भइरह्यो भने चाहिँ जनआस्था पनि घट्छ, त्यो अदालतले आफ्नो तपाईँको के भन्दाखेरि काम पनि गर्न सक्दैन। त्यसले गर्दा समग्र प्रणाली पद्धति र नागरिक सबैलाई चाहिँ त्यसले हानि गर्न सक्छ।
1: जस्तो यस्तै विवाद हुन सक्छ, तजबिजी प्रयोग नहोस् भनेर कि त वरिष्ठता नै ल्याइएको या त गोला प्रथा पनि बीचमा शुरू भएको थियो, कारण त्यो अहिले छैन।
2: अहिले गोला प्रथा चाहिँ संवैधानिक इजलासको हकमा चाहिँ गोला प्रथा छैन, अरू चाहिँ गोला प्रथा छ
1: होइन।
2: संवैधानिक इजलासको हकमा चाहिँ अब प्रधान न्यायाधीशको विवेकमाथि धेरै प्रश्न गर्नुहुन्न भन्ने लागेका हुनाले त्यो त्यस्तो छ।
1: त्यो चाहिँ संवैधानिक इजलासमा पनि गोला प्रथा राखिदिँदा के हुन्छ?
2: त्यो पनि एउटा विकल्प हो, त्यो पनि एउटा विकल्प हो। त्यसले गर्दाखेरि के हुन्छ भने त्यसको गोला प्रथाको एउटा ड्रब्याक चाहिँ के हुँदो रहेछ भने संवैधानिक इजलासमा विभिन्न खालका मुद्दाहरू आउँछ नि त
1: होइन।
2: अब गोला प्रथामा राख्दाखेरि कतिपय न्यायाधीशहरूको कुनै कुनै कुरामा विज्ञताको कमी हुन सक्छ। जुन न्याय मान्य न्यायाधीशको जुन कुराको विज्ञता छ त्यो मान्छे बाहिर पर्ने विज्ञता नभएको मान्छे बस्दाखेरि चाहिँ जुन क्वालिटीको जजमेन्ट आउन सक्छ त्यो क्वालिटीको जजमेन्ट नआउन सक्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ प्रधान न्यायाधीशले सो विवेक प्रयोग गरेको होइन। त्यो दिनको पोलिटिस्ट अनुसारको न्यायाधीशहरूको सिनिटी पनि मेन्टेन गर्ने, न्यायाधीशहरूको तपाईँको विज्ञता पनि मेन्टेन गरेर बेन्च गठन गर्न सक्यो भने राम्रो जजमेन्ट आउँछ भन्ने हिसाबले चाहिँ गोला प्रथा भन्दा यही बेटर हुन्छ भन्ने एउटा तर्कको।
1: तर त्यो चाहिँ पोजिटिभ मोटिभ भयो। तर आज के भइरहेछ भन्दाखेरि सर्वोच्च अदालतको हाम्रो संवैधानिक इजलास, हुन त संवैधानिक अदालतकै काफी त्यो बेला चर्चा भएको थियो, संविधान बनाउँदा ताका त्यो गरिएको थियो भने नै आज यो किसिमको लठीभद्र वा विवाद हुन्न थियो होला। हो संवैधानिक इजलास कसैको तपाईँ निजी रोजाईको सूची हुन सक्छ र भने
2: त्यस्तो चाहिँ जनमानसमा पर्न दिनु हुँदैन। यहाँनिर चाहिँ सामान्य प्रधान न्यायाधीशले चाहिँ तनाखो हुनुपर्छ, बुद्धिमत्तापूर्ण चाहिँ के भन्दाखेरि यस्तो चाहिँ मान्छेले यस्तो प्रश्न चाहिँ उठ्यो भने चाहिँ जनआस्था घट्न सक्छ
1: होइन।
2: अनि अदालतले आफ्नो काम राम्रोसँग पर्फर्मेन्स गर्न सक्दैन। यहीँनिर चाहिँ तपाईँले बडा राम्रो प्रश्न गर्नुभएको छ, यो प्रश्न चाहिँ न्यायालयभित्र रहेका सबै सामान्यजी र मान्य न्यायाधीशले चाहिँ यो तपाईँको यो जुन प्रश्नको रेत छ यसलाई उहाँहरूले बुझेर आफ्नो कर्महरू चाहिँ राम्रो तरिकाले विश्वासपूर्ण तरिकाले गर्नुपर्छ भन्ने म पनि भन्छु।
1: तर संविधानको धारा 136 जो तपाईँले अघि कोट गर्नुभयो त्यसले चाहिँ हाम्रो प्रधान न्यायाधीशलाई भिटो पावर दिएको जस्तो विशेष अधिकार
2: त्यसको भाषा चाहिँ त्यस्तै छ। सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ, त्यो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीश तोकेका अन्य चारजना न्यायाधीश रहने
1: भनेको त भिटो पावर हो।
2: न्यायाधीशले तोकेका अन्य चारजना रहनेछन् भनेको छ। यो चाहिँ यो कानूनको चाहिँ उद्देश्य के हो भने प्रधान न्यायाधीश आफैमा हमेसा विवेकशील मान्छे हो, देशको प्रधानमन्त्री भन्दा पनि प्रधान न्यायाधीश बढी विवेकशील मानिन्छ क्या, किनभने कार्यपालिकाले गरेको गल्तीलाई पनि त न्यायपालिकाले सच्याउँछ नि त, यो त करेक्ट

0: उत्तराको सम्मानित नेतृत्वले चाहिँ अरू सबैभन्दा बढी संवेदनशील र तनाव चिउनुपर्छ।
1: तर जब न्यायाधीशहरू हडतालमा जान्छन् त्यसपछि के हुन्छ? न्याय त मर्यो
0: मर्छ। न्यायाधीशहरू हडतालमा गएपछि दुई प्रकारले, एक मान्छेले मान्छेको मुद्दाको सुनवाई हुँदैन, इन टाइममा मान्छेले जस्टिस पाउँदैन त्यस कारणले न्याय मर्छ, अर्को अदालतप्रतिको जनआस्था घट्छ र त्यस कारणले पनि तपाईँको के भन्दाखेरि समाजमा एक प्रकारको अव्यवस्था सिर्जना हुन्छ, त्यसरी पनि न्यायमा।
1: हाम्रो संवैधानिक इजलास किन महत्वपूर्ण छ जहाँ हडताल हुनु?
0: संवैधानिक मतलब किनभने संविधानको इन्टरप्रिटेसन सम्बन्धी र मान्छेका तपाईँका त्यहाँ आवश्यक मौलिक अधिकारहरूसँग सम्बन्धित विषयहरू चाहिँ संविधानिक इजलास हेर्दै भएको हुनाले यसको बढी महत्व छ। अझ अर्को कुरो के छ भने स्टेटको फंक्सनको कुरो पनि यसैले हेर्नुपर्छ कि, जस्तो मान्नु न प्रदेशका समस्या, प्रदेशका समस्या भए, प्रदेश सरकारभित्रका समस्या भए, प्रदेश र केन्द्रका बीचका समस्या भए, त्यो तुरन्तका तुरन्त समाधान गर्नुपर्छ, होइन भने त्यो सिङ्गो प्रदेश तपाईँ डिफल्ट हुन सक्छ, केन्द्रीय सरकार डिफल्ट हुन सक्छ, त्यस्तो सबै कुरा चाहिँ संवैधानिक इजलासले निरूपण गर्नुपर्ने भएको हुनाले यो अझ बढी संवेदनशील र अझ बढी महत्वपूर्ण मानिन्छ।
1: अब यो हाम्रो 2072 मङ्सिर तेस्रो सातातिर हो क्यारे त्यो बेला गठन भएको, जहाँसम्म मलाई लाग्छ संवैधानिक इजलास, त्यो संवैधानिक इजलास गठनका यी 11 वर्ष वरिपरि यसले कति गति लिएको, कति कामहरू छिनेको तपाईँ देख्नुहुन्छ? हामी कहाँ छुट्टै हामी कहाँ संवैधानिक अदालतको जो औचित्य पुष्टि गर्न खोजिएको थियो त्यो नगर्दा पो दुःख पाइरहेको छ कि भन्ने नै छ कि यसले ठिकै काम गरिरहेको छ?
0: बिल्कुल, म तपाईँको यो तर्कसँग सहमत छु। सुरुदेखि नै हामी संवैधानिक कानूनका विद्यार्थीहरूले चाहिँ के भनेको थियो भने, जब देशमा तपाईँको यत्रो राजनीतिक अन्यलता पछिको प्रेस स्टार्ट भयो नि, प्रेस स्टार्टमा नेपाल देशमा तपाईँको विगतका संविधानका प्रावधानहरू मात्रै होइन कि वर्गका, भूगोलका, क्षेत्रका विभिन्न प्रकारका समस्याहरू थिए कि होइन, अनि त्यो सबै तपाईँको जातको समस्यालाई पनि राजनीतिमा ल्याएको छ, भूगोलको समस्यालाई पनि राजनीतिमा ल्याएको छ, क्षेत्रको समस्यालाई पनि राजनीतिमा ल्याएर नेपालको राजनीति अत्यन्त गन्जागोल भएको थियो नि त। त्यस कारणले अब ती कुराहरू फेरि तपाईँको न्यायिक निर्गुणबाट गर्नुपर्ने, त्यो न्यायिक निर्गुण गर्दाखेरि तपाईँको रेगुलर सुप्रिम कोर्टबाट त्यो गर्दाखेरि त्यसले अप्ठ्यारो पार्छ, संसारको इतिहास पनि छ, दक्षिण अफ्रिकादेखि कयौं देशहरूको तपाईँको सफल इतिहासले गर्दाखेरि संवैधानिक अदालतमै बेस्ट हुन्छ भन्ने हामी मान्यता राख्छौँ। हामीले त्यो तपाईँको त्यतिखेर धेरै मान्छेहरूले सुझाव दिएका थिए, त्यो हुँदाखेरि त्यो एक प्रकारको सेमी पोलिटिकल पनि हुन्छ, त्यसले प्रम्प्ट पनि गर्छ, बुझ्नुभयो नि त, त्यसको प्रोसिड्युरहरू अहिले जसरी सर्वोच्च अदालतले एकदम प्युरिटीमा प्रोसिड्युर गर्नुपर्छ, त्यो संवैधानिक अदालत भयो भने यो खालको प्युरिटी पनि त्यसले गर्दैन, किन त्यसमा अलिकति पोलिटिकलको कुरा पनि हुन्छ, त्यसो भएपछि त्यसले बढी समस्या समाधान गर्न सक्थ्यो। अब त्यतिखेरको नेपालको राजनीतिक नेतृत्वहरूले पनि त्यो कुरा बुझ्न सकेनन्, त्यतिखेरको सुप्रिम कोर्टको जुडिसियरीको नेतृत्वले पनि त्यो कुरो चाहेन, त्यतिखेर सर्वोच्च अदालतले के सोच्यो भने चाहिँ संवैधानिक अदालत भनेको चाहिँ एक प्रकारको नेपाली चलचित्रको भाषामा चौथा हाले जस्तो भन्छ नि होइन, हाम्रो विकल्पमा आउँछ भन्ने हो। त्यतिखेर कति पनि कुनै पनि आधारमा त्यतिखेर सुप्रिम कोर्टको लिडरसिपले त्यो मानेन, त्यसो भएकोले यो एउटा सम्झौता भएको राजनीति र सर्व नेपालको सुप्रिम कोर्टको लिडरसिप बिच राज्यका तीनटा अङ्गको बिचमा सम्झौता भएर संवैधानिक अदालतको सट्टामा संवैधानिक इजलास भएको। अब इजलासको व्यवस्था गरिसकेपछि कैयौं बेरसम्म तपाईँको यो के भन्दाखेरि यो कायमै भएन, पछि माछा बस्नेजीले मुद्दै हाल्नु पर्यो होइन, सर्वोच्चको रिट पछि यसमा रिटमा पनि उहाँले नमागेको कुरो चाहिँ ठुलो संख्यामा यसको तपाईँको रोस्टर राख्ने कुरो भनेर फेरि बोलियो पनि, त्यसपछि रोस्टरको व्यवस्था भयो, रोस्टरको व्यवस्था भइसकेपछि अहिले तपाईँले भनिरहेको अहिलेको हामी छलफल गरिरहेको बेलामा चुजन पिकोसम्म यसमा आउने बेलामा तपाईँको के भन्दाखेरि कहिले नबस्ने यसका समस्या भएका कारणले गर्दाखेरि चाहिँ, अनि यो जसरी यसले फङ्सन गर्नु पर्थ्यो, जुन मान्छेको अपेक्षा थियो त्यो अपेक्षाको 50% हाराहारी मात्रै यसले सन्तुष्टि दिएको छ अथवा फङ्सन दिएको छ जस्तो लाग्छ मलाई।
1: जस्तो यो 11 वर्षको वरिपरि हजारवटा जति मुद्दा परेको रहेछ होइन, 970 मुद्दाको लगत रहेछ, त्यसमध्ये 742 चाहिँ छिनिएको, फैसला नै भइसकेको र 227 थान चाहिँ विचाराधीन रहेको भन्ने तथ्याङ्क सार्वजनिक छ। यो ठिकै हो, अरू मुद्दाको चाहिँ हेरी त यो त छिटो पनि भएको रहेछ, फेरि डेटामा हेर्यो भने
0: अरूको हेरिकन यो छिटो भएको होइन, त्यसरी संख्या नम्बरमा हेर्दाखेरि छिटो भएको हो, तर अरू मुद्दाको अर्जेन्सी र अरू मुद्दाको प्रोसिड्युर भन्दा यसको अर्जेन्सी र प्रोसिड्युरको कुरो फरक हुन्छ होइन। अरूको के भन्दाखेरि म्याथ, मान्छेको म्याथ तामिल गर्नु पर्यो, मान्छेको ठेगाना पत्ता लाउनु पर्यो, मान्छेलाई त्यही अनुसारको तपाईँको सूचनाको अधिकार दिनु पर्यो, प्रतिरक्षाको अधिकार सबै दिनु पर्यो, यो त अब संवैधानिक इजलासका संविधानका कुरा चाहिँ राज्य टु राज्य पनि धेरै हुन्छ, राज्य र नागरिक भन्दा राज्य टु राज्यका पनि तमाम राज्यसँग पनि बढी सम्बन्धित भएको हुनाले होइन, यो बढी संवेदनशील भएको हुनाले अझ छिटो यसमा हुनुपर्ने हो, सम्भवतः यसमा चाहिँ तपाईँको ब्याकलगै नरहनु पर्ने हो यो चाहिँ होइन। अब अहिले तपाईँले दिएको आँकडा 300 हारहारीमा पनि बस्नु भनेको पनि यो असन्तोषै गरिहाल्नुपर्छ कि म भन्दैन, तर जति अपेक्षा थियो त्यो अपेक्षाको अनुसारको परिणाम चाहिँ हो भनेर पनि भन्न सकिन्छ।
1: अब अर्को कुरा चाहिँ, तर यसले हाम्रो न्यायालय ठिक ठाक छैन भन्ने संकेत चाहिँ गरिरहेको छ। अर्को पूर्व प्रधान न्यायाधीशमाथि जो राज्यको एक खालको फेरि निगरानी धरपकड

0: खालको जो अवस्था देखिएको छ, यसका प्रति तपाईँको के छ टिप्पणी?
1: अब सरकारले हरेक नागरिकका गलत क्रियाकलापको, आपराधिक क्रियाकलापको निगरानी गर्ने र जाँच गर्ने सरकारसँग वैध अधिकार हो। संसारमा के भन्छ भने हामी संविधान कानुन विद्यार्थी के पढ्छौँ भने मान्छे मार्ने एकमात्र वैध अधिकार राज्यसँग हुन्छ भन्छ कि। हाम्रो देशमा मृत्युदण्ड छैन नि, तर राज्यले तपाईँको के भन्दाखेरि अपराधीलाई तपाईँको पक्राउन खोज्दाखेरि मानेन भने चाहिँ फायर गरेर मान्छे मर्न सक्छ
0: होइन।
1: त्यस कारणले आन्दोलनमा राज्यले सुरक्षा गर्दाखेरि मान्छे मर्छन् नि। त्यस कारणले सरकारसँग त्यो अधिकार हुन्छ, तर सरकारसँग अधिकार हुन्छ भन्दैमा सरकारले ड्यू प्रोसेस कानूनको उचित अवलम्बन चाहिँ उल्लङ्घन गर्न पाइँदैन। अहिले जस प्रकारले धड पकड भइरहेको छ, सरकारले अनुसन्धान गर्न पाउँछ, तर यसरी प्रक्रियाको उल्लङ्घन गरेर धड पकड हुने गरी मान्छेको तपाईँको गरिमालाई पनि धक्का पुग्ने गरी र कानूनले तोकेका प्रक्रिया पूरा नगरिकन थुना पुर्जी नदिकन मान्छेलाई पक्रेर लैजानु चाहिँ सरासर संविधान विपरीत कुरो हो। यो यो पाटोसम्म चाहिँ हामी सरकारको क्रियाकलापको विरोध गर्छौं। अनुसन्धान गर्ने, जाँचबुझ गर्ने चाहिँ उसको अधिकार हो, त्यसले गर्न सक्छ भने।
0: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू भेरी मच।
2: रेडियो पाव, घटना विषयको सशक्त संवाद।

0: एक नै मन्त्रणा
1: रामेछापको माकुण्डा गाउँपालिका एक घुम्जेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402 39, 0485402 33 र 98540420 39। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो 102

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाई, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट दिलाउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटे कोशीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्य पूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अप्रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5औं दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 चाहन्छन् हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 एउटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानून व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथे म। 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12-2-1-2 जान सक्ने आकलन गरी यो राज्य चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानपुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली हाँकिराखे जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ थियो भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखिदिएको छु 7-3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोट छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो 3 बजेसम्म सिद्धिएन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घन्टा भन्दा तल मान्छे हुँदै हुँदैन
0: 5-6 दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गर्ने चाहिँ वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राख्यो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट लिएर
0: उनी थिए काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मंसिरमा चाहिँ हामी चाहिँ 7-8 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा

0: को लागि त्यसैले यो नेतृत्व परिवर्तन कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ. त्यसको त हाम्रो विधि प्रक्रिया छ. त्यो विधि प्रक्रिया अब महाधिवेशन छ, जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ. त्यो
1: विशेष महाधिवेशन गर्ने, राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए, त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त.
0: तर माग भएको होइन, छलफलको लागि यो कुराहरू लगेको
1: हो. हस्ताक्षर अभियान चल्यो, पार्टीका महासचिवहरू, वरिष्ठ नेताहरू कैयौंले त्यो मुद्दा उठाएर हिँडेको, बैठकमा समेत कुरा उठाएको भनेर आयो, त्यो सबै गलत थियो त.
0: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन, मौखिक कुरा भयो होला.
1: तपाईँको जुन आज बोली सुन्यो, यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज.
0: हेर्नुहोस्, पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन. सबै विधि प्रक्रियाबाट आएको छ, चेतावनीले केही हुनेवाला छैन. चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन, किनकि पार्टीभित्र विधान छ, विधि प्रक्रिया छ. त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ छैन मैले बुझेको छैन.
1: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
0: होइन. मैले सुन्ने पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन.
1: मसँगै कुरा गर्दाखेरि त
0: देशको होइन, देशको आवश्यकता हो. पार्टीमा ऊर्जा ल्याउनु पर्छ, ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नुपर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो, आज पनि भनाइ छ. कसरी हुन्छ, जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो, उत्पन्न गर्नु पर्यो.
1: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँ लाग्छ?
0: सुन्नुहोस् न, उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त.
1: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसलाई के हो?
0: त्यस्तो केही पनि होइन. न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन. पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो. र यो जति भेला हामी गर्दैछौ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौ.
1: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ. तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ. हामीले भोटे कोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं. कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ. सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ. मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही.
2: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ. त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले त्यो अध्ययन शुरू भइसकेको छ आजदेखि.
1: विपद सम्बन्धीको बारेमा त केही बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
2: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ. अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिने गरिदिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ.
1: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही. बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ. बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्. परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपटीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्. नुवाकोटबाट शक्तिमाया तामाङ.
3: रसुवाको आमा छोदिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्. 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी.
4: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिर गएको छ भनेर भन्दाखेरि बहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लास पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो. लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला.
3: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ. उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला. विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन.
5: फर्केर आउँछ के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कहाँ जाने, सपनामा देख्नु न त्यही देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँछ.
3: आफूहरू दिनमा मनोपरामर्श विभिन्न संघ संस्थाबाट आउने मानिसहरू

0: साथीहरू सँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोस्कमा सर्वसाधारण बोकेका दुईवटा बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 जना भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
2: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 जनाको मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 जना घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने, रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने, कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हिँड सकिन्छ। अब एकैछिनमा भोटे कोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालु एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी पौने 9 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: आइली रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
2: फलफूल प्रशोधन र बजारीकरण।
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
3: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ सिन्धुली।
4: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: पुरस्कार राशिहरू:
3: प्रथम पुरस्कार नगद 50,000,
4: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
4: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू:
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट श्रोता बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
4: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरि सक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
4: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
4: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
4: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति, समय र स्थान:
4: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली। सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेंट।
3: हार्दिक निमन्त्रणा।
4: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
3: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
4: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: झन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998, 0845403998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-2082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

बसेको सान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896299998।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट रामेछाप।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो

0: स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामुको सेफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेको लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेको लागि सार्दै अन्तत आजको लागि स्थगित भएको। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ्दै गएको पाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 को तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। नेकपा एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र लाइसेन्स जारी गरेको खुलासा भएको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको मिलेमत्तमा 2077 साल मंगिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिका नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाएको हो। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश कार्य समितिको अधिवेशन तथा निर्वाचन सम्बन्धी कार्यहरू रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश द्वे नाति बाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले राप्रपाको बागमती प्रदेश कार्य समितिको निर्वाचन सम्बन्धी कार्य अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले अपाङ्गताको जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान उपचार पुनर्स्थापना शिक्षा शिव विकास रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझदारी कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत अपाङ्गता रोकथाम र पुनर्स्थापनालाई 3 तहका सरकारको साझदारीमा अघि बढ़ाउने व्यवस्था गरेको हो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्शन देखिएका इनम सापकोटा विरूद्ध प्रहरीले सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान शुरू गरेको छ। असोज 14 प्रहरीले उनलाई नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई शुरूमा अभद्र व्यवहार सम्बन्धी कसुरमा हिरासतमा थुनेको थियो, तर असोज 21 गतेदेखि प्रहरीले उनी विरूद्धको कसुर रूपान्तरण गरेको छ। इनम विरूद्ध अहिले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप किमिरेले जानकारी दिनुभएको छ। हिमालयन ड्री इन्सुरेन्स लिमिटेडको कोष अपचालन तथा सम्पत्ति शुद्धिकरण गरिएको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल सहित 20 व्यक्ति तथा संस्था विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 सम्पत्ति शुद्धिकरण निवारण एन 2064 तथा बीमा एन 2079 बमोजिम दायर गरेको अभियोग पत्रमा प्रतिवादीहरूबाट 23,92,05,064.10 रूपियाँ बिगो कायम गरी सो बराबरको रकम असुल दबर जरिवाना कैद सजाय तथा सम्पत्ति जफतको माग दावी गरिएको छ।
काठमाडौँको बुढा नीलकण्ठबाट प्रहरीले 22 केजी सुन बरामद गरेको छ। बुढा नीलकण्ठ स्थित चपलीमा चिनिया नागरिकले भाडामा लिएको घरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहिबार मध्याह सुन बरामद गरेको। सुन ओसार पसारमा संलग्न 3 जना चिनिया सहित 4 जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका 1 जना उच्च अधिकृतले जानकारी दिएका छन्। पक्राउ पर्नेमा 1 जना नेपाली महिला छिन्। सुन बरामद गरिएको घटनाबारे शुक्रबार 1 बजे टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिनेछ। सुन तौलिने र थप शंकास्पद ठाउँमा खोज तलास गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्। आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री वीरेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको। छलफलपछि स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। नेकपा एमाले आउँदो मंगसिर 26 गते वडा अधिवेशन गर्ने भएको छ। पार्टी केन्द्र कार्यालय च्यासल ललितपुरमा आज बसेको स्थायी कमिटी बैठकले मंगसिर 26 गते वडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको। यस्तै मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय पनि गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। दशैं तिहार जस्ता चाडबाडका लागि सवारी आवागमन र यात्रीको संख्या वृद्धि हुन थालेको बेला रामेछापका 3 स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। बुधबारदेखि सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्षमा मन्थलीको देवकोटा चोक सेलघाट र खिम्ती रहेका छन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयका सुरक्षा कर्मीले संयुक्त रूपमा यात्रु सहायता कक्षमा सेवा गर्नेछन्। आर्थिक अवस्था सामाजिक परिस्थितिका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहन सक्ने रामेछापका लक्षित वर्गलाई स्वास्थ्य बीमामा समेट्ने महत्वपूर्ण पहल अघि बढ़ाएको छ। जिल्लामा स्थायी बसोबास गर्ने सीमान्तकृत लोकन्मुख समुदाय महिला स्वास्थ्य स्वयंसेविका आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ख वर्ग लगायत लक्षित वर्गको स्वास्थ्य बीमा अब जनस्वास्थ्य कार्यालय रामेछापले नै प्रिमियम रकम भुक्तानी गरिदिनु भएको छ। यसका लागि जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय रामेछाप बीच बिहिबार द्विपक्षीय सम्झौता भएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभू झाले जानकारी दिनुभएको छ। रामेछापको दुर्गम उमाकुण्ड गाउँपालिका 2 बाम्ती भण्डारमा 10 शैयाको बाम्ती आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। लामो समयको प्रयासपछि तयार भएको अस्पतालको असोज 24 गते शनिबार बिहान 10 बजे औपचारिक उद्घाटन गरिने भएको छ। स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याउन लागि हो। रामेछापको मन्थली माविमा आयोजित अर्थशास्त्र विषयसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शनीको प्रतिनिधि सभा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थेकीले बिहिबार उद्घाटन गर्नुभएको छ। मन्थली माविमा कक्षा 9 देखि कक्षा 12 सम्म अध्ययन गर्ने विद्यार्थीहरूका 20 वटा समूहले तयार पारेका अर्थशास्त्र सम्बन्धी सामग्रीहरू प्रदर्शनमा राखिएका थिए। दोलखाको जिरी नगरपालिकाले भ्याट प्यान र कर सेवा शुरू गरेको छ। नगरपालिकाले असोज 21 गतेदेखि नगरपालिका कार्यालयबाटै प्यान र भ्याट दर्ता अन्त शुल्क तथा कर चुक्ताको सेवा शुरू गरेको नगर प्रमुख मित्रबहादुर जिरेलले जिरे नगरपालिका 2 की अपर्णा केसी शेर्पालाई प्यान कार्ड वितरण गरेर सेवाको शुभारम्भ गर्नुभएको छ।

र प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एल निनो तीव्र बन्दै गएको र आउँदो डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। यस पटकको एल निनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने मौसमविदले चेतावनी दिएका छन्। डब्ल्यूएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ़ भइरहेको बताउनु भएको समाचार संस्था एएफले जनाएको छ। उहाँका अनुसार यो अवस्था सन् 2027 को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै 7% छ। डब्ल्यूएमओका अनुसार मध्य तथा पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम गएको जून महिनामा औसतभन्दा 1.6 डिग्री सेल्सियस धेरै रहेकामा अगस्त महिनामा 2.5 डिग्री सेल्सियस पुगेको थियो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्त्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को रात्रि कालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहरी को फरखेम रहनु भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रि कालीन लोक संगीत का अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईकै दुःख सुखको सहयात्री तपाईकै मुटुको डुकडुकी कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई आज विशेष विशेष बनाउनको लागि रातको समय छ। यति बेला सुन्दै हुनुहुन्छ तपाईँले हामीलाई फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz अनि तामाको सिएफएम 95 MHzको फ्रिक्वेन्सी मोडुलेसनबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्यूज .com सामाजिक सञ्जाल फेसबुक अनि त्यस्तै गरेर अन्य विभिन्न अनलाइनका माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। के कस्तो लाग्छ यसो सरसल्लाह सुझाव पनि दिनुहोला है भन्न चाहन्छु। अनि कोही कसैलाई केही भन्नु छ कि मनका कुराहरू सुनाउनु छ कि यति बेला कसैको याद आइराखेको छ कि यो पलमा कसैलाई सम्झिराख्नु भएको छ कि हामीलाई भन्नुहोस् ल, हामीलाई सुनाउनुहोस् ल। हामी तपाईँको त्यो सन्देश तपाईँको मान्छे तपाईँको मनमुटुको सामान्य होइन उहाँमाझ पुर्याउनेछौँ पनि भन्न चाहन्छ। अनि कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहे दसैँका बाकाहरू राख्नेछौँ दसैँका बाकाहरू रचाइमा पार्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। त्यसपछि मिठा रमाइला कुराकानीहरू गर्नको लागि उपस्थित हुने नै छु। रेडियो सुन्दै गर्नुहोला। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा दसैँको टिका होइन एउटा गीत राख्छु। दसैँ र तिहारमा टिका जमारा यो गीत रहेको छ। दसैँ तिहार मिक्स्ड आएन यति बेला दसैँ आउने बित्तिकै तिहारको पनि हामीलाई सम्झना आइहाल्छ। यति बेलाको समयमा तपाईँको माझमा राख्छौँ। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुलाई मेसेजहरू पठाउँदै गर्नुलाई त्यहाँ

फर्की आउ आफ्नै गाउँ माया नमार यदि तपाईँको माझमा राखे दसैँ र तिहार टिका जमारामा होइन दसैँ र तिहारमा टिका जमारा यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु सिमरन फरियार नरेन्द्र विकको आवाज थियो भने शब्द संगीत विमल अधिकारीको रहेको थियो कार्यक्रम सामास दोहोरी अनिहरू भइराखेको छ आवाज म श्रीराजमा छु यति बेला तपाईँले सुन्दै हुनुहुन्छ भन्ने आशा छ देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट ओके मेसेजहरू फटाफट पठाउनुहोस् तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु कुन मन चाहे त्यस्तै गरेर रमाइला मिठा कुराकानी गर्दै गर्दै रातको समयलाई विशेष बनाउने कोसिस म गर्नेछु कि कस्तो हजुर बुवा हजुर आमाहरूले सुन्दै हुनुहुन्छ होला होइन अब चाडबाड आउँदैछ बिस्तार भने नि मैले कतै खुसी होला कतै खुसी छ कतै दुःखी छ मन यसका बावजुद पनि हामी मनमा पीडा हुँदाहुँदै पनि खुसी हुने कोसिस गरिरहेका छौँ होइन देशमा विभिन्न घटनाहरू घट्छन् त्यो घटना घटे पनि त होइन मनमा पीर भए पनि त त्यो पीरलाई दबाएर आँसु बाहिरी आँसु देखाउने कोसिस त गर्छौँ नै पक्कै पनि होइन र त्यस्तो लाग्छ है मलाई चाहिँ ठिक छ अनि यो बेला कोही कसैलाई सम्झिराख्नु भएको छ कि मेसेज पठाउनुहोस् ल कोही कसैलाई मिस गरिराख्नु भएको छ कि कोही कसैलाई होइन केही मेसेजहरू पठाउनु पर्नेछ कि सन्देशहरू छोड्नु पर्नेछ कि भन्नुहोस् ल राख्ने कोसिस गर्छु म भन्न चाहेको हेलो बिरमान सुनार हुनुहुन्छ हेलो गुड इभिनिङ रात्रिकालीन हजुर आर्चस्त्री राजमा सर के छ खबर हाल खबर आरामै हुनुहुन्छ भन्नुहुन्छ ठिक छ हजुरलाई कस्तो छ कार्यक्रम सुन्दैछ है मिडियालाई अत्यन्तै माया गर्ने मान्छेको हेलो बिरमान सुनार हो पाँच तर्फी दिन सिलौटी नगरपालिका तिनबाट हो भन्नुहुन्छ सम्झना सन्देश राख्नु पर्दा भन्दैनुहुन्छ उहाँले समीक्षा जोशी त्यस्तै प्याकुली गीता लिम्बू अलिसा लिम्बू काली कमलाउने लिम्बू मुना मुखिया जुनु दिवानी टिकेला त्यस्तो टिकराम सुनवार रत्न बहादुर थापा अस्मि सताङ अस्मिना सरी अमिना सुनवार होइन त्यस्तै गरेर रत्नबहादुर थापा अस्मि सताङ अमिना सुनवार कमला मुखिया भागी रमिला बान्त तीर्थ राई सृजना विश्वकर्मा रमिला राई सना कन्दुङ्गा हिर्सु चामी राई हरफल रोस्नी माधव ढुङ्गेल सानु सम्झना मिडिया प्रेमी राई अनिसा मिडिया प्रेमी कृति छेत्री देवास कोटा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुनुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ प्रकाश केसीजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि एकदम राम्रो चलाउनु भएको छ है भन्नुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ खाना खानुभयो भन्नुहुन्छ खाना भइसक्यो हजुरको भयो कि नै विष्णु ए परदेशी भन्ने गीत राख्नुहोस् त भन्नुहुन्छ विष्णु माझीको राख्ने कोसिस म गर्छु त्यस्तै गरेर शान्ति विषय हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला दाई हजुरले फेसबुकमा गीत राख्दाखेरि होइन गीत राख्दाखेरि फेसबुकमा आवाज सुनेको छैन है भन्नुहुन्छ ठिक छ कहिलेकाहीँ प्रब्लम हो कि जस्तो लागिरहेको छ कुनै कुनै गीतमा अटोमेटिक म्युट हुन्छ अनि कहिलेकाहीँ चाहिँ अब के हुन्छ भन्दाखेरिमा आजकल टेक्निकल प्रब्लम हुन्छ त्यसले हुनसक्छ अथवा नहुन पनि सक्छ जस्तो लाग्छ गीत आफै पनि कहिलेकाहीँ म्युट हुन्छ नि सो यति बेला म गीततर्फ लाग्न चाहन्छु तपाईँको माझमा गुराँसजी हुनुहुन्छ उहाँ यस्तो सोच्दै पनि हुनुहुन्छ साथसाथै उहाँले के भन्दै पनि हुनुहुन्छ होइन मेसेजहरू पनि पठाइराख्नु भएको छ हेलो नमस्ते सरजी म पनि सुनिरहेको छु है कार्यक्रम यताबाट भन्नुहुन्छ कताबाट यताबाट त भन्नु कताबाट भन्नु होइन सम्झिरहेको छु सबै साथीहरूलाई भन्नुहुन्छ कि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यसपछि अझै भन्नुहुन्छ बिग फ्यान हो नि फेरि हजुरको क्युट भोइसको भन्नुहुन्छ र है भोइस त्यस्तो छ र भनेको खासै छैन जस्तो लाग्छ होइन मलाई त्यस्तो लाग्दैन मलाई चाहिँ अलिकति होइन झन् धोद्रो
झन् खत्तम पारेको आवाज लाग्छ तपाईँलाई, त्यस्तो मिठो लाग्छ र त्यस्तो राम्रो लाग्छ र ठिक छ। केही लेख रचनाहरू लेख्नु भएको छ भने पनि पठाउनुहोस्, वाचन गर्नेछु। यति बेला विष्णु माझी र ऋषि खड्काको सुमधुर आवाज मलाई गीत राख्न चाहन्छु। एक अर्धल गीत त्यसपछि आउँछ। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पनि पठाउँदै गर्नुहोला है त। यति बेलाको समय चाहिँ तपाईँको माझमा गीत राख्न चाहन्छु, राख्ने कोसिस गरिरहेको छु म, अर्थक भन्दा पनि होइन। अब ओके, यति बेलाको समय तपाईँको माझमा गीत

सहयोगी तपाईँको माझमा राखे कार्यक्रममा समस्त हरियाणीहरू भइराखेको छ आवाज नमस्ते राजमा छु। रातको समय छ 10:40 स्थितिको छ। पक्कै पनि परदेशीको पीडा होइन, घरदेशी र परदेशीको पीडा छुट्टै छ होइन। विदेशमा अथवा घरबाट टाढा रहनुभएका आफन्तजनहरू जब चाडबाड आउँछ अनि त्यसपछि होइन आफ्नो घरमा हुन पाइँदैन होइन, रहेर मनाउन पाइँदैन, त्यसको पीडा छुट्टै हुन्छ जस्तो लाग्छ होइन र के ठिक छ। कार्यक्रममै एसएमएस दोरी अनिहरू भइराखेको छ आवाज नसुटेर हाँसमा छु। अब धेरै कुराहरू मैले आजकल गर्न छोडेको छु है, पहिलाको भन्दा पहिला अलिक बढ्दै बोल्थेँ जस्तो लागिरहेको थियो, कुराहरू गफान्थेँ जस्तो लाग्यो। सो त्यो भएर पनि आजकल अलिक कमै हो, कम कम बोलिरहेको छु। सो म्यासेजतर्फ नै लागिरहेको छु भन्न चाहे। यति बेला म म्यासेज वाचन गर्न चाहन्छु, म्यासेजहरू प्राप्त छन्, म्यासेज वाचन गर्छु म सर लगाएर, त्यसपछि अर्को गीत राखिहाल्छु। यति बेला हुनुहुन्छ निर्दोष थियो भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पाँच थरको मेघलाग्जुङ दुई घर भाइ, अहिले चाहिँ कतारबाट कार्यक्रम सुन्दैछु क्षम निर्दोष हो भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी, त्यस्तै अङ्किता सुनवार, त्यस्तै गरेर मनिषा बान्तवा, अनि अर्को कुरा भनेको कमला उनिम लिम्बू, माया राई, अनि मेरो प्यारो मान्छे तिमी, त्यस्तै गरेर जुनिता चामी राई, त्यस्तै गरेर काली अञ्जना शेर्पा, कल्पना छेत्री, कविता गतानी, दिलदेखिरिया, रुबिना थामी, लिम्बुनी पविना, फचु संस्कृति लामा, माया आयुष लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। मनिता थापा मगर्जी हुनुहुन्छ, आरामी छ दुई दुरालीबाट कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ। राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। चारैतिर आयो दसैँ, चारैतिर तिहार, फोटो फ्रेममा भन्ने गीत राखिदिन चाहनुहुन्छ। यो गीत मैले हिजो राखेँ जस्तो लाग्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। पाँच थर हिलियाङ सात घर भाइ आलफिदिम चार डब्लु चोकबाट शुक्रराज रसाली निर्दोष हो भन्नुहुन्छ। कार्यक्रम मार्फत साथीभाइहरूलाई सम्झनु पर्दाखेरि आजीवन सयात्री कमला रसाली, अनि प्रेम कलाचार्य डिकेन्द्र सम्भाम्फी, मनिषा शेर्पा, गोपाल भाइ चटपट्टे, सुन्चमाया किरुङ, तारा शङ्कर, अरुणा सम्भाम्फी, सुमी लिम्बू, गगन तेरथमे, सोलिम राई, मुनाखटका रामकृष्ण, कल्यात्री पाँच थरी, हरपल रोशनी, कविता कतानी, सरस्वता पोखरेल, मनमाया तिमल सिन्हा, राजकाली मगर, सञ्जना बराइली, मिन्ता दहाल सुवेदी, सुप्रिया बान्तो राई, मौसम योङहाङ, सिम्पल सरिना गुरुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। राई सफल आयुषीले पनि नेपाल गर्दै थियौँ, आज युएबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ भने मिस यु मुटु, प्रेम तामाङ, लिकेश्वर लिम्बू, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, त्यस्तै राजकुमार गुरुङ, राज बुढाथोकी, निरुता चामलिङ राई, रमला साम्पाङ राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा बान्तवा, सोफिया राई, सुस्मिता नाछरिङ, अनि सानु राई, पुष्पाञ्जली राई, सिम्पल सरिना लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश केसी हुनुहुन्छ, टेक्निकल चेक गर्नु त भन्नुहुन्छ, टेक्निकल ठिक छ जस्तो लाग्छ। गुरासी हुनुहुन्छ, रियल्ली हो कि भन्नुहुन्छ हो र, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। खै के छ र, त्यस्तो केही छ र, छैन जस्तो लाग्छ होइन, मेरो नर्मल हो जस्तो लाग्छ। गुरासी गुरास गुरास होइन नाम, ओके यस्तै हो, ठिकै छ जस्तो लाग्छ मलाई चाहिँ। कस्तो मिठो, कस्तो मिठो, के मिठो त, लेडिजहरूको बरु भोइस मिठो हुन्छ, मलाई गीत गाउन मन लाग्छ, औधी मन लाग्छ होइन। तर यसो गीत गाएर यसो रेकर्ड गरेर सुन्छु, कस्तो नमिलेको जस्तो हुन्छ। फेरि लेडिज मान्छेको जसको पनि आवाजमा गीत गायो भने होइन, स्वाट भन्छन् सरी चट्ट लगाएर सुटेबल होइन, त्यो भोइस मिल्छ जस्तो लाग्छ जुन गीतमा पनि, त्यो हुन्छ लेडिजको भोइस चाहिँ म्याच हुन्छ, मिठो हुन्छ, सुमधुर। यसै पनि होइन लेडिजहरू राम्रै हुनुहुन्छ, राम्रो हुनुहुन्छ, त्यही पनि अब झन् भोइस त औधी मिठो हुन्छ जस्तो लाग्छ। केटाहरूको यस्तै धोत्रो धोत्रो पाराको होइन र, यति बेला गीत राख्न चाहन्छु तपाईँको माझमा अर्को एउटा गीत, दसैँमा आऊ प्यारा बल गीत रहेको छ, यो गीत राख्छु, त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नलाई।

Ahayogeta paika masma rake karakramasa masterian yarvera kikosavas mamastras matasu. The paika masma vestida. I sukikosu, and Napania, but a lack of general sukikosa. Your espalico the services git henna, the same Mamfiara, Vishnu Masiko Satma, Vishnu Hatrigavas, Marie Gita paika masma rake. Vishnu Masi, Vishnu Hatri Gavas Rakatini, Sabda Vishnu Hatri, and Sangitani, Sabda Manula, Vishnu Hatri Gadaikoti, Akarikum, Sundanansa, Tapai, Patan Maka Masas Darkim, Malagna Sansa, something Ditin Yaro Ago, Amru, Kurakani Vaikoti, Azulikit Gano Vaiko, Seneca Suramra Sazir Gavas, Sarji, and Nansa. मलाई कन्फ्युज मा पार्नु हुन्छ अनि फेरि भन्नुहुन्छ म यस्तो स्वभावको मान्छे छु कि गुराँसी होइन कुराकानी भएको थियो भन्नुहुन्छ दुई तिन वर्ष अगाडि पक्कै पनि दुई तिन वर्ष अगाडि भयो होला होइन अब मैले गीत त होइन म गीत गाउँछु हल्का फुल्का गाइरहेको पनि हुन्छु होइन स्वभाव मेरो के छ भन्दाखेरि म आफूलाई मन पर्छ भने म सेभ पनि गरिरहेको हुन्छु तर मलाई मन पर्नु पर्यो होइन त्यो खालको स्वभाव छ मलाई मन परिसकेपछि अरूले नराम्रो भनौँ न गीत होइन गाएको पनि अथवा म एक्टिङ गर्न गीत गाउन विविध कुराहरूमा होइन बेला बेलामा यस्तो मुड आउँछ कि त्यसपछि म प्रयास गर्छु त्यही पनि होइन अनि फेरि एकछिनपछि नराम्रो लाग्छ पनि आफूलाई कस्तो नराम्रो भयो कि जस्तो लाग्छ तर फेरि अब खतरा गाउँछु अथवा खतरा गर्छु भन्ने सोच भएको मान्छे म त्यो चाहिँ हो तर अनि हजुरको नाम गुराँस होइन त्यस्तो भन्ने होइन के थियो होला र त होइन गुराँससँग मेरो मेसेजमा कुराकानी भएकै छैन अथवा टेलिफोनमा कुराकानी भएकै छैन होइन त्यो बाहेक त अन्य विकल्पै छैन हामीसँग कुराकानी त्यस्तो कुनै माध्यमै छैन कुराकानी होइन मलाई याद छ कुरा के हो ठिक छ गीत त म गाइरहेको हुन्छु रजिना घतानी हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ विशेष रूपमा धन्यवाद मिलन घालमुट हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले कार्यक्रम सुन्दैछु भन्नुहुन्छ दुहाको तर्फबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर रमिला राई हुनुहुन्छ मोरङबाट कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु डियर जिन्दगी गल्ती मेरै हो कसैलाई दोष दिन्नमा छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा यो दिलमा सजाएको मान्छे हो तिमी दिन्न अनि सरी डियर जिन्दगी गल्ती मेरै हो कसैलाई दोष दिन्नमा छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा यो दिलमा सजाएको मान्छे हो तिमी दिन अनि रातमा खुब याद आउँछ तिम्रै तर तिमीलाई सम्झे कहिले अब रुन्नमा ओके छाडेर त गयौ तिमी होइन भन्नुहुन्छ छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा भन्नुहुन्छ सेन्टिमेन्टल छ जस्तो छ आज म रोमान्टिक मुडमा छु जस्तो छ सेन्टिमेन्टल कुराहरू त फेरि मलाई सुहाउँछ होइन मेरो आवाजमा तर आज किन हो किन वाचन नमिले जस्तो लाग्यो छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा यो दिलमा सजाएको मान्छे हौ तिमी यो दिलमा सजाएको मान्छे हौ तिमी दिन अनि रातमा खुब याद आउँछ तिम्रै तर तिमीलाई सम्झी कहिले अब रुन्नमा दिन अनि रातमा खुब याद आउँछ किन हो किन वाचन नमिले जस्तो लाग्यो छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा छाडेर त गयौ तिमी तर तिमीलाई नै दोष दिन्नमा

आफैलाई धेरै पटक सोचे सम्झाए मनलाई बदल्दैछु आफूले आफूलाई अब झुकिएर पनि तिम्रो तस्विर छुन्नमा अब झुकिएर पनि तिम्रो तस्विर छुन्नमा मेरो माया सस्तो भयो तिमीलाई तिमीलाई सम्झे कहिले अपरुन्नमा मेरो माया सस्तो भयो तिमीलाई तिमीलाई सम्झे कहिले अपरुन्नमा हो गल्ती मेरै हो कसैलाई नि दोष दिन्नमा हो गल्ती मेरै हो कसैलाई नि दोष दिन्नमा @ए भन्नुभएको छ थाहा भएन हजुरको नाम ग्रास रहेको छ @ए भनिसकेपछि एबाट आउनुपर्छ जस्तो लाग्यो तपाईँको नाम होइन के अरूलाई भन्न खोज्नु भएको हो कि तर माया पुटैमा किन ख्याल ख्याल सोचिन्छ माया प्रेमलाई आएन किन ख्याल ख्याल सोचिन्छ अनि के किन उनै मेरो हो सार्थक उनै हो आएन उसँगै नै जिन्दगी बिताउँछु भनेर सोच्दैनन् मान्छेहरू किन त्यो नसोचिकन ख्याल ख्यालमा माया गर्छन् मान्छेहरू चाहे अहिलेको यो 21 औं युग त्यहाँमाथि पनि टेक्नोलोजीको युगमा त माया आज बस्ने हो भोलि छुट्ने हो आज मुटु खुसी भएको मुटु भोलि एकैछिनमा पीडा हुने भयो दुःखी हुने भयो अनि रुने भयो आज हाँसेको अनुहार भोलि मनिलो होइन हुने भयो किन किन आए मान्छेहरू झुट बोल्छन् किन मायामा मात्र नभए हर कुरामा झुट बोल्छन् मान्छेहरू किन किन भन्न सक्दैनन् किन गर्न सक्दैनन् एकजनालाई मात्र माया किन सबैलाई माया देखाउन चाहन्छ होइन त्यो माया है ठिक छ कष्ट माया खै त्यस्तै गरेर यति बेला हुनुहुन्छ राजेश कुलुङजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे अन्जान थलो हुनुहुन्छ कार्यक्रम सुन्दैछ है युएईबाट भन्नुहुन्छ मगर्नी चामिङ राई हेर्छु पवित्र राई छोरी अम्बिका मगर अल्सना कुलुङ राई सिम्पल शरीमा सन्तोष काफ्ले रमिला राई अनिता प्रज्ञा गुरुङ सीता राई सबिना राई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कुलुङ साहब त्यस्तै गरेर यति बेला रोएको मन आइरहेको छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि नमस्ते भन्नुहुन्छ मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईले चाहिँ मिस यु एन्ड लभ यु भन्नुहुन्छ अनि मलाई चिन्ने नचिन्ने माया गर्ने किरे नगर्ने बिर्सिने सम्झना सबैलाई सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहोस् है त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ भाषण गर्ने कोसिस गरिरहेको छु सुजन दाहाल हुनुहुन्छ रेडियोमा सुन्दैछ है भन्नुहुन्छ रेडियोबाट विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुजनजी अर्चना थापा हो भन्नुहुन्छ अर्चनाजीसँग मेरो कुराकानी भएको थियो होला र होइन अर्चना थापासँग मेरो कुराकानी टेलिफोनमा मेसेजमा खै अब 2-3 वर्ष अगाडि गर्नुभएको रहेछ तपाईँले मेसेज अनि त्यसपछि त चटक्कै माया मार्नु भएको रहेछ अर्चनाजी कुरा थियो अनि त अर्चनाबाट एकै ताल गुराँस गुराँस कसरी भन्नुभयो त है 81 तपाईँ पनि है ठिक छ अहिलेको जमाना यस्तै छ अरे वास्तविक रियल नाम राख्दैनन् मान्छेहरू होइन अलि भनौँ न त्यो बोयफ्रेन्डलाई अथवा गर्लफ्रेन्डलाई झुक्याउनको लागि अनि होइन फेक आइडी बनाए जस्तो हुन्छ त्यस्तो त्यस्तो होइन ठिक छ प्रायः जस्तो त्यो हुन्छ अरे के होइन गर्छन् र भन्छ हुन पनि जमाना खराब छ अहिले टेस्टिङ होइन कतिको बोल्दो रहेछ के गर्दो रहेछ श्रीमानले श्रीमतीको श्रीमतीको श्रीमानले होइन फेसबुक अर्को आइडी बनाएर चेक गर्छु भन्थ्यो अथवा आइडी नै छ

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
2: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: पुरस्कार राशिहरू।
3: प्रथम पुरस्कार नगद 50,000।
2: द्वितीय पुरस्कार नगद 30,000।
3: तृतीय पुरस्कार नगद 20,000।
2: सान्त्वना पुरस्कार नगद 10,000।
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सकिनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान।
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: कासन भने सबैभन्दा पहिले कारोबार दैनिकमा छापिएको सुरक्षित आवास अभियान खरका छाना विस्थापित गरिँदै शीर्षकको शुभ समाचार।
8: बढ़ी मालिका नगरपालिकाले दलित सीमान्तकृत विपन्न तथा पछाडि पारिएका समुदायका नागरिकको आवास सुधार गर्ने उद्देश्यले नगर प्रमुखसँग आवास कार्यक्रम अन्तर्गत घर निर्माण सामग्री वितरणलाई तीव्रता दिएको छ। नगरपालिकाका 9 वडामा कार्यक्रम विस्तार गर्दै हालसम्म 103 परिवारलाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा घर बनाएर बसोबास गरिरहेका न्यून आय भएका परिवारको खरको छाना विस्थापन गर्ने नीति लिएसँगै कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। नगर प्रमुख अमर खड्कका अनुसार नगरपालिकाको नीति तथा नगर प्रमुखसँग आवास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम लक्षित परिवार छनौट गरी जस्तापाता वितरण गरिएको हो।
9: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो।
10: बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
10: हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

जस्तै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्थायी सरकारमा कुण्डली माधव राजीनामा दिँदै कर्मचारी शीर्षकमा खबर छ। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकै पटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने समेत विज्ञहरूले बताएका छन्। राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकै पटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्र लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकै पटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाईपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरेका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्योल पैदा गरेको बताउँछन्। विधेयकमा ऐन प्रारम्भ हुँदाका बखत 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ। पूर्व सचिव थापा भन्छन्, कर्मचारी आफ्नो जीवनको ऊर्जाशील समय सुरक्षित भविष्य र पेन्सनको आशामा राज्यको लागि समर्पित हुन्छन्, तर यस्ता अप्रत्याशित प्रावधानले सेवाको ग्यारेन्टीमै प्रश्न उठाएका छन्। उनी यस्तो अन्यल्य कर्मचारीको मनोबल गिराउने मात्र नभई भविष्यप्रतिको डरका कारण ढिला सुस्ति र भ्रष्टाचार समेत बढ़न सक्ने जोखिम रहेको बताउँछन्। संशय र अन्यल सृजना भएपछि उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीमा राजीनामा दिनेको ऐरो नै लागेको छ। विधेयकमा आएका प्रावधान र सरकारमा रहेकाहरूको कर्मचारीप्रतिको दृष्टिकोणका कारण राजीनामा दिनेको संख्या बढ़ेको हो। वैशाख यता नै 4 जना विशिष्ट श्रेणी अर्थात सचिवले राजीनामा दिएका छन्, जसमा पूर्व गृह सचिव राजकुमार श्रेष्ठ, पूर्व सूचना तथा संचार सचिव कमल प्रसाद पोखरेल, गोविन्द प्रसाद शर्मा, बाबुराम अधिकारी लगायत रहेका छन्।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको छ। पूर्व राष्ट्रपति भण्डारीलाई यही असोज 5 देखि 8 गतेसम्म बसेको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनित गरेको हो। भण्डारी 2072 राष्ट्रपति भएपछि त्यसोता एमाले बैठकमा सहभागी हुनुभएको थिएन। दुई पटक गरी 2079 राष्ट्रपतिको कार्यकाल पूरा गर्नुभएकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहनु भएको थियो, तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरूचिले सफल हुन सकेको थिएन। गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेण्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो। फुकुवा गरेसँगै पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन थाल्नु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी हुनुभएको हो। एमालेको वरिष्ठ उपाध्यक्ष नियुक्त पूर्व राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। शपथसँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। अध्यक्ष ओलीले शपथ गराएसँगै भण्डारी औपचारिक रूपमा नयाँ जिम्मेवारीमा पुग्नु भएको छ। भण्डारीले एमालेको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी पाउनु भएको छ। यता नेकपा एमालेको वरिष्ठ नेतामा विद्या भण्डारी भित्रिएसँगै पार्टी बैठकमा पदाधिकारीहरूको आसन हेरफेर भएको छ। विगतमा अध्यक्ष केपी शर्मा ओलीको आडमा बस्ने गर्नुभएका महासचिव शंकर पोखरेल धकेलिनु भएको छ। बिहिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीको दायाँ छेउमा विद्या भण्डारी र बायाँ साइडमा उपाध्यक्ष रामबहादुर थापा बादल बस्नु भएको थियो। विद्या भण्डारी 11 वर्षपछि पुनः एमाले बैठकमा, पूर्व विशिष्टको दलीय राजनीतिक मोहले मर्यादामै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
2: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने पाएको छ। यसअघि हिजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाईमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ। निर्वाचन समितिका अनुसार आज बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोल अनुसार 3 स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि गगन कुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेद्वार दिएका छन्। त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताएका छन्। निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरिएको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिले मतदान स्थलमा मोबाइल फोन लगायत निर्वाचन आचार संहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ भने मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढ़ाइनेछ।
3: कर्णालीमा वर्षौं पुराना योजना अलपत्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्। वर्षौं अघि ठेक्का लागेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। हुम्लाको एउटा पुल त ठेक्का सम्झौता भएको 4 वर्ष बढ़ी हुँदा पनि निर्माण शुरू भएको छैन। सड़क र पुललाई आर्थिक तथा सामाजिक विकासको मेरूदण्ड मानिए पनि कर्णाली प्रदेश सरकार अन्तर्गतका महत्वपूर्ण योजना वर्षौंसम्म अलपत्र पर्नुले निर्माण व्यवसायको कार्य सम्पादनसँगै सरकारी ठेक्का व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। योजना पूरा नहुँदा राज्यको लगानी जोखिममा परेको छ भने नागरिकले जोखिम र शास्ति बेहोर्नु परेको छ। सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, कालीकोट, मुगु र रूकुम पश्चिममा रहेका कतिपय योजनाको काम नहुँदै ठेक्का सम्झौता समाप्त भइसकेका छन्। तर समयमै काम नगर्ने निर्माण व्यवसायमाथि प्रभावकारी कार्यवाही हुन नसक्दा योजना लम्बिँदै गएका छन्। प्रदेश सरकारले काममा ढिला सुस्ती गर्ने निर्माण व्यवसायलाई छूट दिन नसकिने बताए पनि अलपत्र योजनाको ठोस समाधान अझै स्पष्ट भएको छैन।
2: स्थानीय तहको वित्तीय स्वायत्तता खुम्चिँदै गएको सरकारी प्रतिवेदनले देखाएको छ। पछिल्लो समय स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च गर्न पाउने सामान्यीकरण अनुदानको हिसाब घट्दै गएको र यसको विपरीत संघ सरकारले निश्चित योजना र कार्यक्रमका लागि तोकेर पठाउने सशर्त अनुदानको हिसाब भने बढ़दै गएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदनले देखाएको हो। आयोगका अनुसार आर्थिक वर्ष 2075-76 स्थानीय तहका लागि विनियोजित वित्तीय हस्तान्तरण मध्ये समानीकरण अनुदानको हिस्सा 43.46% थियो। सशर्त अनुदानको हिस्सा भने 56.03% थियो। त्यस्तै आर्थिक वर्ष 2083-84 आइपुग्दा समानीकरण अनुदानको हिस्सा 28.67% झरेको छ भने सशर्त अनुदानको हिस्सा 65.50% पुगेको छ। विशेष र समपूरक अनुदानको हिस्सा भने बाँकी छ। यसरी 9 वर्षमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणमा समानीकरण अनुदानको हिस्सा 14.79% बिन्दुले घटेको छ। यही अवधिमा सशर्त अनुदानको हिस्सा 9.47% बिन्दुले बढ़ेको छ।
3: दुबईबाट सिधै पोखरा उडान शुरू भएपछि नेपालले खाड़ीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने सम्भावना खुलेको छ। तर नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाड़ी मुलुक फर्किँदा भने भारतीय दूतावासबाट थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरू नेपाल आउन इच्छुक नदेखिएको दुवै स्थित नेपाली ट्राभल्स व्यवसायी बताउँछन्। भारतीय नागरिकलाई नेपाल भ्रमणमा सहज पहुँच पुर्याउन कूटनीतिक स्तरमा पहल शुरू गरिएको यूएई स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत हरि ओडारीले जानकारी दिनुभयो। उहाँका अनुसार यूएईबाट नेपाल आउने भारतीय पर्यटकहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी सम्बन्धी प्रक्रियालाई सरल र सहज बनाउन परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससँग छलफल अघि बढ़ाइएको छ। पोखरा जान एनओसी तगारो शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
2: न्यूनतम मूल्यमा हवाई टिकट बिक्री गर्ने एयरलाइन्स कम्पनी सहमत शीर्षकमा खबर छ। चाडपर्व लक्षित अग्रिम हवाई टिकट बुकिङ गर्दै आएका आन्तरिक वायु सेवा कम्पनीहरूले न्यूनतम मूल्यमै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। दशैंका लागि काठमाडौँ बाहिर जाने यात्रुले अग्रिम टिकट बुकिङ गराउँदै आएका छन्। यही अवसरमा कम्पनीले अधिकतम भाड़ामै टिकट बुकिङ गराइरहेका थिए, तर हालै हवाई भाड़ादर महँगो भएको गुनासोबीच प्रधानमन्त्री बालेन्द्र शाहले त्यस विषयमा चासो देखाएपछि कम्पनीहरूले सस्तो दरकै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहिबार आन्तरिक वायु सेवा कम्पनीहरूसँग छलफल गरेको थियो। सो छलफलमा उनीहरूले स्वीकृत अधिकतम सीमाभन्दा कम भाड़ा लिने सहमति गरेका हुन्। बिहिबार नै प्रेस विज्ञप्ति जारी गरी श्री एयरलाइन्सले काठमाण्डुबाट बाहिरिने उडानमा महँगो भाड़ा श्रेणी बन्द गर्ने घोषणा गरेको छ। त्यस्तै बुद्ध एयरले पनि धनगढ़ीको टिकट 10,800 रूपियाँमै उपलब्ध गराएको दावी गरेको छ। हवाई भाड़ा महँगिएको विषयमा प्रधानमन्त्री शाहले चासो देखाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़ग राज पौडेलको सक्रियतामा प्राधिकरणले आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा कम्पनीहरूले स्वीकृत भाड़ादरको अधिकतम सीमाभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र यात्रुले त्यस्तो भाड़ादरको सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाउने समेत सहमति भएको छ।

दसैँमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसी